0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम अहिले बिहानको 6 बजेको छ।
1: यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 2 गते मंगलबार, सन् 2026 अगस्त 18 तारीक साउन शुक्ल पक्षको षष्ठी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संसदीय इतिहासमै प्रधानमन्त्रीका नाममा पहिलो रूलिङ, भदौ 10 प्रश्नोत्तर संसदको अवरोध स्थगित।
0: विद्युत प्राधिकरणको नाफा झण्डै 59% घट्यो। एमसीसी को म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो।
1: देशमै अवसर खोज्दा सीप अनुसारको काम र उचित पारिश्रमिक नपाएको युवाको गुनासो, नीति मात्रै होइन रोजगारी र उद्यमको वास्तविक अवसर मिलाउन आग्रह।
3: देशमा बसेर केही गर्नु नसकेपछि त्यो एयरपोर्टमा धाउनु बाहेक अरू विकल्पै हुँदैन।
4: बहुस्तरीय खालका विश्वस्तरीय खालका प्रविधि
5: बोल्ने मात्रै होइन, तपाईँ नीति बनाउने मात्रै होइन कि त्यसलाई इम्प्लिमेन्टेसन पार्टमा ध्यान जाओस्।
0: इरान सम्झौतामा बाधा पुर्याए ओमानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, इरानलाई पनि आत्मसमर्पण गर्न आग्रह।
1: र न्यूजील्याण्डका कुगेलेन एनपीएल टोली सुदूर पश्चिम रोयल्समै रहने।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत 3 भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 बीबीएससी एमएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीएससी एडी तर्फ पहिलो 30 विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
7: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: काया कैरनमा अब खबरको सिलसिला। संसदको सर्वोच्चता र सरकारको संसदीय जवाबदेहितामाथि प्रश्न उठेपछि नेपालको संसदीय इतिहासमै पहिलो पटक सदनबाट प्रधानमन्त्रीको नाममा रूलिङ भएको छ। प्रतिनिधि सभाको हिजो बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले उठाएका प्रश्नको सदनमा आएर जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रूलिङ गर्नुभएको हो। सभामुख अर्यालले रूलिङको क्रममा प्रतिनिधि सभा नियमावलीको नियम 56-60 उल्लेख गर्नुभएको छ। यी नियममा हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ। सभामुख अर्यालले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम भदौ 10 लागि तोक्नु भएको छ। यो रूलिङ भएसँगै अब प्रधानमन्त्री शाह प्रश्नोत्तरमा उपस्थित हुनुपर्नेछ। प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले नियमावलीको परीक्षित 9 बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम भदौ 10 बैठकमा हुने गरी निर्धारण गरेको जानकारी गराउनु भएको छ। यसका लागि भदौ 5 एक बजेसम्म प्रश्न दिन सभामुखले आग्रह समेत गर्नुभएको छ। संसदको सर्वोच्चता र सरकारको संसदीय जवाबदेहितामाथि प्रश्न उठ्ने अवस्था आएपछि सभामुखले रूलिङको अधिकार प्रयोग गर्नुभएको हो। संसदले जन्माएको प्रधानमन्त्री सदनप्रति उत्तरदायी नहुँदा सभामुखले रूलिङ गर्नुपर्ने अवस्था आउनु चिन्ताजनक रहेको संसदीय मामिलाका जानकारहरूको भनाई छ। यो रूलिङपछि संसदको अवरोध स्थगित भएको छ। संसदीय इतिहासमै प्रधानमन्त्रीको नाममा पहिलो रूलिङ शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: सरकारले खाद्य वस्तुको खुल्ला बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ। बजारमा दाल, चामल, गेडागुडी जस्ता खाद्य वस्तु खुल्ला रूपमा बिक्री भइरहेकोमा सरकारले आउने दिनमा खुल्ला बिक्रीमा रोक लगाउने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको राष्ट्रिय आपूर्ति नीतिको मस्यौदामा खुल्ला बिक्री वितरण निरुत्साहित गर्ने उल्लेख छ। खाद्यान्न लगायतका वस्तुहरूको खुल्ला रूपमा बिक्री वितरण गर्न निरुत्साहित गर्नका लागि यस्ता वस्तुहरूलाई अनिवार्य रूपमा सुरक्षित तवरले गुणस्तर निर्धारण, परीक्षण, प्याकेजिङ र लेबलिङ गरी बिक्री वितरण गर्ने प्रबन्ध गरिने मस्यौदामा भनिएको छ। यसै गरी आयातित तथा आन्तरिक रूपमा उत्पादन हुने वस्तु तथा सेवामा उत्पादन मिति, उपभोग अवधि, अधिकतम खुद्रा मूल्य लगायतका विवरणहरू स्पष्ट खुल्ने गरी लेबल लगाउने व्यवस्था अनिवार्य गरिने उल्लेख गरिएको छ। आपूर्ति नीतिमा अहिलेको जस्तो जथाभावी आयातमा प्रतिबन्ध लगाइने उल्लेख छ। विशेष गरेर खाद्यान्न, कृषि उपज, पशुपन्छी, मत्स्य, वनजन्य, काठ, जैविक सुरक्षामा जोखिम हुन सक्ने बिरूवा तथा बिरूवाजन्य पदार्थ लगायतका वस्तुहरू भन्सार नाकामा क्वारेन्टाइन चेक गरिने जनाइएको छ। यस्ता वस्तुहरू स्वदेशभित्र उत्पादन स्थलमा निरीक्षण गर्ने व्यवस्था मिलाइने उल्लेख छ। मानव स्वास्थ्यसँग सम्बन्धित वस्तुहरूको नियमित रूपमा नमूना संकलन तथा स्वच्छता परीक्षण गरी प्रतिवेदन सार्वजनिक गर्ने जनाइएको छ। अब खुल्ला रूपमा खाद्य वस्तु बिक्रीमा प्रतिबन्ध शीर्षकको खबर कारोबारमा छ।
4: आर्थिक वर्ष 82-83 नेपाल विद्युत प्राधिकरणको कर अघिको नाफा झण्डै 59% घटेको छ। प्राधिकरणको 41 वार्षिक उत्सवका अवसरमा हिजो सार्वजनिक भएको गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणले नाफा घटेको देखाएको हो। आर्थिक वर्ष 81-82 प्राधिकरणले 12,57,30,00,000 नाफा गरेकोमा गत आर्थिक वर्षमा 5,04,00,000,000 रूपियाँ मात्रै नाफा कमाएको छ। गत आर्थिक वर्षको भने लेखा परीक्षण हुन बाँकी छ। विगतका वर्षमा उच्च हुने गरेको प्राधिकरणको नाफा गत आर्थिक वर्षमा न्यून भएको हो। प्राधिकरणले आर्थिक वर्ष 78-79 15,05,80,79 12,07,70,00 41,14,46,50,00 र 81,82,12,17,30,00,000 नाफा कमाएको तथ्याङ्क छ। प्राधिकरणका कायमुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विदेशी विनिमय दरमा आएको वृद्धिले नाफा प्रभावित भएको बताउनु भएको छ।
5: मिलिनियम च्यालेन्ज अकाउन्ट नेपाल एमसीए नेपालले अमेरिकी सहयोगमा सञ्चालित मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनाको एक वर्ष म्याद थप गर्न अनुरोध सहित पठाएको प्रस्ताव 3 महिनादेखि अर्थ मन्त्रालयमै थन्किएको छ। एमसीए नेपाल अमेरिकी सहयोगमा सञ्चालित एमसीसी परियोजना कार्यान्वयन निकाय हो। अर्थले आवश्यक निर्णय नलिएका कारण यो प्रस्ताव अमेरिकाको वाशिङटन डीसीको एमसीसी मुख्यालयसम्म अझै पुगेको छैन। एमसीए नेपालले गएको जेठको मध्यतिरै मन्त्रालयमा पत्र पठाउँदै 74,70,00,000 डलरको आयोजनाको एक वर्ष म्याद थपका लागि औपचारिक रूपमा एमसीसी मुख्यालयसँग समन्वय गरिदिन आग्रह गरेको थियो। आयोजना अन्तर्गत 315 किलोमिटर लामो प्रसारण लाइन र सड़क सदोन्नतिका परियोजनाहरू छन्। अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीले एमसीए नेपालका तर्फबाट पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसलाई अहिलेसम्म एमसीसी मुख्यालय नपठाइएको बताएका छन्। एमसीसी सम्झौता अनुसार यी आयोजनाहरू 13 भदौ 2085 सम्पन्न भइसक्नु पर्नेछ। तर अमेरिकी सरकारले एमसीसीका गतिविधिहरू अस्थायी रूपमा स्थगन गरेको र प्रसारण लाइनको ठेक्का रद्द भई फेरि ठेक्का आह्वान गर्नु परेका कारण आयोजना कार्यान्वयनमा करिब 14 महिनाको ढिलाइ भएको एमसीए नेपालको भनाई छ। एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो। कान्तिपुरमा खबर छ।
4: जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ रिहा हुनुभएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले हिजो पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। उहाँ गैराती थुनामुक्त हुनुभएको हो। सर्वोच्चको आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा उजुरी परेको थियो। श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको आरोप समेत लगाउनु भएको छ। प्रकाशित समाचार गलत भए कानूनी प्रक्रिया मार्फत त्यसको खण्डन गर्न सक्ने व्यवस्था रहेको उल्लेख गर्नुभयो। जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्विरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उहाँलाई गएको साउन 27 गते मध्यराती पक्राउ गरेको थियो। कायाकैरनमा देशभित्र सिप अनुसारको काम र उचित पारिश्रमिक नपाएको युवाहरूको गुनासोसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
7: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस बेटर को बानी लाग्छ।
8: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामशाह पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान। एनबीएल अटो लोन
9: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
8: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
8: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
13: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
14: पैसामा छ शक्ति, पैसामा छ सहारा।
13: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
14: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
13: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
14: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
13: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
14: इतिहास, गाथा र कथा, गाँठका कुरा।
13: गाँठका कुरा
14: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदीय इतिहासमै प्रधानमन्त्रीको नाममा पहिलो रूलिङ, भदौ दशमा प्रश्नोत्तर, संसदको अवरोध स्थगित, अब खुल्ला रूपमा खाद्य वस्तु बिक्रीमा प्रतिबन्ध, विद्युत प्राधिकरणको नाफा झण्डै 59% घट्यो, एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो, जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ रिहा लगायतका खबर प्रस्तुत गर्यौं।
15: अब बाँकी प्रसंग, देशमा युवाको संख्या ठूलो भए पनि पर्याप्त अवसर नहुँदा धेरै युवा विदेशिन बाध्य छन्। रोजगारीको सीमितता, सिप अनुसारको कामको अभाव, न्यून पारिश्रमिक, उद्यमका लागि पूँजी र बजारको समस्या तथा सरकारी प्रक्रियाको झन्झट यसका प्रमुख कारण हुन्। यद्यपि सूचना प्रविधि, पर्यटन, कृषि, स्टार्टअप लगायतका क्षेत्रमा नेपालमै सम्भावना खोज्ने युवाको संख्या पनि बढ़िरहेको छ। युवालाई देशमै अवसर दिन सिप विकास, रोजगारी र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने तथा व्यवसाय संचालन सहज बनाउन वान विन्डो सिस्टम लागू गर्नुपर्ने आवाज उठिरहेको छ। साथी महेश केवालीले युवालाई देशमै रोक्न सरकारले के गर्नुपर्छ भनेर काठमाडौँमा भेटिएका केही युवालाई सोध्नु भएको छ।
16: सन्ध्यावसल, मेरो घर चाहिँ बुटोल, बसाई चाहिँ मेरो काठमाडौँ। यही ब्याचलर पढ्दा पनि धेरै खर्च गरेर पढ्यो, अब मास्टर्स पढ्दा पनि घरबाटै पैसा पठाउनु भनेर पढ्नु पर्दा चाहिँ दुःख लाग्छ। अब सकेसम्म दुःख गर्ने हो, देशमै गर्ने हो भनिन्छ, तर आफूले सोचे जस्तो पढाइ अनुसारको सिपमूलक कार्यक्रम, इन्टर्नसिप पनि पेड नपाउनु, अनपेड इन्टर्नसिपमा गर्नुपर्ने, त्यस्तो हुँदाखेरि चाहिँ हामी फर्स्टमा गर्दै जाँदा आफू नै एकदमै पीडित, त्यो भिक्टिम जस्तो भइन्छ। देशमा बसेर केही गर्न नसकेपछि त्यो एयरपोर्टमा धाउनु बाहेक अरू विकल्प हुँदैन, फर्स्टमा लगानी गर्नुपर्छ, त्यसमा नै हामी चुकेर चाहिँ हामी विदेश जानुपर्ने बाध्यता आएको।
17: प्रवीण मास्तोला, सोलुखुम्बु, बसाई, बागबजार। 5 वर्षको अवधिमा 12 लाख रोजगारी सिर्जना गर्न, औसत वार्षिक लगभग तपाईँको 2.5 लाख रोजगारी सिर्जना गर्नुपर्छ। उद्योग धन्दा सञ्चालन गर्न सकेको छैन, ऋण उद्योगहरूको चाहिँ, तर त्यसको लागि चाहिँ स्रोत सुनिश्चित भएको छैन। सार्वजनिक संस्थानहरू घाटामा गइराखेका छन्, घाटा पूर्ति गर्ने के कसरी हो त्यो सरकारको कार्ययोजना छैन। उद्योग व्यवसाय सञ्चालन गरेर पनि फेरि हामी घाटामै जाने उद्योग किन सञ्चालन गर्दैछौँ? पूर्वाधार निर्माण गर्नु, सूचना प्रविधिको क्षेत्रमा रोजगारी सिर्जना गर्नका लागि डिजिटल इन्फ्रास्ट्रक्चरहरू ल्याउनु पर्यो, हाम्रो टेक्नोलोजी नयाँ ल्याउनु पर्यो, बहुस्तरीय खालका, विश्वस्तरीय खालका प्रविधिहरूलाई भित्राउनु पर्छ।
18: सानवी देउजा, अहिले मेरो बीए इन इकोनोमिक्स अनि पोलिटिकल साइन्स। अब सरकारले अब विद्यार्थीलाई लोन दिन सकिन्छ कि स्टार्टअपको लागि, होइन, एजुकेसन सिस्टममा नै अलिकति प्राक्टिकल नलेज बढाउन सकिन्छ कि पढाइ सकिने बित्तिकै प्लेसमेन्ट दिन सकिन्छ, त्यो कुराहरूमा ध्यान दिनुपर्छ जस्तो लाग्छ। अनि अहिले हाम्रो के भन्नु, अब सार्वजनिक संस्थानहरू कति बन्द छ, होइन, त्यहाँनिर प्लेसमेन्ट दियो भने पनि अझै बेटर हुन्थ्यो त्यो सञ्चालनहरू गरेर।
19: वन्दना बिके सल्यान, अहिले बानेश्वर।
18: मास्टर्स गरेको मान्छेले 10-15 हजारको जबमा काठमाडौँमा सर्भाइभ गर्नु त एकदम गाह्रो हुन्छ नि त, होइन, त्यो कसरी मान्छेले आफ्नो डेली खर्च नै गर्न सक्दैन, महँगाई यति छ, होइन, काठमाडौँमा एउटा ठाउँदेखि अर्को ठाउँमा नै जाँदाखेरि नै कति फरक फरक छ कि, हरेक गाडी भाडादेखि लगेर हरेक कुराको पेमेन्ट, रेन्टमा बस्यो भने प्र्याक्टिकल भन्दा पनि थ्योरिकल नलेज मात्रै भयो क्या।
20: उमेश पाण्डे, सुदूरपश्चिम बाजुरा, बसाई यता भक्तपुर छ। इन्टर्नसिपको व्यवस्था गरिदिनु पर्यो, होइन, कलेजमै गएर प्रोग्रामहरू गरिदिनु पर्यो, कार्यक्रम गरेर यसरी यसरी आयोजन हुन सक्छ, यसरी चाहिँ आत्मनिर्भर हुन सकिन्छ, होइन, यो पेसा गर्दाखेरि तपाईँहरूले पढे अनुसार यो अवसर अरू चाहिँ छ, मन्त्रालयमा यस्तो छ, बाहिरी सेक्टरमा यस्तो छ भनेर सबैले सरकारले पनि केही कदम गरिदियो भने अनि केही चाहिँ अनि आफूले पनि इनिसिएटिभ चाहिँ लिनुपर्छ, त्यो सबै गर्यो भने यो समस्याको समाधान चाहिँ हुन्छ जस्तो लाग्छ।
0: सुमिना राई सोलुखुम्बु ठमेलमा बोल्ने मात्रै होइन अथवा नीति बनाउने मात्रै होइन कि त्यसलाई इम्प्लिमेन्टेसन पार्टमा ध्यान जाओस्, जे जे बनाएको छ एकदमै आफ्नो देश सुहाउँदो होइन कि हामी स्विजरल्यान्ड बनाउँछौँ हामी भन्दै आउनुहुन्छ नि, स्विजरल्यान्ड बनाउनु छैन कि हाम्रो नेपाललाई, हामीलाई कतिपय यो पश्चिम भेगमा त त्यो हाम्रो छ नि सरकारी हाम्रो त्यो सिटामल निशुल्क त्यो पनि खान पाउनु भएको छैन कि, त्यो नेपाललाई स्विजरल्यान्ड अथवा ट्रेन रेल केही ल्याउनु छैन कि, बस हाम्रो नेपालीको परिवेश अनुसार लग्नुहोस्, हामीलाई स्विजरल्यान्ड चाहिएको होइन, होइन यहाँको सोर्सहरूलाई रिसोर्सहरूलाई राम्रो ठाउँमा युटिलाइज गर्नुहोस् अनि हाम्रो फाइनेन्सियल उसको ब्याकग्राउन्डको लागि त हाम्रो रिसोर्सहरू काफी छ नि त, तिनीहरूलाई युज गर्नुहोस् राम्रो ठाउँमा होइन। त्यही हो
4: रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे युवा अनुभव समेटिएको कार्यक्रम देश प्रदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, पहाड़ी क्षेत्रका बस्तीमा बाँदर, दुम्सी, बँदेल, मृग, खरायो लगायतका जंगली जनावरले खेतीबालीमा ठूलो नोक्सान पुर्याउँदै आएका छन्। जंगली जनावरको कारण बस्ती नै खाली हुन थालेपछि पाल्पा रिद्दीकोट गाउँपालिका एकखेहाले गाउँ गाउँमा बाँदर हेरालु कर्मचारीदेखि किसानको बारीमा काँडे तारजाली लगाएर जंगली जनावर नियन्त्रणको नमूना काम गरिरहेको छ। अहिले मकै खेतीको मुख्य सिजन हो, चैत वैशाखमा लगाएको मकै अहिले फल्ने दाना हाल्ने समय हो। जंगली जनावर बाँदर र बदेलको संख्या अत्याधिक वृद्धिसँगै किसानले लगाएको मकै लगायत अन्नबालीमा ठूलो नोक्सानी हुँदै आएको छ। केन्द्रीय सरकारलाई बाँदर तथा बदेल जस्ता जंगली जनावर नियन्त्रणका लागि किसानहरूले आवाज उठाए पनि कहीँ कतैबाट सुनवाई हुन नसकेको गुनासो गर्छन्। पाल्पाको रिद्दीकोट गाउँपालिका एकख्याहा वडा कार्यालयले 2080 सालदेखि हरेक वर्ष बाँदर लखेट्न 8-10 जनाको दरले हेरालु कर्मचारी खटाएर किसानको मकै खेती जोगाउने अभियान थालेको छ। बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेदार शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
21: कृषि मन्त्र नार्कसँग
22: धान रोपेको 2-3 हप्तापछि खेतमा पानी जमिरहेमा जरा कुहिने रोग लाग्न सक्छ, त्यसैले पानीको उचित निकास गर्नुहोस् र रोगी बोट देखिएमा तत्काल हटाउनुहोस्।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
23: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
22: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
23: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
22: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा फायर्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। जनकवि दुर्गालाल श्रेष्ठ साथीभाइसँगको भेटघाटमा प्राय एउटै सम्झना दोहोर्याएर सुनाउन चाहनुहुन्थ्यो। त्यसमा उहाँलाई गर्व पनि थियो। उहाँ भर्खर 11 वर्षका मात्र हुनुहुन्थ्यो। नेपाल भाषामा एउटा नाटक लेख्नु भएछ र त्यसलाई निर्देशन गरेर आफैले खेल्नु पनि भएको रहेछ। त्यति बेला टोल टोलमा नाटक प्रदर्शन गर्ने चलन थियो। उहाँका यही सम्झनालाई मात्र आधार मान्दा 8 दशक भन्दा बढ़ी समय उहाँले साहित्य सृजनामा बिताउनुभयो। आधुनिक नेपाल भाषा साहित्यमा समेत सबैभन्दा लोकप्रिय यिनै कविको आइतबार राति निधन भएको छ। नाटक लेखनबाटै साहित्य क्षेत्रमा लागेका श्रेष्ठको नेपाल सम्बन्ध 1075 धर्मोदयमा एउटा कविता छापिएको थियो। त्यसको शीर्षक थियो सान्त्वना। पछि उहाँको परिचय कविकै रूपमा बढ़ी भयो। भलै गीतकार, नाटककार र अनुवादक सबै हुनुहुन्थ्यो उहाँ। उहाँको साहित्यिक यात्रालाई नजिकबाट हेर्ने मौका पाएका निबन्धकार रमेश काजी स्थापितका अनुसार श्रेष्ठका कविताको सबैभन्दा ठूलो विशेषता भन्नु नै ती गीत जस्तै हुनु हो। उहाँको जति कविता छन् ती सबै लय राखेर गीत गाउन सकिने खालका छन्। त्यस अर्थमा उहाँको कविता गेयात्मक नै रहे। जनकवि श्रेष्ठका 1 दर्जन भन्दा बढ़ी कविता संग्रह निस्केका छन्। उहाँको गीत संग्रहका नामबाट पनि पुस्तक प्रकाशनमा छन्। अधिकांश गीत राष्ट्रियता, देशभक्तिसँगै भाषा र जातिको उत्थानमा केन्द्रित छन्। नेपाली भाषामा पनि उहाँले धेरै गीत लेख्नु भएको छ। त्यसमध्ये फूलको आँखामा, फूलै संसार सबैभन्दा चर्चितमा पर्छ। शब्दमा बाँचिरहेका जनकवि शीर्षकको खबर आज कान्तिपुरमा छ।
5: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग बारे इरानसँगको अमेरिकी सम्झौतामा बाधा पुर्याएमा ओमानमाथि आक्रमण गर्ने चेतावनी दिनुभएको छ। फक्स न्यूजका पत्रकारसँगको कुराकानीमा ट्रम्पले यदि ओमानले बाधा पुर्यायो भने उनीहरूमाथि व्यापक बमबारी गर्ने बताउनु भएको हो। ओमान र इरानबीच जलमार्गको नियन्त्रणबारे चलिरहेको वार्तालाई उल्लेख गर्दा वाशिङटनले पनि ओमानसँग छिट्टै वार्ता अघि बढ़ाइरहेको उहाँले उल्लेख गर्नुभयो। साथै उहाँले इरानलाई आत्मसमर्पण गर्न समेत आग्रह गर्नुभएको बीबीसीको खबरमा उल्लेख छ। तेहरानको विदेश मन्त्रालयले हिजो दुवै पक्ष संयुक्त घोषणा पत्रमा काम गरिरहेको बताएपछि ट्रम्पको भनाई बाहिर आएको हो। तेहरानले जलमार्गको प्रभावकारी नियन्त्रणलाई अमेरिकी नेतृत्वको सैन्य शक्ति नष्ट गर्ने र विवादास्पद परमाणु ऊर्जा कार्यक्रम त्याग्न बाध्य पार्ने प्रयास विरूद्धको दबावका रूपमा प्रयोग गरेको छ। शुक्रबार ट्रम्पले हर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने दावी गर्नुभएको थियो भने इरानले यो महत्वपूर्ण ऊर्जा मार्ग इरानकै नै रहने जवाब दिएको थियो।
6: अब खेल खबर। न्यूजील्याण्डका तीव्र गतिका बलर स्कट कुगेलेनले सुदूरपश्चिम रोयल्सबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल खेल्ने भएका छन्। 34 वर्षीय कुगेलेनले लगातार तेस्रो वर्ष सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न लागेका हुन्। सुदूरपश्चिम रोयल्सले विज्ञप्ति जारी गर्दै कुगेलेनलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ। सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगेलेनलाई टोलीमा स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन्।
5: अब केही खबर संक्षेपमा। गैराती सुदूरपश्चिम कर्णाली र कोशी प्रदेशको धेरैजसो पहाड़ी जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कोशीको ओकलढुङ्गा ऐसिलु खर्कमा 59 मिलिमिटर वर्षा मापन भयो। त्यसै गरी बैतडी बझाङ दैलेखमा पनि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। कोशीको तराई र मध्य प्रदेशको केही ठाउँमा भने हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
6: सोमबारदेखि विदेशमा श्रमिक पठाउन बन्द गर्ने सहितका कार्यक्रम राखेका वैदेशिक रोजगार व्यवसायीले सरकारसँगको वार्तापछि तत्काललाई आन्दोलन स्थगित गरेका छन्। युवा श्रम तथा रोजगार मन्त्रालयमा हिजो बिहानदेखि भएको छलफलमा व्यवसायीले राखेका 15 बुँदे माग मध्ये अधिकांश नीतिगत सुधार भएकाले संशोधनको प्रक्रियामा रहेको वैदेशिक रोजगार ऐन मार्फत सम्बोधन गर्ने सहमति भएको छ।
5: र सरकारले चालू आर्थिक वर्षदेखि संचालनमा ल्याएको करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम अन्तर्गत दोस्रो पुरस्कारको नतिजा सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको साउन 16 31 गतेसम्म सामान किन्ने उपभोक्ता यसपटकको पुरस्कार कार्यक्रममा समेटिएका छन्। अर्थ मन्त्रालयमा हिजो आयोजित कार्यक्रम मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार 350 रूपियाँको सामान किनेका उपभोक्ताले 10,00,000 रूपियाँ बराबरको बम्पर पुरस्कार जितेका हुन्। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट 350 रूपियाँको सामान किन्ने उपभोक्ता यसपटकको बम्पर उपहारका विजेता बने। सरकारले सञ्चालनमा ल्याएको प्राइज पोर्टलमा पछिल्लो 16 दिनमा नगद कारोबार भएका 3,57,149 बिल दर्ता भएका थिए। काया कैरनमा अब पालो उखानको।
6: गंगामा नुहाए पनि गधा गाई बन्दैन।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: संसदीय इतिहासमै प्रधानमन्त्रीका नाममा पहिलो रूलिङ, भदौ 10 प्रश्नोत्तर, संसदको अवरोध स्थगित।
5: विद्युत प्राधिकरणको नाफा झण्डै 59% घट्यो। एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो।
6: देशमै अवसर खोज्दा सिप अनुसारको काम र उचित पारिश्रमिक नपाएको युवाको गुनासो। नीति मात्रै होइन, रोजगारी र उद्यमको वास्तविक अवसर मिलाउन आग्रह।
5: इरान सम्झौतामा बाधा पुर्याए, ओमानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, इरानलाई पनि आत्मसमर्पण गर्न आग्रह।
6: र न्यूजील्याण्डका कुगेलिन एनपीएल टोली सुदूरपश्चिम रोयल्समै रहने।
5: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अविनले बनाउनु भएको सांसदका प्रश्नको जवाब दिन प्रधानमन्त्रीलाई सभामुखले गरेको रूलिङसँग यो कार्टुन सम्बन्धित छ। यसअघि उठेका विभिन्न प्रश्नको जवाब प्रधानमन्त्री बालेन्द्र शाहबाट सामाजिक सञ्जालमा मध्यरातमा आउने गरेको थियो। यहाँ पछिल्लो निर्देशन बारेको खबर हेर्दै गरेका एकजनाको हातमा मोबाइल छ। मोबाइलमा उनी फेसबुक खोल्दैछन् अनि ती व्यक्तिले भन्दैछन्, लो अब रातभर सुत्न नपाउने भयो, के थाहा कतिखेर फ्याट लाएर प्रधानमन्त्रीको जवाफ आउने हो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: को उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083 5241148 र 5207002।

0: लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त, कर्णालीमा भने मन्त्री परिषद विस्तार हुन सकेन, केही दिनमा सरकार विस्तार हुने मुख्यमन्त्री शाहीको दावी।
1: पहिरो र चट्याङका कारण रोल्पामा पछिल्लो चार दिनमा 19 जनाको मृत्यु, स्थानीय बासिन्दा थप जोखिममा।
0: मोगुको रारा विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्डोमा डुबेर मृत्यु भएका बालकका परिवारलाई राहत दिइने।
1: र पल्सर स्पोर्ट्स अवार्ड 2082 पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक 5 जना प्रतिस्पर्धामा।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, त्यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। लगातारको वर्षापछि खसेको पहिरो र चट्याङका कारण रोल्पामा पछिल्लो चार दिनमा 19 जनाको मृत्यु भएको छ। वर्षा नरोकिएपछि जिल्लाका ग्रामीण बस्ती तथा सड़कहरू पहिरोको उच्च जोखिममा रहेका छन्। लुङ्ग्री गाउँपालिका 5 धैरिनीमा शुक्रबार राति पहिरोले घर पुर्दा 72 वर्षीय अम्मी गुरूङको मृत्यु भएको थियो। यसअघि थवाङ गाउँपालिका 5 उहा कोटल बारामा बुधबार राति बस्तीमाथिबाट आएको पहिरोले 12 घर पुर्दा 13 जनाको मृत्यु भएको थियो। पहिरोमा पुरिएका 1 जनाको शव भने अझै फेला पर्न सकेको छैन। सुनसारी गाउँपालिका 2 फलवाङ र गिचे मंगा रूकामा छुट्टा छुट्टै स्थानमा पहिरोले 2 घर पुरिदा 4 जनाको मृत्यु भएको छ। यस्तै लुङ्ग्रीमै चट्याङ लागेर 1 जनाको मृत्यु भएको छ भने लगातारको वर्षाका कारण जिल्लाका ग्रामीण सड़कमा पहिरो खस्ने र सड़क अवरूद्ध हुने क्रम बढ़ेको छ।
0: यस्तै जाजरकोटमा पनि जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा पहिरोमा 4 जनाले ज्यान

0: चारैलाई एमालेका 29, नेकपाका 12 मध्ये 11, जसपा नेपालका 5 मध्ये 4 र जनमोर्चाका 1 सांसदले मत दिएका हुन्। यता 3 सातासम्म पनि कर्णाली प्रदेशमा मन्त्री परिषद विस्तार हुन सकेको छैन। नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता मंगल बहादुर शाही साउन 12 गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो, तर सत्तारूढ नेकपा र एमाले बीच भागभण्ड नमिलेपछि मन्त्री परिषद विस्तारमा ढिलाइ भएको हो। तर मुख्यमन्त्री शाहीले भने भागभण्डाका कारण मन्त्री परिषद विस्तारमा ढिलाइ नभएको बताउनुहुन्छ। यसै सन्दर्भमा तीन सातासम्म पनि मन्त्री परिषद विस्तारमा किन ढिलाइ भइरहेको हो भनेर हामीले मुख्यमन्त्री मंगल बहादुर शाहीलाई सोधेका छौं।
1: अब हिजो जुन खालको त्याग तपस्या बलिदानीबाट जे उपलब्धि भएको छ देशमा चाहिँ प्रणतन्त्रको कुरा संघीयताको कुरा समय के अरे राष्ट्रियताको सवालमा होइन यसको रक्षा गर्न सकिन्छ भन्ने मान्यताका साथ यो बोलेको छ। अहिले आएर चाहिँ अब दुईटा वामपन्थी शक्तिहरूको बीचको सहकार्यको लागि तीन बुधे सहमतिको आधारमा सरकार बनेको छ, त्यस कारणले वामपन्थी पार्टीहरूको बीचको सहकार्यलाई अब व्यवस्थित सुदृढ गर्नको लागि त्यसको आवश्यक छलफल चाहिन्छ, छलफल भइरहेको छ। अब सम्भवत अहिले कोशी र मा एउटा प्रक्रियामा अगाडि बढेको छ। आज मात्र तपाईँले ल्याउनुभयो विश्वासको मल लिने कुरा, त्यस्तै गरेर सुदूरमा त अब सरकारको प्रक्रिया अगाडि बढेको छ। सम्भवत अबको दुई चार दिनमा हामी कर्णाली प्रदेशमा पनि यो सरकार निर्माणको प्रक्रिया लगो लगो एउटा टुङ्गोमा आइपुग्छ।
0: एमाले र नेकपा बीचमा मन्त्रालयको भागभण्ड नमिलेका कारण मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको हो भन्ने गरिन्छ बाहिर चाहिँ।
1: यस्तो होइन, भागभण्ड विषय होइन, होइन भागभण्डको विषय त के, तपाईँहरू त पत्रकार हो, सारा सबैलाई थाहा छ कि हाम्रा दुई पार्टीहरूको बीचमा हिजो प्रदेश सरकारको बारेमा चाहिँ तीन बुधे सहमति भएको थियो। अहिले चाहिँ प्रदेशका सरकारहरूलाई व्यवस्थित चलाउनको लागि, सुदृढ ढंगले अगाडि बढाउनको लागि र प्रदेश सरकार गठन गर्नको लागि 5 बुधे सहमति आएको छ। यो सबै आम विषय छ, सबैलाई थाहा छ। त्यसो भएको हुनाले अब फेरि तपाईँले भने जस्तो गरेर अलिअलि मन्त्रालयको विषय पनि छलफल त हुन्छ नै, तर मुख्य कुरा मन्त्रालयको विषयको छलफल होइन, मुख्य कुरा हामी बीचको सहकार्यलाई सुदृढ ढंगले छलफल अगाडि बढाउने भन्ने कुराले चाहिँ केही समय लिएको हो। अब सँगसँगै तपाईँले देखिहाल्नु भने हाम्रो लागि चाहिँ चिनप त हुन आउँछ, तर अब कोशी र सुदूर भर्खर भयो त्यही ढंगले चाहिँ अब बागमतीको पनि अब शुरू हुँदैछ होइन, हामी कर्णालीमा पनि अब दुई चार दिनमा चाहिँ टुङ्ग्याउँछौ। सँगसँगै सबै प्रदेशहरूमा यो खाल अगाडि बढ्छ, तर हामीले अलिकति हिजोको केही हाम्रो कानूनी प्रक्रियाले हामीले छिटो सरकार गठन गर्ने प्रक्रिया अगाडि बढ्यो र छिटो सरकारको प्रक्रियामा म नियुक्ति भए, त्यस कारणले त्यो कोणबाट हेर्दा ढिला भयो जस्तो छ।
0: नेकपाका अध्यक्ष प्रचण्डज्यू र एमालेका अध्यक्ष केपी ओलीज्यूले त्यहाँबाट निर्देशन र भागभण्डमा टुङ्ग्याएसम्म यहाँ हुँदैन,
1: त्यस्तो होइन। तपाईँहरूले फेरि अर्कोतिर लाग्नुभयो, तपाईँहरू फेरि निर्देशन त चाहिन्छ, भागभण्ड टुङ्गिने विषय होइन। निर्देशन त पार्टी हो, पार्टी हामी त समग्र केन्द्रीय कमिटीबाट हुँदै गाउँ कमिटीसम्म वडा कमिटीसम्म पार्टीहरूमा त एउटा खालको निर्देशन आवश्यक पर्छ नै होइन, निर्देशन आवश्यक हुँदैन भन्ने होइन, तर समग्र भागभण्डको विषय भने त्यो अलग विषय हो। भागभण्ड तपाईँले भए जस्तै गरेर के कुरा चाहिँ तल दुईटा पार्टी बीचको सहकार्यलाई सुदृढ बनाउनको लागि यसो गर है, दुईटा पार्टीहरूको सहकार्यलाई सुदृढ गर्नलाई चाहिँ यस्तो काम गर्दा सहकार्य सुदृढ हुन्छ भनेर त हाम्रो पार्टीले केन्द्रले त निर्देशन दिन सक्ने भयो नि त, निर्देशन दिनु पनि पर्यो नि, त्यस कारण यसलाई चाहिँ अन्यथा मान्नु हुन्छ कि हजुर है।
0: अनि यो मन्त्रीमण्डलले पूर्णता नपाउँदा प्रदेश सरकारको दैनिक काम कारवाहीमा कस्तो असर परिरहेको छ मुख्यमन्त्रीज्यू?
1: प्रदेश सरकारको दैनिक काममा चाहिँ अब पहिलो कुरा त मन्त्री नहुँदा तपाईँले भन्नुहुन्छ गरे कि सामान्य काममा त असर पर्छ नै त्यो कुरा हो, तर चाहिँ त फेरि काममा चाहिँ काम असर पर्यो, काम रोकिसक्यो भन्ने होइन कि होइन, बरु काम के रोकियो भन्ने प्रश्नबाट पनि सुरु गर्नुपर्छ नि त। काम त रोकिएको छैन होइन, काम त खासै रोकिएको छैन। तपाईँले म के भनौँ भन्दा हो, स्वाभाविक मन्त्रीमण्डल लगाउँदा कतिपय कानून निर्माणका प्रक्रियाहरूमा केही असर पर्छ त्यो कुरा सही हो, तर सरकारको डे टू डेको जस्तो मान्यौ कुनै कार्यालयमा कहिले चाहिँ 10-15 दिनमा कार्यालय प्रमुख नहुँदा काम बन्द हुन्छ त हुँदैन नि त होइन, या पनि त सबै मन्त्रालयमा मेरो आफ्नो जिम्मेवारी पनि छ, मुख्यमन्त्री रूपमा म रहेको छु, त्यसो भने सबै मन्त्रालयको कामहरू दैनिकी प्रशासन दैनिकका कामहरू भइरहेका छन्, यसमा चाहिँ काम रोकियो भन्ने होइन।
0: दुई चार दिनमा जो यो कर्णालीमा सरकारले पूर्णता पाउँछ,
1: तपाईँले सही कुरा अहिले यही भन्नुभयो, ल तपाईँको कुरा यही कुरा सही छ, ल
0: ग्यासको अभावसँगै अहिले मनसुन अलिकति सक्रिय हुँदा धेरै ठाउँमा बाढी पहिरो, जाजरकोट लगायतका जिल्लाहरूमा बाढी पहिरोबाट प्रभावित पनि हुनु भएको छ, यो त तर्फ चाहिँ प्रदेश सरकारले कसरी?
1: अब तपाईँले पहिलो कुरा त राम्रो कुरा भन्नुभयो, मनसुन जन्ने विपदमा

0: सरकारले चाहिँ के खालको तयारी गरेको छ, कस्तो खालको गरेको छ भन्ने कुराहरू निकाल्नु हो, त्यो कुरा सही हो। 15 गते र 21 गते, 15 गते हामीले मनसुन जन्ने विपदमा चाहिँ सड़क अवरुद्ध हुँदा त्यो अवरुद्ध सड़कलाई चाहिँ तत्काल सञ्चालन कसरी गर्न सकिन्छ भन्ने बारेमा चाहिँ संघीय सड़क आयोजनाहरू, हाम्रो कर्णाली प्रदेशको चाहिँ भौतिक पदार तथा शहरी विकास मन्त्रालय, हाम्रा 3 वटै सुरक्षा निकायका प्रमुखहरू सहित हामीले एउटा छलफल आयोजना गर्यौं। त्यो छलफलले चाहिँ कुनै ठाउँमा पनि त्यो ठूलो खालको सड़क आयोजना चाहिँ क्यारे सड़क यो बाढ़ी पहिरोबाट भन्नु मनसुन जन्ने विपदबाट चाहिँ सड़क अवरुद्ध हुनु हुँदैन भन्ने खालको एउटा छलफलको त्यसको निष्कर्ष पुग्यो। त्यस कारण त्यहाँ चाहिँ अब अहिलेसम्म ठूलो खालको बाहेक सामान्य अवस्थामा सड़कहरू अवरुद्ध भएको छैन। 1-2 घण्टा अवरुद्ध हुने तत्काल त्यहाँ डोजर पुगेर चाहिँ त्यसलाई पहिरो पन्छाएर चाहिँ सड़क सञ्चालन गर्ने कुरा भइरहेको छ, त्यो तपाईँले लेखिरहनु भएको छ। यो प्रक्रियामा विशेष गरेर 3 वटै सरकारहरू, संघीय सरकार, प्रदेश सरकार र पालिकाले समेत समन्वय गरेर अगाडि बढ्ने र भन्ने कुरा एउटा छलफल त्यहाँ पनि बन्यो। अर्कोसँग 21 गते मैले प्रमुख जिल्ला अधिकारी 10 वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग चाहिँ यही मनसुनजन्य विपद लगायतका विषयमा चाहिँ हामीले एउटा बैठकको भर्चुअल बैठकको आयोजना गर्यौं। भर्चुअल बैठकमा 10 वटा जिल्लामा चाहिँ प्रमुख जिल्ला अधिकारीज्यूहरूले चाहिँ त्यहाँ राम्रो उहाँले चाहिँ आफ्नो त्यो खालको तयारी भएको कुरा राख्नुभयो। हामीले के भन्यो भन्दा तपाईँहरूको तयारीमा थप प्रदेश सरकारको कहाँनिर आवश्यकता पर्छ, हामी त्यो आवश्यकता तपाईँलाई पूरा गर्ने प्रयास गर्नेछौ। र सँगसँगै कतिपय त्यस्तो घटना घट्यो भने त्यसलाई उद्धारको लागि उद्धारमा हाम्रो 3 वटै सुरक्षा निकायहरू परिचालन हुने कुरामा पनि हामी त्यो खालको चाहिँ समन्वय गर्छौ भन्ने कुरा भयो। उहाँले पनि तल त्यो खालको चाहिँ कार्ययोजना बनेको भन्ने कुरा जानकारी गराउनु भयो। खुसी पनि लाग्यो। सबै 10 जिल्लाका प्रमुख जिल्ला अधिकारीले विपदको प्रति कार्य र त्यसको पूर्व तयारीको लागि त्यो खालको उहाँले चाहिँ कार्ययोजना बनाएको देखियो। अब रह्यो बाँकी विषय, तपाईँलाई देखिहाल्नुभयो हिजो अस्ति मात्रै जारपुरमा जुन खालको बाढ़ी पहिरो भयो, त्यो जारपुरको बाढ़ी पहिरोमा अब 3 वटै सुरक्षा निकायहरूको चाहिँ खालको छलफलले 3 वटा सुरक्षा निकाय 3 वटा तहको समन्वयले चाहिँ हामीले छिटो भन्दा छिटो हामीले उद्धार कार्य पनि सम्पन्न भयो। हामीले यहाँबाट प्रदेश सरकारबाट राहतका समाधि पनि पठायौं होइन, त्यहाँ चाहिँ आवश्यक पर्ने त्यहाँको पाली स्थानीय सरकार र त्यहाँको प्रमुख जिल्ला अधिकारीले त्यहाँको विपद व्यवस्थापन समितिले माग गरे अनुसारको यहाँबाट के सामग्रीहरू पनि हामीले पठाइसकेका छौँ। थप त्यहाँ चाहिँ अस्थायी आवासको लागि आवश्यक रकम पर्छ भने हामी रकम दिन्छौँ र प्रशासनलाई त्यो खालको आवश्यक पर्छ भने माग गर्न पनि हामीले अनुरोध गरेका छौँ।
1: उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाही, धेरै खबरसँग कुराकानी गर्नुहुँदै।
2: भेरी खबरमा खबरको सिलसिला जारी नै छ, अहिले भने यो छोटो विश्राम।
3: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
4: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसार रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
5: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
3: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
5: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
4: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
3: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
6: केपी पोलिक्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना। यी भाद्र पाँच गते शुक्रबारको दिन
7: पेट छाती सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
8: गर्जन छ सधै बाघ झैं रेडियो टाइगर 99.2 MHz।
1: निवारण सम्बन्धी पाँच दिने स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
9: बाथरोगका लक्षण र चिन्हहरू: हातका औँलाहरू दुख्ने तथा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरट्ट हुने, खुट्टाको बुढी औँला वरिपरि रातो भएर टेक्न नमिल्ने तथा औँलाहरू बाङ्गो हुने, गोलीगाँठा दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, पैतला पोल्ने वा झमझम गर्ने, पिडौला दुख्ने वा करकर खाने र तौल घट्दै जाने।
1: शिविरबाट दिइने निशुल्क सेवाहरू: रगत जाँच, ईएसआर, सीआरपी, युरिक एसिड र सुगर जाँच।
9: शिविर सञ्चालन हुने स्थान: नेशनल बाथरोग सेन्टर, सुर्खेत शाखा, विद्यानगर नगरपालिका 2, भाङ्गेसिमल टेम्पो पार्क, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726 र मोबाइल नम्बर 98-520-90-726।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त, कर्णालीमा भने मन्त्री परिषद विस्तार हुन सकेन, केही दिनमा सरकार विस्तार हुने मुख्यमन्त्री शाहीको दावी, पहिरो र चट्याङका कारण रोल्पामा पछिल्लो चार दिनमा 19 जनाको मृत्यु, स्थानीय बासिन्दा थप जोखिममा लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर: रारा विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्टोमा डुबेर मृत्यु भएका बालकका परिवार र नेपाल नागरिक उड्डयन प्राधिकरण बीच सहमति भएको छ। गत साउन 30 गते विमानस्थलमा निर्माणाधीन शौचालयका लागि खनिएको खाल्टोमा जमेको पानीमा डुबेर छायाना छारा नगरपालिका 4 तालचाका 11 वर्षीय गौरव भामको मृत्यु भएको थियो। ठेकेदारले खनेको खाल्टोमा वर्षाको पानी जमेको र सुरक्षाका लागि हेरबार नगरी खुला छाडिएको अवस्थामा बालकको डुबेर मृत्यु भएको परिवारको भनाइ छ। घटनापछि पीड़ित परिवारले उचित राहत तथा विमानस्थलको सुरक्षा व्यवस्थापनमा ध्यान दिन माग गर्दै विरोध गर्दै आएका थिए। सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरण प्रतिनिधि र पीड़ित परिवार बीच नेपाल नागरिक उड्डयन प्रकारले नेपालगंज परिसरमा सहमति भएको हो। सहमति अनुसार मृतक बालक गौरवका बुबा जयबहादुर भामलाई योग्यता र क्षमता अनुसार उपयुक्त करार सेवाको रोजगारीका लागि नागरिक उड्डयन कार्यालय रारा विमानस्थल मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणमा सिफारिश गरिनेछ। यस्तै मृतकका परिवारलाई राहत स्वरूप टर्मिनल भवन निर्माणकर्ता बुढी इन्टरनेशनल कन्स्ट्रक्सन प्रहरीले तत्काल 10 लाख उपलब्ध गराउने र मृतकका परिवारले जिल्ला प्रहरी कार्यालय मुगमा दिएको जाहेरी तथा उजुरी फिर्ता लिने सहमति भएको छ।
1: नेपाल चीन सीमा लाप्चा नाकाबाट भित्रिएको 39.5 लाख रूपियाँ मूल्य बराबरको अवैध चिनिया मदिरा बरामद भएको छ। सूचनाका आधारमा सिमकोटबाट गएको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई नेतृत्वको टोलीले नामखा गाउँपालिका वडा नम्बर 2 को नवाला थाङ स्थित जंगलमा लुकाई छिपाई राखिएको अवस्थामा मदिरा नियन्त्रणमा लिएको हो। सदरमुकाम सिमकोटबाट खटिएको संयुक्त अनुगमन टोलीले नवाल थाङबाट अवैध चिनिया मदिरा 606 कार्टुन, बोर्डर वाइजर 54 कार्टुन, हुस्की 1 कार्टुन लुकाई राखिएको अवस्थामा बरामद गरेको हो। सशस्त्र प्रहरी बल 44 नम्बर गुल्मका डीएसपी नन्दबहादुर सावतले बरामद गरिएको मदिराको मूल्य 39,66,000 रूपियाँ बराबर रहेको बताउनुभयो। बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको रोहबरमा खाल्डो खनेर नष्ट गरिएको बताइएको छ।
2: बाँकेको राप्ती सुनारी गाउँपालिका 8 ओभरी स्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्ष 82-83 सर्प तथा बिच्छीको टोकाएका 124 जना बिरामीले उपचार सेवा लिएका छन्। ती मध्ये 55 जना सर्पदंशका बिरामी रहेको उपचार केन्द्रका अहेब नन्दलाल पाण्डेले बताउनुभयो। उहाँका अनुसार सर्पदंशका 55 बिरामी मध्ये 29 जना महिला र 26 जना पुरूष रहेका थिए। उनीहरू मध्ये 5 जनालाई अति विषालु सर्पले टोकेको थियो। समयमै उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका कारण उनीहरूको सफल उपचार गरेको अहिप पाण्डेले बताउनु भयो। यस्तै बिच्छिर टोकेका 69 जनाको पनि उपचार केन्द्रबाट उपचार सेवा लिएको भन्दै उहाँले बिच्छिर टोकेका मध्ये 42 महिला र 27 पुरूष रहेको बताउनुभयो। साउनदेखि असोजसम्मको वर्षा याममा सर्पदंश घटना बढ़ी हुने गरेका छन्। सर्पको टोकेमा झारफुक धामी जाति वा घरेलु उपचारमा समय खर्च नगरी सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्था र सर्पदंश उपचार केन्द्रमा पुग्नुपर्ने अहेब पाण्डेले बताउनु भएको छ।
1: जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ रिहा हुनुभएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको हो। उहाँ थुनामुक्त हुनुभएको हो। सर्वोच्चको आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा उजुरी परेको थियो। श्रेष्ठले सरकारले विरोधीको आवाज सुन्ने नियतले आफूमाथि प्रतिशोध साधेको आरोप लगाउनु भएको छ। प्रकाशित समाचार गलत भए कानूनी प्रक्रिया मार्फत त्यसको खण्डन गर्न सक्ने कानूनी व्यवस्था रहेको उल्लेख उहाँले गर्नुभयो। जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्विरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उहाँलाई गएको साउन 27 पक्राउ गरेको थियो।
2: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। लगने अर्को छोटो विश्राम।
10: हामी बिरामी भएपछि कहाँ जाने त?
11: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
10: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
11: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
10: अन्कल सेवाहरू
11: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-2229 र 98-605-2229।
12: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
13: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप झैं।
14: सुर्खेत
15: सबैको मान सुने
16: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो सँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। प्रतिनिधि सभामा लामो समयदेखि अनुपस्थित हुँदै आएका प्रधानमन्त्री बालेन्द्र शाहले अब भने संसदको रोस्टममा उभिएर सांसदका जवाब प्रश्नको जवाब दिनुपर्ने भएको छ। सभामुख डीपी अरियालले प्रधानमन्त्री शाहलाई 10 भदौमा प्रतिनिधि सभा बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाब दिन रूलिङ गर्नुभएको हो। प्रधानमन्त्रीले प्रत्येक महिना पहिलो साताको एक दिन संसदमा प्रश्नको जवाब दिनुपर्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था उल्लंघन गरिरहेको अवस्थामा सभामुख अरियालले रूलिङ गर्नुपर्ने अवस्था आएको हो। 17 जेठमा प्रतिनिधि सभामा प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विवादास्पद अभिव्यक्ति दिएपछि नै सांसदहरूले संसद आएर स्पष्टीकरण दिनुपर्ने माग गर्दै आएका थिए। वैशाख अन्तिम साता भएको नीति तथा कार्यक्रममाथि छलफलमा पनि प्रधानमन्त्रीले जवाब दिनुपर्ने माग सांसदहरूले गर्दा प्रधानमन्त्री शाहले व्यवस्था गर्नुभएको थियो। त्यही बेला पनि विपक्षी दलका सांसदहरूले सभामुखसँग रूलिङको माग गरेका थिए, तर रूलिङ हुन सकेको थिएन। 17 जेठमा प्रतिनिधि सभामा उपस्थित भएर 81 सांसदहरूसँग प्रश्न उत्तर गरेका प्रधानमन्त्री शाह त्यसपछि एकैचोटि 30 हजारमा मात्र संसद पुग्नु भएको थियो। त्यसैता उहाँ बैठकमा अनुपस्थित हुनुहुन्छ। 17 जेठको अभिव्यक्ति र सरकारको कामकाजका विषयमा प्रधानमन्त्रीले जवाब दिनुपर्ने भन्दै विपक्षी दलहरूका सांसदहरूले निरन्तर आवाज उठाउँदै आएका छन्। हिजोको बैठकको शुरूमै विगतका बैठकमा झैं विपक्षी दलका सांसदहरू सीटबाट उभिएका थिए। सभामुखले यसअघिका बैठकमा झैं विपक्षी दलका सांसदहरूलाई बोल्न समय तोक्नु भएन। उहाँले प्रधानमन्त्रीलाई जवाब दिन रूलिङ गर्नुभएको हो।
2: भेरी खबरको अन्त्यमा अब खेल खबर। पल्सर स्पोर्ट्स अवार्ड 2082 पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले पत्रकार सम्मेलनको आयोजना गर्दै 23 एनएसजेएफ

0: पक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
2: यस टाइम सिका प्रायोजक फुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर फुलिगाउँमा जाऊ।
3: ए नानी, कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
4: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
5: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
6: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
7: अन्त कहाँ हुनु नि? नमन सपिङ सेन्टरमा हो।
6: अरे अरे सपना, तिमी कता जान लागे कि?
8: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
6: ए रमेश, पर्ख न, कता हिँडेको के?
9: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
6: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
7: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
6: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
7: नमन सपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
10: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
11: यी भाद्र 5 गते शुक्रबारको दिन
10: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया। कृषि सम्बन्धी जानकारी, सफल कृषकका कुरा।
12: के हुन् त समस्या, के हुन् त विकल्प?
10: कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी।
12: कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी
10: कार्यक्रम हमार खेती हमार कृषि हरेक महिनाको 1 र 15 गते, समय साँझ 7 बजे र बिहान पुनः प्रसारण 7 बजे, रेडियो टाइगर FM सुन्न नभुल्नुहोला।
12: कार्यक्रम हमार खेती हमार कृषि।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: राम राम ओ नमस्कार। रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा टीकाराम चौधरी सँग आरती चौधरी स्वागत बा। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रके समन्वयमा रेडियो टाइगर बर्दिया सिन्हा उत्पादन करल कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा प्रविधि मसेना समन्वित मेरमेरिक जानकारी कृषक गणके मेघलाग ओ कृषक कर्तीलाई खेती प्रणालीमा ऐना समस्या प्रश्न जिज्ञासा कृषक मुकनके आशा अपेक्षा गुनासो सुझाव सुनकेन मेरमेरिक जानकारी देना उद्देश्य से यी कार्यक्रम सञ्चालन गरिलक हो।
1: यी कार्यक्रम महिनामा दुईचो हरेक महिना 1 गते ओ 15 गते सन्ध्याके 7 बजेसी रेडियो टाइगर 99.2 MHz बर्दिया ओस्तक अनलाइनमा tigerkhabar.com ओ मोबाइल एप्लिकेशन हाम्रो पात्रो मसिफी सुन्ने सेक्जाइट
0: ओस्तक रेडियो गिरवा एफएम 90.7 MHz शान्ति बजार ओ अनलाइनमा मोबाइल एप्लिकेशन हाम्रो पात्रो मसिफेना सुन्न सिक्ने बाटी कार्यक्रम के फेदोस्र प्रसारण बिहान के 7 बजे के सुन्न सिक्ने बाटी ओस्टाक एक थर्पा छ 8 गते फेन यी कार्यक्रम सुन्न सिक्ने बाटी। कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र ओ कृषि क्षेत्र से सम्बन्धित विशेषज्ञ हुन्छन् सेना कृषक हुन्छन् के आशा अपेक्षा ओ गुनासो तथा सुझाव के सम्बोधन एवं कृषि क्षेत्रका मेरमेरिक जानकारी प्रसारण गरिने बाटी।
1: कृषि तथा पशुपन्छीगणके उत्पादन वृद्धि कैका कृषक समुदायके आय आर्जन ओ जीवन स्तर उठाके देशभरके कृषि क्षेत्रके देहोर उत्पादन बढाएकलक अनुसन्धान मसी विकसित प्राविधिक प्रकाशन प्रसारण ओ अभिलेखीकरण कैका संचार माध्यमके प्रयोग मसे प्रसार प्रसार कर्ती कृषकको सरोकार अलङ्कन सम्पुगैना काम यी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रकी मुख्य उद्देश्य रहलबा।
0: नेपाल कृषि प्रधान देश हो जहाँ ग्रामीण समुदायकै मुख्य आय आर्जनके स्रोत कृषि पेसा रहलबा। एक ओर ग्रामीण आय आर्जनके स्रोत कृषि क्षेत्र हिलको कृषि सम्बन्धी प्रविधि ज्ञान सहज ओ सरल तरिकासे न पुगैना परम्परागत प्रचार प्रसारके माध्यम ओटा प्रभावकारी नीति खिलक अवस्थामा नवीनतम प्रविधि मसेन प्रचार प्रसार करकलाग आधुनिक तरिकासे न हाली हो झट्ट सूचना पुगैना सूचना प्रविधि ओ संचारके माध्यम एकदम उपयोगी हुना देख पर्ना हिलक ओर से रेडियो टाइगर के सहकार्यमा यी कार्यक्रम प्रसारण हुइजीवा।
1: सूचना ओ संचार प्रविधि से कृषक हुनके आधुनिक खेती प्रणालीमा समयमा आवश्यक सूचना ज्ञान ओ सिप के पहुँच कराके उत्पादन बढाइना सघैना कर्ना ओ समग्र कृषि विकासमा खास भूमिका निर्वाह करलबा। कृषक के खेती बालीमा सदादिन जसिन कुछ न कुछ प्राविधिक समस्या देखा पर्न मिलक ओर्से ओकर समाधान केला सूचना ओ संचार प्रविधि के प्रयोग मसे समयमा समस्या के समाधान के उपाय कृषक ओ और सरोकार अलङ्कन देह सिक जाइट।
0: कार्यक्रम तेस्रो आज कार्यक्रममा हाम्रा स्थानीय पालिका ठाकुर बाबा नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुव राज वंशेना बातचित करल बाटी सुनि उहाँसे करल बातचित।
2: आजको हमार खेती हमार कृषि रेडियो कार्यक्रममा ठाकुर बाबा नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुवराज बमसँग कुराकानी गर्न गइरहेका छौं। यति बेला किसानहरू धान रोपाई सकेर गोडमेलको तयारीमा हुनुहुन्छ। गोडमेल कसरी गर्ने, किराको रोकथाम कसरी गर्ने र धान उत्पादन कसरी बढाउन सकिन्छ लगायतका विविध विषयमा कुराकानी गर्न गइरहेका छौं। सँगसँगै ठाकुर बाबा नगरपालिकाले स्थानीय कृषकहरूका लागि के सहयोग गरिरहेको छ त यी विविध विषयमा कुराकानी गर्न गइरहेका छौं। स्वागत छ यहाँलाई रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा।
3: हजुर धन्यवाद।
2: आराम हुनुहुन्छ?
3: एकदमै ठिक छ।
2: हामीले नार्कुसँगको सहकार्यमा रेडियो कार्यक्रम हमार खेती हमार कृषि सञ्चालन गरिरहेका छौँ विगत 3 वर्ष अघिदेखि होइन।
3: हजुर
2: यो कार्यक्रममा विविध विषयमा विज्ञहरूसँग कुराकानी गर्नेछ। आजको अङ्कमा हामीले ठाकुर बाबा नगरपालिकाको कृषि क्षेत्रमा भएका कामहरूका विषयमा कुराकानी गर्न गइरहेका छौँ। विशेष गरी ठाकुर बाबा नगरपालिकाले कृषकहरूका लागि अघिल्ला वर्षमा के कार्यक्रम ल्यायो, यो आर्थिक वर्षमा के कार्यक्रम ल्याएको छ संक्षेपमा जानकारी गराइदिनुहोस् न।
3: हुन्छ धन्यवाद बाबु सर। यो कार्यक्रम एकदमै किसानका लागि महत्वपूर्ण छ। यो कार्यक्रममा म विगतमा पनि केही पटक सहभागी भइसकेको छु होइन। यो कार्यक्रम किसानका लागि कसरी महत्वपूर्ण छ भने अब हामीसँग भएका हामीले प्रवाह गर्ने सेवाका सन्दर्भमा खुलस्त रूपमा हामी यो रेडियो मार्फत यो कार्यक्रम मार्फत किसान समक्ष पुर्याउँछौँ सजिलै तरिकाबाट। अनि किसानले सुनेर पनि कतिपय सेवा लिन आउने होइन यस्तो सेवा रहेछ भन्ने जानकारी पाउनु भएको अवस्था पनि छ। उहाँहरूले किसानहरूले पनि भन्नुहुन्छ, रेडियोबाट धेरै कुराहरू हामीले सुन्छौँ भन्ने कुरा गर्नुहुन्छ। यो कार्यक्रम त्यसरी पनि महत्त्वपूर्ण रहँदै आएको छ, आगामी दिनमा पनि यो सञ्चालन हुने कुरामा पनि होस् भन्ने कामना पनि गर्न चाहन्छु। सर्वप्रथम तपाईँको प्रश्न, हाम्रो ठाकुरबाबा नगरपालिकामा विगतको आर्थिक वर्षहरूमा सञ्चालन भएका कृषि मैत्री कार्यक्रमहरू, किसान मैत्री कार्यक्रमहरू र यस चालु आर्थिक वर्ष 2082-83 चाहिँ कस्ता खालका कृषि कार्यक्रमहरू स्वीकृत भएका छन्, किसान मैत्री छन् कि छैनन्, होइन किसानलाई लाभ दिने टाइप खालका छन् कि छैनन् भन्ने सन्दर्भमा प्रष्ट पार्ने यो अवसर दिनुभएकोमा यो रेडियो टाइगर लगायत यो कार्यक्रमलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। सर्वप्रथम म विगतका आर्थिक वर्षहरूमा सञ्चालन भएका संक्षिप्त कार्यक्रमहरूको बारेमा जानकारी दिन चाहन्छु। विशेष गरेर हामीले ठाकुरबाबा नगरपालिकाको आधार वर्ष 2074-75 लिने गर्छौँ। त्यस यता अरू अरू पालिकाको तुलनामा होइन किसानहरूले पनि आफै पनि भन्ने गर्नुभएको छ, उहाँहरूलाई पनि महसुस भएकै कुरा छ, विभिन्न प्रोजेक्टको माध्यमद्वारा हामीसँग जनशक्ति अलिक कम भएको कारणले गर्दा पनि हामीले हेफर इन्टरनेसनल उज्यालोसँग साझेदारीमा कार्यक्रम सञ्चालन गरेका थियौँ। त्यस्तै गरेर अन्य संघ संस्थाहरूलाई पनि भित्र्याएर किसानका वास्तविक समस्यासँग सम्बन्धित रहेर, किसानका मागसँग सम्बन्धित रहेर कार्यक्रमहरू गर्न लगाएको सहयोगीको रूपमा संघ संस्था मार्फत पनि थुप्रै कार्यक्रमहरू सञ्चालन भएका छन् भने हाम्रो ठाकुरबाबा नगरपालिका मार्फत पनि किसानलाई प्रत्यक्ष फाइदा हुने खालका कार्यक्रमहरू हामीले जोड्दै आइरहेछौँ। विशेष गरेर यहाँको सम्भावना के छ, किसानका माग के छन्, होइन किसानको आवश्यकता के छ भन्ने कुरालाई दृष्टिगत गरेर हामी प्रत्येक आर्थिक वर्षको सुरुवातमा योजना तर्जुमा गर्ने बेलामा चाहिँ किसानलाई हामीले बोलाउँछौँ, भेला गर्छौँ, उहाँहरूको वास्तविक माग के हो त, तपाईँहरूले कस्तो खालको कार्यक्रम यो आर्थिक वर्षमा सञ्चालन गर्न चाहनुहुन्छ भनेर छलफल पनि गर्छौँ। हामी कहाँ एउटा राम्रो पक्ष के छ भने 90 वडामा किसानको सञ्जाल छ, वडा स्तरीय कृषक समन्वय समिति पनि रहेको छ अनि नगर स्तरमा पनि नगर स्तरीय कृषक समूह समन्वय समिति रहेको छ। प्रत्येक टोल टोलमा गाउँ गाउँमा किसान कृषक समूहहरूलाई पनि हामीले व्यवस्थित तरिकाले सक्रिय पार्दै आइरहेका छौँ। करिब करिब तपाईँको प्रत्येक आर्थिक वर्ष नवीकरण भएर क्रियाशील समूहहरू नवीकरण हुने गर्नुहुन्छ। विगतदेखि नै हाम्रो यो प्र्याक्टिस जारी छ। अन्य पालिकाहरूको तुलनामा हाम्रो नगरपालिकामा चाहिँ किसानको सञ्जाल यति मजबुत छ, राम्रो त्यो राम्रो पक्षको रूपमा लिएका छौँ हामीले। हामीले यो काम गर्नुहोस् है भन्यौँ भने म सानो उदाहरण दिन चाहन्छु, गत वर्ष 10 समूहलाई मात्रै हामीले ल थारु आलु उत्पादन गरौँ है हाम्रो बर्दियालाई चिनाउने भनेर 10 समूहमा हामीले त्यो प्रोग्राम लगेर गएको, स्थानीय बाली पनि भयो, त्यसको गुण त्यसको विशेषतालाई हामीले बाहिर चिनाउनु पर्छ भन्ने हेतुले अनि 400 उत्पादन गरिदिनु भयो। 400 उत्पादन गर्नुभयो, हामीलाई बेच्नको लागि हम्मी हम्मी भयो। यो वर्ष हामी बजारलाई पनि सुनिश्चित गरेर त्यसलाई अझ प्रमोट गर्दै अगाडि बढ्ने जमर्को गरिरहेका छौँ। त्यस्तै गरेर विशेष गरेर ठाकुरबाबा नगरपालिकाले हरेक कमोडिटीमा कसरी पालिकालाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने हिसाबले कमोडिटी वाइज हामीले प्रोग्रामहरू कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ। विशेष गरेर बर्दियाको उर्वर भूमि होइन बर्दियाको सम्भावना पनि खाद्यान्न बालीमा पनि अब धानको सम्भावना बढी भएको हुनाले हामीले धानलाई कर्मीले प्राथमिकता राखेर आएका छौँ। धानमा पनि अब खाइन धानलाई भन्दा पनि बिउ धानलाई खाद्यान्नको बिउ उत्पादनको लागि हामीले दुईटा सहकारीलाई एकदमै पुसअप गरेका छौँ होइन। सहकारीसँग जोडिएर करिब करिब 150 किसानहरू बिउ उत्पादनमा आबद्ध हुनुहुन्छ। उहाँहरूलाई प्रोत्साहनदेखि लिएर तालिमदेखि लिएर होइन प्राविधिक सेवादेखि लिएर हामीले कुनै कमी हुन दिएका छैनौँ। बीज वृद्धिको सन्दर्भमा प्रत्येक आर्थिक वर्षमा हामीले 10 चाहिँ बीज वृद्धि आत्मनिर्भर कार्यक्रम भनेर विनियोजन गर्दै आइरहेका छौँ। त्यसले चाहिँ हाम्रो पालिकालाई आत्मनिर्भर बनाउँदै गइरहेको पनि छ। यसै वर्षको कुरा गर्नुहुन्छ भने गत वर्ष अहिले हामीसँग 500 धानको उन्नत बिउ चाहिँ स्टक छ। त्यो बिउ हाम्रो पालिकालाई मात्रै होइन कि अहिले चाहिँ अन्य छिमेकी पालिका छिमेकी जिल्लाहरूमा एउटा सिस्टम छ, बिउ बजारीकरण गर्ने सिस्टम छ डेसिसको माध्यमबाट हामीले बाह्य जिल्लाहरूमा पनि सहकारी मार्फत गइरहेको अवस्था छ। एउटा कुरा त्यो भयो होइन। त्यस्तै गरेर अब विशेष गरेर अब बेमौसमी तरकारीको पनि सम्भावना बढी भएको हुनाले बेमौसमी तरकारी चाहिँ यो हेफर इन्टरनेसनल नेपाल सँग जुन उज्यालोसँग साझेदारीमा परियोजना चलिरहेको छ, उस त्यो प्रोजेक्टमा चाहिँ विशेष गरेर साना किसानहरू जोसँग जमिन थोरै छ त्यस्तो जमिनलाई उपभोग गर्ने हिसाबले एक कट्ठा दुई कट्ठा चार कट्ठा जति छ त्यसमा चाहिँ बेमौसममा विशेष गरेर यो सिजन भनेको हाम्रो यहाँको लागि बेमौसमी हो, बर्खे सिजनमा तरकारी उत्पादन हुँदैन, त्यो यहाँका उपभोक्ताहरूको मागलाई पनि फुलफिल गर्ने हिसाबले त्यो प्रोजेक्टलाई हामीले एकातिर बाख्राको कुरा भयो होइन खसी बोकाको कुरा भयो बाहिर पठाउने हिसाबले, तर यहाँका उपभोक्ताहरूलाई बर्खे सिजनमा बेमौसममा चाहिँ तरकारी उपभोग गर्न कठिनाई नहोस् बाहिरबाट नआओस् भन्ने हिसाबले यहीँ आत्मनिर्भर बनाउने हिसाबले बेमौसमी तरकारी उत्पादन गर्नको लागि महिला विशेष गरेर स्वावलम्बी समूहहरू बनाएर अगाडि बढाएको अवस्था छ दोस्रो कुरा भयो होइन। तेस्रो कुरा चाहिँ हामीले विशेष गरेर मुक्त कमैया सुकुम्बासी बस्तीहरू बढी भएको पालिका पनि हो बर्दिया जिल्ला पनि हो होइन, यस्तो ठाउँ छ कि कतिपयसँग त तपाईँको घरेडीभन्दा घर बनाउने ठाउँभन्दा अरू जग्गा छैन होइन, त्यस्तो कन्डिसनमा रहेका विशेष गरेर फाटाहरूमा बस्ने किसानहरूको लागि अनि गत वर्ष त्योभन्दा अघिल्लो वर्षदेखि हामीले च्याउलाई विशेष फोकस गरेर त्यो फाटाहरूलाई लक्षित गरेर हामीले च्याउको पकेट पनि सञ्चालन गऱ्यौँ दुई वर्ष होइन, अहिले पनि हामीले च्याउको बिउहरू उहाँहरूलाई सहुलियत हिसाबले वितरण गर्दै आइरहेका छौँ। उहाँहरू च्याउ खेती गरेर करिब करिब तपाईँको एक वर्ष चिसापानीसम्म नेपालगञ्जसम्म पनि तपाईँको बोकेर बिक्री गर्नुभयो यहाँ खपत हुन नसकेर, च्याउमा धेरै किसानहरू जोडिनु भएको छ अहिले, उहाँहरू विशेष गरेर च्याउबाट पनि आमदानी गर्न सकिँदो रहेछ है, जग्गा जमिन नचाहिने सानो एरिया भयो भने अलिकता मेहनत गर्ने हो भने सानो एउटा घरबाट तपाईँको 80,000-1.5 लाखसम्म आमदानी गरेको पनि हाम्रा समूहहरूमा उदाहरणहरू छ होइन। त्यसरी च्याउमा पनि हामी तेस्रो नम्बरमा च्याउलाई पनि आत्मनिर्भर बनाउने हिसाबले किसानहरूलाई जोड्ने गरी होइन करिब करिब 180-200 जना किसानहरू च्याउमा व्यावसायिक तौरले जोसँग जग्गा छैन होइन जमिन छैन त्यस्तो किसानहरू जोडिनु भएको छ, उहाँहरूले आफ्नो व्यवसायले अगाडि बढाइराख्नु भएको छ तेस्रो नम्बरमा भयो। त्यसैले च्याउलाई पनि अब हामीले यो कन्या च्याउ भनेको अब विशेष गरेर वसन्ते सिजन भयो हिउँदे सिजनमा सफल रूपमा हुन्छ होइन, अब यो सिजनमा च्याउ हुँदैन त्यो कन्या च्याउ उत्पादन गर्न सकिँदैन अनि एकदमै अत्यधिक जाडो भएको बेलामा पनि कन्या च्याउ उत्पादन हुन सक्दैन होइन, त्यस्तो ग्याप अवस्थालाई चाहिँ फुलफिल गर्नको लागि हामीले गत वर्षबाट एउटा प्रदर्शनीको रूपमा एउटा डेमोन्स्ट्रेसनको रूपमा होइन परीक्षणको रूपमा हामीले मिल्की मसरुम हाम्रो सेवा केन्द्रकै अग्रसरतामा ट्रायल गरेर हामीले सफल रूपमा परीक्षण गरिसक्यौँ। यो वर्ष हामीले 5 जना किसानलाई मिल्की मसरुमको बिउ दिएका छौँ। यो बेलामा विशेष गरेर अत्यधिक गर्मी र अत्यधिक जाडो समयमा यदि बजारमा च्याउ खोज्नुहुन्छ उपभोक्ताहरूले त्यो बेलामा पनि च्याउ पाइयोस् भन्ने हिसाबले अनि त्यतातिर पनि जाँदैछौँ र हिउँद सिजनमा गौरे च्याउलाई प्रमोट गर्ने हिसाबले वर्षभरि हाम्रो पालिकामा चाहिँ च्याउको अभाव नहोस् भन्ने हिसाबले त्यो डिजाइन गरेर हामीले च्याउमा काम गरिरहेको अवस्था छ होइन। यी तिनवटा कुरा मेन कम्युनिटी भयो। त्यसपछि गत वर्षदेखि हामीले गत वर्षभन्दा अघिल्लो आर्थिक वर्ष 80-81 चाहिँ यहाँको सम्भावना चाहिँ जहाँ सिँचाइ छ 12 महिना विशेष गरेर ठाकुरद्वारा क्षेत्रमा कर्णालीको कुलो लाग्ने क्षेत्र भयो, त्यसपछि बबई सिँचाइको यो एरिया कमान्ड एरिया त्यो क्षेत्रमा चाहिँ 12 मास पानी लाग्छ, त्यस्तो ठाउँहरूमा चाहिँ बाँझो जमिन देखिन्थ्यो, त्यसलाई निरुत्साहित गर्नको लागि हामीले वसन्ते मकैलाई प्रमोट गर्नको लागि पकेट पनि चलायौँ दुई वर्ष। गत वर्ष हामीले यो 3-4-5 चलायौँ, त्योभन्दा अघिल्लो आर्थिक वर्षमा चाहिँ ठाकुरद्वारामा चलाएर अहिले धेरै किसानहरू मकैमा जोडिनु भएको छ। मकै नगदे बाली पनि हो होइन, तुरुन्तै ग्यास हात लाग्छ पनि, उहाँहरूले मेहनत पनि धेरै गर्नु पर्दैन, तर पानीको चाहिँ सुनिश्चित हुनुपर्छ, जहाँ पानीको सुनिश्चितता छ त्यस्तो ठाउँमा चाहिँ हामीले मकैलाई जोडेका छौँ। अहिले तपाईँको 150 हेक्टर जति गएको वर्ष 150 हेक्टर जति तपाईँको वसन्ते मकै उत्पादन भएर धेरै किसानहरू उत्साहित हुनुहुन्छ। तिनवटा पकेट विशेष गरेर ठाकुरद्वारा अनि बगनाको 3-4-5 अनि कर्मला क्षेत्रमा पनि सानो एरिया थियो सिँचाइसँग हामीले साझेदारीमा सिँचाइले जहाँ कुलो नहर बनाइसकेका छ त्यस्तो ठाउँमा चाहिँ मकै गर्ने भनेर प्रदेश सरकारको सहयोगमा कर्मलामा 2 पकेट हामीले गरेर अहिले करिब करिब तपाईँको 150 हेक्टरमा मकै खेती विस्तार भएको अवस्था छ। त्यसले पनि किसानलाई चाहिँ करिब करिब अहिले हामीसँग तथ्याङ्क चाहिँ हेर्दाखेरि सहकारीले नै सङ्कलन गर्छ। अर्को कुरा मैले जोड्न खोज्दैछु होइन, यो जो उत्पादन हामीले कमोडिटी लक्षित गऱ्यौँ ती उत्पादनहरूलाई धान भयो अनि गहुँ लगायत होइन मकै भयो मुसुरो त अझ सम्भावना बोकेको बाली हो होइन तोरी भयो होइन तोरीको पनि क्षेत्र विस्तार भइरहेको अवस्था छ अहिले पछिल्लो अवस्थामा, यी सबै बालीहरूलाई अनि किसानले उत्पादन गर्छ अनि सहकारीले चाहिँ बजारीकरण गर्नुपर्छ भनेर विगत हामी 3-4 वर्षदेखि चाहिँ समर्थन मूल्य निर्धारण गरेर सहकारीलाई अगाडि लगाएर समर्थन मूल्यमा चाहिँ किसानको उत्पादन चाहिँ खरिद गरेर बिक्री वितरण बजारीकरण हुँदै आएको अवस्था चाहिँ छ।
2: अनि पहिले परम्परागत रूपमा गोरु र राङ्गाबाट सञ्चालित गरिन्छ, किसानहरूलाई प्रविधि मैत्री उपकरणका लागि त्यस्तो के चाहिँ सहयोग गरिएको छ विगतका वर्षमा र आगामी वर्षमा गर्ने योजनामा?
3: राम्रो प्रश्न सोध्नुभयो, यो कुरा पनि महत्वपूर्ण छ किनभने अब पुरानो परम्परागत हिसाबले खेती गर्दाखेरि चाहिँ लागत कष्ट बढी पर्ने होइन, उत्पादन लागत बढी पर्दाखेरि कयौं किसानहरू हतोत्साही भएको अवस्था पनि छ। त्यसो र अहिलेको जनप्रतिनिधिहरूले त किसानहरूलाई चाहिँ एकदमै सहुलियतमा अलि ठुलै लार्ज स्केलमै होइन अनि ठुला इक्विपमेन्टहरू मेसिनरी उपकरणहरू सहयोग गरेर एकदमै उत्पादन लागत घटाउनु पर्यो भनेर कन्सेप्ट ल्याउनु भएको थियो, तर त्यो हामी अलिकता पछाडि धकेलिनु पर्ने अवस्था आयो होइन, अलिकता त्यसमा हामीले सफलता हात पार्न सकेनौँ किनभने कस्टम हायरिङको कन्सेप्ट अनि हाम्रो बर्दिया जिल्लामै अरू पालिकामा पनि त्यति सक्सेस नभइरहेको अवस्था, जस्तो राजापुर होइन मधुबन बारबर्दिया यस्तो फाँटिलो ठाउँ छ, त्यहाँ पनि प्राइभेट हिसाबले व्यक्तिगत हिसाबले केही कस्टम हायरिङहरू चलिसकेको छ अवस्था छ होइन। यहाँ चाहिँ हामीले पालिकाले नै अग्रसरता लिएर कस्टम हायरिङको कन्सेप्ट अगाडि सारेर ठुला मेसिनरी होइन कम्बाइन हार्वेस्टरदेखि लिएर होइन त्यो तपाईँको लेबलर मेसिनदेखि लिएर पालिकाले नै लिने भनेर दुईवटा आर्थिक वर्ष हामीले बजेट पनि विनियोजन गरेको अवस्था थियो होइन, त्यो अत्यावश्यक पनि हो फेरि, तर यहाँका किसानहरूको माग चाहिँ त्यो भएन। कस्तो भन्दाखेरि माग उहाँहरूको के रह्यो, साना इक्विपमेन्टहरूको रह्यो अनि बीचमा चेन्ज गर्नुपर्ने पनि परिस्थिति भयो। गत वर्ष मात्रै अब किसानकै मागलाई दृष्टिगत गरेर किन उहाँहरूले स्वाभाविक पनि हो त्यो, किन भन्दाखेरि हाम्रो जमिन टुक्रे जमिन छ, जबसम्म यो चक्लाबन्दी हुँदैन तबसम्म त्यो ठुला मेसिनरीहरूले पनि त्यति प्रभावकारी काम नहुने भयो, अनि किसानहरूको माग पहिला हामीलाई साना मेसिनरी चाहियो, मिनी टिलरहरू चाहियो अनि पावर टेलरहरू चाहियो, त्यसले नै हामीले काम गर्छ भने ठुलामा पछि जाउँला भन्ने जस्तो आशय देख्दाखेरि गत वर्ष त्यो कस्टम हायरिङको कार्यक्रमलाई कन्भर्ट गरेर तपाईँको 280 त मिनी टेलर एउटा आर्थिक वर्ष सहयोग गरिएको छ 50% अनुदानमा। त्यस्तै गरेर अघिल्लो कार्यकालको जनप्रतिनिधिहरूको कार्यकालमा पनि ठुलो भोलममा साना मेसिनरीहरू सहयोग भएको छ होइन, अहिले करिब करिब उहाँहरूलाई सोध्नुभयो भने फिल्डमा गएर किसानहरूलाई हामीलाई त धेरै सहज भएको छ, उहाँहरूले जेठको असार रोपाई गर्नको लागि असारको 15-20 कुर्नु पर्थ्यो भने अहिले जेठ महिनाभित्र रोपाई गरिसक्नु भएको छ, आफूसँग साधन हुन्छ होइन। अर्को कुरा त्यो फाइदा भयो एकातिर उत्पादन लागत बढ्ने भयो दोस्रो कुरा फाइदा, अनि तेर्सो कुरा अनि गाई के अरे गोरु पाल्ने राँगा पाल्ने त्यो खर्च चाहिँ मिनिमाइज हुनुभयो क्या, उहाँहरूलाई दुःख हुन्थ्यो घाँस काट्नु पर्थ्यो परालदेखि लिएर सबै जुटाउनु पर्थ्यो गाई गोबर त हुन्थ्यो मल चाहिँ हुन्थ्यो, मलमा चाहिँ प्राङ्गारिक मलमा उहाँहरूलाई अलिकता कमी भयो होला, तर उहाँहरूले समयमा खेती गर्न सक्ने हुनुभएको छ। अहिले करिब करिब प्रत्येक गाउँमा जानुभयो भने दुई चारवटा मिनी टिलर पावर टिलरहरू देखिन्छ, त्यसले चाहिँ खेती गर्नलाई सहजता पैदा गराएको छ, त्यो पनि एउटा सफल कार्यक्रम।
2: ठाकुरबाबा नगरपालिका कृषि शाखाले बजारीकरणलाई पनि महत्वको साथ हेरेर
3: एकदमै
2: छत्री बजार शुभारम्भ गर्यो होइन,
3: हजुर
2: त्यसरी बजार क्षेत्रमा किसानहरूले उत्पादन गरेका तरकारी बिहान देखि करिब 9-10 बजेसम्म बिक्रीका लागि स्थल निर्माण गरिदियो, अब अहिले कृषि एम्बुलेन्सको कुरा पनि छ होइन, यो बजारीकरणलाई अझै व्यवस्थित गराउन उहाँहरूले उत्पादन गरेका तरकारीलाई चाहिँ सम्बन्धित ठाउँमा पुर्याएर कृषकहरूलाई सहज र सरल ढङ्गबाट बिक्री वितरण र उहाँहरूको आमदानीको स्रोत पनि बढाउनलाई के चाहिँ योजना बनाउनु
3: हो, यो कुरामा चाहिँ ठाकुरबाबा नगरपालिकाले विगतदेखि नै एकदमै ठुलो अभ्यास गर्दै आइरहेको छ होइन, म आफै पनि भुक्तभोगी छु यो कुरामा होइन, अनि हामीले के गरेनौँ कोविडको बेलामा गाडीलाई हायर गरेर होइन किसानको उत्पादनलाई उपभोक्तासम्म पनि पुर्यायौँ रिस्क लगेर जोखिम मोलेर होइन, त्यो बेलादेखि त्योभन्दा अगाडि हेर्नुहुन्छ भने किसानकै सञ्जाल बनायौँ पनि होइन, बजारीकरणको लागि सङ्कलन केन्द्रको लागि सञ्जाल बनाएर उहाँहरूले गर्नुहुन्छ कि भनेर युवाको सञ्जाल छुट्टै बनायौँ होइन, पुराना पाका किसानहरूको सञ्जाल पनि बनायौँ, तर पनि हामीले सोचे अनुसारको बजारीकरणको काममा सफलता हात पार्न सकेका छैनौँ होइन। अहिले चाहिँ संघीय सरकारले 12 ठूला बजारहरूलाई विशेष गरेर बुटोल भयो कोलपुर भयो धनगढी भयो यस्ता 12 ठूला बजारहरूलाई संघीय सरकारकै मात रहने गरी होइन उहाँहरूले यो डिजिटल प्रविधिबाट प्रत्येक दिनको मूल्य अपडेट गर्ने होइन, त्यसपछि साना बजारहरूसँग लिङ्कअप गर्ने होइन, अनि सङ्कलन गर्ने त्यस्तो खालको कन्सेप्टका साथ अगाडि बढेको अवस्था छ। त्यो ठुला बजारसँग हामी नजोडिकन अगाडि बढ्नै नसकिने अवस्था रहेछ होइन, देखियो, हामीले पनि पाठ सिक्यौँ। त्यसो भएर अहिले चाहिँ पछिल्लो अवस्थामा पनि हामी प्रयासरत छौँ। तपाईँले भने जस्तै छत्तरी बजार स्थापना गऱ्यौँ, त्यसबाट हुन्छ कि होइन, त्यसको पनि एकदमै राम्रो उद्देश्य थियो। हाइवे थियो हामीसँगै होइन, हाइवेमा गाडीहरू दैनिक 150-150 गाडीहरू त गुड्छन्। त्यसो भएर हाम्रो ठाकुरबाबा नगरपालिकाको यहाँको स्थानीय उत्पादनलाई टक्क सजाएर हामीले त्यही हाइवेको छेउमा राखिदियौँ भने होइन, पानीबाट घामबाट ओत लाग्नको लागि हामीले छत्तरी पनि सहयोग गरेका थियौँ, किसान नै बस्ने गरी बन्दोबस्त गरेका थियौँ। तर किसानहरूले आफै बजारीकरण गर्न सक्ने स्थिति रहेन, उहाँहरू उत्पादन गर्न राजी हुनुहुन्छ तर हामी बजारीकरण गरेर बसेर दिनभरि बस्न सक्दैनौँ भन्नुहुन्छ। टोकरीमा बोक्ने पानी लागेको छ एउटा त होइन, उहाँहरू घर घरमा जानुहुन्छ, बिहान पकाउनुहुन्छ, एक डेढ घन्टा घुम्नुहुन्छ, अनि आफूसँग भएको थोरै हुन्छ चिज उत्पादन होइन, त्यो उत्पादन खपत गर्नुहुन्छ, गइहाल्नुहुन्छ। अनि हाट बजारहरू पनि छन् हामीसँग प्रत्येकवटामा होइन, कृषिलाई पहिलो प्राथमिकता दिने भनेर हाट बजारलाई व्यवस्थित गर्दै पनि लगेको अवस्था छ। विशेष गरेर एउटा वडामा एउटा कृषि हाट बजार हुने कन्सेप्टका साथ पालिका अगाडि बढेको अवस्था छ होइन। अहिले संघीय सरकारसँग पनि सहयोग लिएर यो हाट बजारलाई अझ व्यवस्थित गर्ने, यहाँ हामीलाई आवश्यक पर्ने उत्पादन के हो, तरकारी, खाद्यान्न, यहाँ आवश्यक पर्ने उपभोग्य चिजहरू यहाँ खपत गराउने पहिलो प्राथमिकता, दोस्रो चिज बढी भएको चिज बाहिर पठाउने कन्सेप्टका साथ विभिन्न प्रोजेक्टहरूसँग पनि अहिले हेफरसँग हामीले साझेदारी गर्ने मूल उद्देश्य पनि त्यही थियो होइन। विशेष गरेर तरकारी फलफुलहरूमा, फलफुलमा त हामी आत्मनिर्भर छैनौँ, बाहिरबाट नै आउँछ, अझै पनि आउँछ फलफुल, हाम्रो व्यावसायिक रूपमा छैन। बगैँचाहरू पनि पुराना बगैँचा भएका पनि मासिँदै गइरहेका छन् होइन, नयाँ हामीले विस्तार गर्न खोजे अनुसार अगाडि बढेको अवस्था चाहिँ छैन। किनभने यो वर्ष पनि हामीले गत वर्ष फलफुल पकेट विस्तार कार्यक्रम भनेर राखेको, किसानहरूको चासै छैन कि, अनि ठूला किसानहरू जसको जग्गा जमिन अलि धेरै छ उहाँहरू बाहिर हुनुहुन्छ होइन, यहाँ हुने किसानहरूले आफूलाई खानको लागि खाद्यान्न लगाउनुहुन्छ, त्यसो भएको कारणले होला फलफुलमा त्यति आकर्षण छैन होइन, दुई चारजनाले व्यवसायिक रूपमा गर्न खोज्नु भएको छ, त्यो राम्रो पक्ष हो। अनि यो वर्ष पनि प्रत्येक वर्ष हामीले फलफुल विस्तार गर्नुपर्छ, फलफुल बगैँचाहरू सुदृढ गर्नुपर्छ भनेर साना कार्यक्रमहरू पनि हामीले जोड्दै गइरहेका छौँ। त्यो फलफुलको फलफुलतिरको कुरा भयो। अनि तरकारीको मेन यहाँ समस्या भनेको सानोतिनो स्केलमा तरकारीहरू गर्नुहुन्छ किसानहरूले, अनि परिपाटी नमिलाएर एकै सिजनमा वात्तै उत्पादन गर्नुहुन्छ, अनि अफ सिजनमा एकदमै ग्याप हुन्छ, खाली हुन्छ, त्यसो भएको उनीहरूले अलिकति समस्या भएको हो। सिजनमा चाहिँ बढी उत्पादन हुने, अनि आवश्यक परेको बे सिजनमा चाहिँ कम उत्पादन हुने त्यस्तो अवस्था छ। त्यसलाई हामीले मिलाएर कसरी सकिन्छ, अब दैनिक जस्तो भुरीगाउँ जस्तो मास भएको बजारहरूमा जस्तो नेपालगञ्जमा सुरु भएको छ होइन, बिहानै किसानहरू आउनुहुन्छ, राख्नुहुन्छ, ताजा तरकारी खान पाइन्छ भन्ने हिसाबले पनि त्यो सेल राम्रो हुँदो रहेछ, अनि हामीले यहाँ प्र्याक्टिस गऱ्यौँ अनि निरन्तर चल्न सक्छ।
4: किसानहरू कतिको सन्तुष्ट अथवा खुसी?
3: किसानहरू खुसी हुनुहुन्छ यहाँ, जब हामीले एक डेढ महिना सुरु गऱ्यौँ तर निरन्तर पछिसम्म बढ्न सक्नु भएन होइन, अहिले त बर्खा सिजन भयो, पानी सानी पर्छ, यो बेलामा त तरकारी पनि हुँदैन वास्तवमा किसानको उसमा खेतबारीमा होइन, अब तरकारी हुने सिजनमा उहाँहरू निरन्तरता दिन्छौँ भन्ने कुरा गर्नुभएको छ। उहाँहरूले जो जसले त्यहाँ बस्न थाल्नु भएको थियो करिब करिब तपाईँको 30-35 जनासम्म पनि पुग्नु भएको थियो होइन, अनि हामीले स्पेस पनि दिएको उद्योग वाणिज्य सँगसँग मिलेर होइन यो एरियामा बस्नु भनेर उहाँहरू उत्साहित हुनुहुन्थ्यो। अनि यहाँको मण्डीसँग उहाँहरूको अलिकति तालमेल मिलाएर अनि अलिकति दिगो हिसाबले सञ्चालन गर्ने गरी हामीले त्यो सोच बनाइरहेको छौँ, छलफल गर्दैछौँ।
4: आगामी अङ्कमा यहाँसँग थप पालिकाले गरेको किसानमुखी कार्यक्रमका विषयमा पनि कुराकानी गरौँला होइन। आजको कार्यक्रमको अन्त्यमा यो नागसँग हामीले विज्ञहरूसँग कुराकानी गर्छौँ, रोपाई सकेको पनि एक डेढ महिना भयो, अब धानमा गोडमेल गर्ने अथवा झार हटाउने, त्यसमा पानीको सिँचाइको कुरा होला, कस्ता खालका रोग लाग्छन्, अप्नाउनु पर्ने सावधानीका कुरा होला, संक्षेपमा किसानहरूलाई धान उत्पादन बढाउनलाई यो समयमा मल त्यसपछि गएर सिँचाई
3: हो
4: अनि त्यहाँको झारपात निकाल्ने कुरा यिनी विषयमा संक्षेपमा जानकारी।
3: हाम्रो बर्दिया लगायत हाम्रो पालिका पनि होइन, यो धान उत्पादनको एकदमै उर्वर भूमि हो, यो बर्दियाको धानले गर्दा धेरै जिल्लाहरू धानिएको पनि छ होइन, बाहिर आयात निर्यात हुन्छ, यहाँ ठुलो भोलममा उत्पादन पनि हुन्छ होइन। त्यसो भएको हुनाले तपाईँले एकदमै महत्वपूर्ण प्रश्न सोध्नुभयो, धानको उत्पादन बढाउनको लागि होइन, त्यस विभिन्न रोग किरादेखि लिएर होइन प्रकोपबाट हानि नोक्सानी रोक्नको लागि किसान सदैव सजग हुनुपर्छ। विशेष गरेर तपाईँले अहिलेको समय भन्दा पछि भन्दा पनि सुरुकै फेजदेखि नै विशेष ध्यान दिनुपर्ने हुन्छ। जस्तो अब जग्गा तयारी पनि हाम्रो कतिपय अवस्थामा पुगेको हुँदैन, होइन, राम्रोसँग जग्गा तयारी हतपत गर्छौँ, आज जोत्छौँ भोलि रोप्ने तर्खरमा जान्छ, त्यसले उत्पादन घटाउँछ, अवश्य पनि उत्पादन घटाउँछ। जब जोताइ पुगेन, जग्गा तयारी पुगेन, तयारीमा हामी एकदम चुकेका छौँ। किसान दाजुभाइ दिदीबहिनीहरूलाई आगामी वर्ष पनि होइन यो काम लाग्छ भन्ने हिसाबले मैले जोड्न खोजेको। अब जग्गा तयारी, मल व्यवस्थापन, होइन, हुन त अब मलको इस्यु छ, होइन, राष्ट्रव्यापी रूपमा हाम्रो देशव्यापी रूपमा मलको अभाव नै रहेको छ। त्यो मलको अभावलाई नै दृष्टिगत गरेर मैले जोडिहालेँ, ठाकुरबाबा नगरपालिकाले गौशालालाई उत्पादनमुखी बनाउनु पर्छ भन्ने हिसाबले त्यो गोबरलाई चाहिँ प्राङ्गारिक मल उत्पादन गर्ने कारखानासँग जोड्दैछ, होइन, त्यो उत्पादन हुन थाल्यो भने त हामीलाई रासायनिक मल एकदम अहिले आइरहेको रासायनिक मल अहिले गत वर्ष हामीले 17 पटक 17 लट 2 कम्पनी गरेर मल हामीलाई प्राप्त भयो ठाकुरबाबा नगरपालिकामा। करिब करिब तपाईँको हाम्रो मागको 57% मात्रै माग के अरे आपूर्ति भएछ कि आएछ। हामीले मागेको 100% तपाईँको आधा मात्रै आउने रहेछ, होइन, आउँदै आउँदैन कि मल भन्ने जति आउँदैन। त्यसो भएर अभाव खड्किराख्ने त्यो प्राङ्गारिक मल उत्पादन भयो भने त आधा त्यसले फुलफिल गर्ने भयो, होइन, त्यसपछि सहज होला। अब 1.5 वर्ष त्यो उत्पादन हुन लाग्छ। त्यसले चाहिँ एकदमै महत्वपूर्ण काम हामी किसानसँग जोड्दैछौँ। किसानसँग भएका अहिले गाई वस्तु पाल्न छोडियो, होइन, अनि त्यसो भएको हुनाले एकै ठाउँमा गाईहरू छ, गौशाला छ, गौशालाको मल गोबर त्यतिकै खेर गइरहेको छ, त्यसलाई सदुपयोग गरेर राम्रो प्राङ्गारिक मल उत्पादन गरेर किसानलाई दिने हो भने त किसान पनि सन्तुष्ट हुने भयो, किसानको खेतबारी पनि उर्वर हुने भयो, अनि किसानको खेतबारीमा भएको अहिले पराल भयो, छाली भयो, त्यतिकै खेर गइरहेको छ। त्यो पराल छाली होइन, त्यो सबै उहाँ गौशालामा जोडिन्छ, त्यही कारखानामा जोडिन्छ, उहाँहरूले लिएर दिनुहुन्छ, बेच्नुहुन्छ, सित्तैमा दिने पनि होइन, बेच्नुहुन्छ, अनि मल त्यसको सट्टामा मल ल्याएर आउनुहुन्छ। त्यो तरिकाले हामीले जोड्दैछौँ, होइन, मलको सन्दर्भमा त्यो कुरा गरे। अब धान बाली महत्त्वपूर्ण छ हाम्रो, अब विशेष गरेर सबै उपभोक्ताहरूले अब हामीले बिहान प्रत्येक दिन एक दिनमा पनि भात खान सकेनौँ भने नि होइन कस्तो तलतल लागिहाल्छ। त्यसो भएर यसलाई प्रमुख बालीकै रूपमा हामीले लिने गरेका छौँ। पछिल्लो अवस्थामा यहाँ चाहिँ हामी खोज्दाखेरि चाहिँ मसिनो धान खोज्ने, होइन, चामल खोज्ने, सबैलाई त्यो लागिसक्यो, स्वादको हिसाबले राम्रो चाहियो। तर लगाउँदाखेरि मोटो धान लगाउँदाखेरि अलिकति कता तालमेल नमिलेको अवस्था भएको हुनाले विगत हामी 3 आर्थिक वर्षदेखि मसिनो तथा बासनादार धानको कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ। यो वर्ष गएको वर्षमा पनि मात्रै पनि हामीले 11 बिघामा सामा मन्सुले धान विस्तार गर्नुभएको छ। हामीले थोरै सहयोग गरेका छौँ, किसानहरू जोडिनु भएको छ। त्यो 11 बिघाको उत्पादन भएको धान चाहिँ सहकारीमा आउँछ। सहकारीले चाहिँ सिंहबाहिनीले त चामलै निकालेर बाहिर सेल गरिरहेको अवस्था छ, होइन, बाहिरको माग अनुसार त्यसले बाहिर पठाउँछ। यहाँका मुख्य गरी यहाँका होटलहरू, यहाँ आएका पाहुनाहरूलाई मसिनो तथा यहाँको स्थानीय होइन लोकल चामल खुवाउने हिसाबले उद्देश्यले त्यो हामीले जोड्दै आइरहेका छौँ। त्यसो भएर यो वर्ष पनि त्यति अहिले म हिजो मात्रै पनि बिदाको दिन भए पनि म सर्र घुम्या थिएँ, होइन, अनि मजाले त्यति एकदम सुख खडेरी पनि छैन अहिलेसम्मको कन्डिसन हेर्दाखेरि। गत वर्ष अलिकता उतार चढाव देखिया थियो, विशेष गरेर किसानहरूले सावधानी हुनुपर्ने बेला छ यो बेला। जस्तो अब किरा लागिदिन्छ कहिलेकाहीँ, अलिकता सुख खडेरी पर्ने जस्तो भयो भने किराको प्रकोप वात्तै बढ्छ। फटेङ्ग्राहरू भयो, होइन, गवारोहरू विशेष गरेर मसिनो धानलाई त फेरि त्यो गवारोले होइन होइ क्षति गर्छ। त्यस्तो बेलामा चाहिँ उहाँहरूले आफूले पहिचान गर्न सक्नु भएन भने पनि हामी हाम्रो सेवा केन्द्रमा प्राविधिकहरू हुनुहुन्छ, उहाँहरूलाई लिएर देखाउनु पर्यो के भएको भनेर, समयमै पहिचान गर्नु पर्यो। समय
4: हिसाबले हेर्ने हो भने यति बेला चाहिँ मौसमले साथ दिन्न कि पानी पर्दैन कि भन्ने थियो, छाटोपटोमा देशभरिका विभिन्न ठाउँमा परेका छ, अझ विशेष गरी भनौँ ठाकुरबाबा नगरपालिका सहितका आसपासका क्षेत्रमा त पानी परेको छ, यसले किसानहरूलाई चाहिँ
3: एकदम उचाइ बनाएको छ, उचाइ बनाएको छ, राम्रो छ। अहिलेसम्म धान बिग्रेको अवस्था छैन, होइन, अब पछि चाहिँ तपाईँको अलिकता तपाईँको अत्यधिक धेरै पानी आइदियो, बाढी आइदियो भने रोगको प्रकोप। गत वर्ष त्यहाँ 6-7 बाढी आयो अनि 81 तपाईँको धानै ओइलाउने, होइन, रोग देखा पर्यो, होइन, अनि कतिपय अवस्थामा अब यो मौसम अनुकूल भइदिँदैन, किसानले सोचेको एउटा हुन्छ भइदिन्छ अर्कै, अब समस्या त छ होइन,
4: सजग हुनुपर्छ परम्परागत रूपमा।
3: विशेष गरेर गोडमेल गर्न पर्यो, दुई पटक तपाईँको युरिया टप ड्रेसिङ गर्न पर्यो होइन। युरिया कहाँ छ भन्नु होला किसानहरूले फेरि होइन, युरिया चाहिँ थोरै भए पनि आइ नै रहेछ होइन। अब आज मात्रै कृषि तथा त्यो साल ट्रेनिङले हामीलाई कोटा दिएको छ, हामी भोलि कोटा तोकेर सहकारीहरूले ल्याउँदैछन् दुई तिन दिनमा। यो आवश्यकतालाई महसुस गरेर पनि हामीले संघीय सरकारलाई होइन माननीय जीवहरूलाई पनि हामीले राख्ने कुराहरू राख्यौँ, यहाँको समस्या रसायनिक मलको राखेर नै अहिले थोत्रै भए पनि पटक पटक आइरहेको छ। अब युरिया र डिएपीसँगै आउँदैछ, यो लट आयो भने यो बेला ठिक्क भएको छ टप ड्रेसिङ गर्न। एक लट त गरिसक्नुभयो उहाँहरूले झगडा गरेर पहिला नै होइन, अब गोडेर झार उखेले झार निकालेर अनि टप ड्रेसिङ गरिदिनु भने धान एकदमै राम्रो फस्टाउँछ होइन।
4: हस्त, आगामी अङ्कमा यहाँसँग थप विषयमा कुराकानी गरौँ। निकै व्यस्त समयका बावजुद पनि नार्कसँग रेडियो टाइगरले सहकार्य गरेको रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा समय दिनुभयो। महत्वपूर्ण समय र जानकारीका लागि ठाकुर बाबा नगरपालिका कृषि शाखा प्रमुख ध्रुवराज बमजी, यहाँलाई धेरै धेरै धन्यवाद।
3: हुन्छ बाबु सर, हजुरलाई पनि धन्यवाद। विशेष गरेर यो लोकप्रिय कार्यक्रम जुन छ, किसानको खेत खेतमा यो कार्यक्रम पुगिरहेको छ होइन, किसानहरूले सुन्ने गर्नुहुन्छ, एकदमै उत्साहित हुनुहुन्छ कार्यक्रम सुन्दाखेरि। तपाईँलाई त मैले रेडियोमा सुनेको थिएँ भन्ने किसानहरू कहीँ भेटिनुहुन्छ क्या फिल्डमा होइन, त्यसो भएको हुनाले यो कार्यक्रमहरू 15 दिनको फरकमा ग्यापमा चाहिँ आउने गर्छ। यो राम्रो कार्यक्रम हो, यो कार्यक्रम मार्फत सम्पूर्ण किसान दाजुभाइ दिदीबहिनीहरूलाई पुनः पनि म यति बेला चाहिँ विशेष गरेर धान बाली यो गाँ जाल्ने अवस्थामा वनस्पति वृद्धि अवस्थामा छ, यसलाई चाहिँ प्रत्येक दिन सक्नुहुन्न भने पनि 3 दिनको 5 दिनको फरकमा आफ्नो धान खेतको चाहिँ निरीक्षण गर्छु भन्नु गर्नुहोस् भन्छु म होइन। निरीक्षण गर्नुभयो भने त्यहाँ पत्ता लाग्छ समस्या के छ होइन, निराकरण कसरी गर्न सकिन्छ भन्ने कुरा त प्राविधिकहरूसँग राय लिएर गरि नै हाल्नुहुन्छ होइन। यो कार्यक्रममा जोड दिनुभयो हाम्रो ठाकुरबाबा नगरपालिकाबाट भए गरेका कामहरू, कृषि शाखाले गर्ने गतिविधिहरू होइन, आफ्नो महत्वपूर्ण सुझाव किसान समक्ष पुर्याउने यो अवसर दिनुभयो, यसको लागि धन्यवाद।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा

0: यसलाई देशमै अवसर सृजना गर्न सिप विकास रोजगारी र उद्यमशीलतालाई प्राथमिकतामा राख्नुपर्ने आवाज उठिरहेका छन्। व्यवसाय शुरू गर्न र सञ्चालन गर्न सहज वातावरण बनाउन वन विन्डो सिस्टम जस्ता व्यवस्थाको माग पनि भइरहेको छ। तर नीति र घोषणा भन्दा महत्वपूर्ण प्रश्न युवाले व्यवहारमा कस्तो अनुभव गरिरहेका छन् भन्ने हो। त्यसैले आज हामी युवाको आफ्नै अनुभवबाट उनीहरू नेपालमा के खोजिरहेका छन्, विदेश जाने सोच किन आउँछ, नेपालमै अवसर खोज्दा कस्ता चुनौतीको सामना गर्नुपर्छ, सरकारको नीति तथा कार्यक्रम उनीहरूसम्म कति पुगेका छन् र सरकारले युवालाई देशमै रोक्न के गर्नुपर्छ भन्ने बारे कुरा गर्छौं। कार्यक्रम देश परदेशमा हामी युवासँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुन्छौं। सबैभन्दा पहिले बुटवल घर भई हाल काठमाडौँको बाग बजार बस्ने सन्ध्या बस्यालको अनुभव सुनौं। उहाँ स्नातकोत्तर अध्ययन गर्दै हुनुहुन्छ।
1: नमस्ते अनि स्वागत छ तपाईँलाई पनि।
2: हजुर, धन्यवाद, नमस्कार।
1: अब विद्यार्थी र विद्यार्थीको आर्थिक अवस्थाको बारेमा पनि कुराकानी गरौँ होइन। यो माध्यमिक तह पार गरिसकेपछि विद्यार्थीहरूको आर्थिक अवस्था अलिकति आफै आत्मनिर्भर बनाऊ भन्ने खालको चाहिँ अवस्थामा प्रवेश गर्छन् भन्ने चाहिँ धेरैको बुझाइ छ। यस पाटलाई हेर्दाखेरि त्यो चाहिँ कतिको महत्वपूर्ण हो, किनकि एउटा विद्यार्थी एउटा आफ्नो शैक्षिक योग्यता उसले बढाउँदै जाँदाखेरि आफ्नो आर्थिक योग्यतालाई पनि अलिकति सबल हुन खोजेको भन्ने कुराहरू पनि त्यसमा जोडिन्छन्। यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
2: एउटा विद्यार्थी भइकन चाहिँ हामी जति पनि काठमाडौँ भ्याली बाहिरबाट आउँछौँ, यहाँ रोजगारका लागि पढाइ अझै राम्रो होस् भनेर नै काठमाडौँ भ्यालीभित्र आउँछौँ। अनि हामी पढ्दाखेरि यो जुन फाइनेन्सियली स्टेबल हुन सकिँदैन त्यो चाहिँ अत्यन्तै दुःखद छ। आफ्नो भाइ बहिनी जो विदेश गयो उनीहरूले चाहिँ मजाले घरमा पठाउन सक्ने भइसक्यो, तर आफू चाहिँ नेपालमै केही दुःख गर्छु, केही पढेरै केही गर्छु भन्दाखेरि अब इक्जाम्पलको लागि एउटा लोकसेवा नै दिउँ भनेर भन्दा पनि लोकसेवाको फर्म भर्नलाई पनि घरबाट पैसा माग्नुपर्ने, यो कोठा भाडा तिर्ने, यो पढाइ खर्च त छँदैछ, अब फ्युचरमा केही करियरको लागि लोकसेवा नै लडेर म नाम निकाल्छु भन्दा पनि यहाँ विद्यार्थीलाई चाहिँ ठूलो चुनौती छ। म बीबीएको विद्यार्थी भइकन एन्टरप्रेनरसिप लगायत थुप्रै यो बिजनेस फिल्डमा चाहिँ मैले धेरै सब्जेक्टहरू पढेँ, तर त्यो रिलेटेड मेरो पढाइको र यो फाइनेन्सियल करियरमा चाहिँ धेरै नै मैले भिन्नता पाएँ।
1: त्यो वैदेशिक रोजगारीमा जाने भाइ बहिनीको कुरा जोड्नुभयो तपाईँले होइन, उहाँहरूको जीवन स्तर हेर्दाखेरि आफू त्यसप्रति अलिकति आकर्षित हुनुहुन्छ कि खासै त्यसले असर गर्दैन, फरक गर्दैन?
2: होइन, आकर्षित हुनु र नहुनु भन्दा पनि आफ्नो सोचाइ कतापट्टि छ भन्ने हो। अब हामी चाहिँ यहाँ नेपालमै केही गर्छौँ, सेवा गर्छौँ भनेर हामी यहाँ आएका छौँ, त्यही भएर पनि देशमै केही गरौँ भनेर उहाँहरूको चाहिँ अब आफूले कमाउने रमाउने छुट्टै पाठ हुन्छ, आफूले कमाउँदै देशलाई सेवा गर्ने भन्ने त्यो समाजसेवी भाव भएको हुनाले पनि म उनीहरू उहाँहरूप्रति आकर्षित छैन। कोही विद्यार्थीहरू यहाँ नसकेर बाध्यताले पनि जानुभएको छ, मेरो चाहिँ आफ्नो रुचि अनुसार नै नेपालमा बसेको हुनाले म उहाँहरू विदेश जानुभएको भाइ बहिनीप्रति चाहिँ त्यति आकर्षित छैन।
1: धेरै स्वयंसेवी विद्यार्थीहरूले पनि पहिला स्वयंसेवा गर्छु भन्नुहुन्छ होइन, अनि पछि चाहिँ एयरपोर्टमा गएर फोटो राखेको कुराहरू पनि आइरहेको हुन्छ, पछि गएर ती कुराहरू भाइरल पनि भइरहेका हुन्छन्। अब त्यस्तै अवस्था नआउला भन्न पनि सकिएन होइन?
2: हजुर, सकिँदैन। त्यो त अब ब्याचलर पढ्दा पनि धेरै खर्च गरेर पढ्यो, अब मास्टर्स पढ्दा पनि घरबाटै पैसा पठाउनु भनेर पढ्नु पर्दा चाहिँ दुःख लाग्छ। अब सकेसम्म दुःख गर्ने हो, देशमै गर्ने हो भनिन्छ, तर आफूले सोचे जस्तो पढाइ अनुसारको सिपमूलक कार्यक्रम, यो इन्टर्नसिप पनि पेड नपाउनु, अनपेड इन्टर्नसिपमा गर्नुपर्ने, त्यस्तो हुँदाखेरि चाहिँ हामी फर्स्टमा समाजसेवी गर्छौँ, देशलाई सुधार्छौँ, समाजलाई सुधार्छौँ भनेर आउँछौँ, तर गर्दै जाँदा आफू नै एकदमै पीडित त्यो भिक्टिम जस्तो भइन्छ। देशमा बसेर केही गर्न नसकेपछि त्यो एयरपोर्टमा धाउनु बाहेक अरू विकल्पै हुँदैन, तर छोटो समयमै आत्तिएर हामी हतोत्साहित भइहाल्नु पर्ने चाहिँ छैन। आशा गरौँ भोलिको दिनमा के थाहा विदेशभन्दा अझै राम्रो हाम्रै देश बन्छ कि, हामीहरू युवा नै बाहिर गए यहाँ देशमा कसले गर्छ भन्ने पनि हामीले सोच्नुपर्छ।
1: तपाईँले पढेकै विषयमा भोलि गएर म आफू आत्मनिर्भर हुन्छु अथवा आफ्नो बिजनेस गर्छु अथवा जागिर खान्छु भनेर सोच्नुभयो भने अवस्था चाहिँ कतिको देख्नुहुन्छ?
2: अब बीबीएमा पनि राम्रै छ, ब्याङ्किङतिर अथवा बिजनेस ल सबै सब्जेक्ट हुन्छ त्यसमा चाहिँ, त्यो अनुसार पनि छ। अहिले त अझै मास्टर्स इन इकोनोमिक्स गर्दैछु, अब अर्थशास्त्रीको विद्यार्थी भएपछि अझै राष्ट्र ब्याङ्कलाई, राष्ट्र वाणिज्य ब्याङ्कलाई, सरकारी यो लोकसेवातिर नै धेरै आकर्षित भइन्छ हामी चाहिँ। अब सक्दासम्म पढ्ने हो, पढेर नाम कसो ननिकालिएर लाएर भन्ने पनि छ, अब हेरौँ। तर आफूले पढेको सब्जेक्टमा चाहिँ बीबीए मात्रै भनिनँ मैले, बीबीएस, बीएचएम सबैको एउटा प्र्याक्टिकल फिल्ड पनि हुन्छ। हामीले थ्योरिटिकल नलेज चाहिँ ब्याचलरमा 4 वर्ष पढ्छौँ भने त्यसपछि हामी इमिडिएट तुरुन्तै चाहिँ हामी यो प्र्याक्टिकल फिल्डमै जानु

0: पर्छ।
1: जागिरको पाटोको विषयमा कुराकानी गर्दाखेरि त्यो उपलब्ध गराउनु पर्ने दायित्व सरकारको हो अथवा त्यो खोज्ने दायित्व एकजना विद्यार्थीको अथवा कुनै पनि एकजना सामान्य युवाको हो अथवा कुनै निश्चित पालिकाले चाहिँ त्यसको व्यवस्थापन बजार व्यवस्थापन अथवा रोजगारदाताहरूसँग जोड दिनुपर्ने चाहिँ उनीहरूको कर्तव्य के हो? तीनवटा कुरामध्ये अलिकति बढी प्रायोरिटाइज केलाई गर्नुहुन्छ?
0: अब सबैभन्दा प्रायोरिटी हाम्रो गार्जेन भने पनि जेसुकै भने पनि हाम्रो सरकार नै हो। जुनसुकै पार्टीको सरकार बनोस् त्यो मतलब होइन, तर सरकारमा हुनुहुने हाम्रो जो माननीयहरू हुनुहुन्छ उहाँहरूबाटै हामी धेरै नै आशावादी हुने हाम्रो बानी छ, हुनु पनि पर्छ। हाम्रो गार्जेन नै उहाँहरू हुनुहुन्छ। अब उहाँहरूले चाहिँ पेड इन्टर्नसिप हुनुपर्छ भनेर अनि निजी संस्थाहरूलाई चाहिँ एउटा कर उठाउने माध्यम मात्रै होइन कि अझै उनीहरूलाई चाहिँ राम्रो कताबाट गर्न सकिन्छ, जनतालाई सुविधा कसरी दिन सकिन्छ भनेर अनि त्यो हाइरार्की पनि हुन्छ। सरकार सबैभन्दा टपमा छ भने त्यसपछि पालिका आउँछ, त्यसपछि बल्ल हामी विद्यार्थी आउँछौँ। हामी विद्यार्थी आफै नै फाइनेन्सियली स्टेबल हुन सक्दैनौँ भने कसरी समाज सेवा गर्ने त? पालिकालाई पनि एउटा अथोरिटी दिनु पर्यो, सरकारले सबै आफूले हातमा निमोट्ने, कर मात्रै उठाउने गर्नु भएन। मेरो मूल एउटा क्वेसन भनौँ कि आफ्नो एउटा सुझाव भनौँ, जहिले पनि प्राइभेट संस्थालाई चाहिँ कर उठाउने माध्यम मात्रै बनाएको जस्तो देखिन्छ, त्यो चाहिँ हुनु भएन। हामी एउटा विद्यार्थी एन्टरप्रेनरसिपको अघि इक्जाम्पल पनि दिएँ मैले, एन्टरप्रेनर बन्छौँ भन्दाखेरि चाहिँ सुरुमा इनिसियल इन्भेस्टमेन्ट जुन फर्स्टमा लगानी गर्नुपर्छ त्यसमा नै हामी चुकेर चाहिँ हामी विदेश जानुपर्ने बाध्यता आएको।
1: अनि सरकारले त भएन रोजगारी सृजनामा चाहिँ व्यापक उल्लेखनीय उपलब्धिहरू हासिल गरेका छौँ भन्ने कुराहरू गर्नुभएको छ होइन? अब प्रधानमन्त्री रोजगार कार्यक्रम होस् अथवा यो काठमाडौँ महानगरपालिकाले वर्षै पछि गर्ने सिप मेलाका कार्यक्रमहरू होस्, पालिकाहरूले त्यहाँका स्थानीयहरूलाई उद्यमशीलता वृद्धि गर्नको लागि युवाहरूलाई चाहिँ अलिकति प्रोत्साहन बढाउनको लागि गरिरहेका विभिन्न पहलहरू होस्, यसरी हेर्दाखेरि त देश त सम्पन्न हुनुपर्ने हो अहिलेसम्म त होइन? संघीयता आएको पनि यतिका वर्ष भइसक्यो।
0: हजुर, त्यो हेर्दा त एकदमै वाउ नै छ। यो देशको आर्थिक अवस्था पनि माथि नै पुग्ला जस्तो छ, तर त्यो हामीले जति बाहिरी रूपमा देख्छौँ त्यो भित्री रूपमा उपलब्धिमूलक चाहिँ भएको छैन। किनभने हामीले एउटा गरिबी न्यूनीकरण गर्नलाई पनि गरिब चाहिँ एउटा दुर्गम ठाउँमा छ भने हामीले कार्यक्रम चाहिँ यहाँ 5 स्टार होटलमा गर्छौँ, त्यो चाहिँ हाम्रो सबैभन्दा दुःखदको कुरा हो। एउटा कुनै सिपमूलक कार्यक्रम ल्याइयो भने काठमाडौँको जो पहुँचवाला छ उहाँहरूले चाहिँ त्यो मजाले उपयोग गर्न पाउनुहुन्छ, तर हाम्रो जुन दुर्गम ठाउँमा जसले शिक्षाबाट वञ्चित हुनुहुन्छ, जो स्वास्थ्यबाट वञ्चित हुनुहुन्छ, थुप्रै आइटीका कार्यक्रमहरू पनि ल्याउँछ सरकारले, नल्याएको होइन, तर त्यो जुन त्यो इम्प्लिमेन्ट हुनुपर्ने प्र्याक्टिसमा आउनुपर्ने त्यसरी चाहिँ आएको छैन। त्यो नै सबैभन्दा दुःखद कुरा हो हाम्रो सरकारको लागि, चाहे त्यो काठमाडौँको बासिन्दा होस्, चाहे त्यो पाल्पाको होस्, चाहे त्यो सुदूरपश्चिमको होस्, सबैलाई बराबर रोजगार दिनुपर्छ, त्यो अनुसारको कार्यक्रम ल्याउनुपर्छ।
1: धेरै धेरै धन्यवाद तपाईँलाई।
0: हस्, थ्याङ्क यू सो मच।
1: उहाँ हुनुहुन्थ्यो काठमाडौँको बाग बजारमा बस्दै स्नातकोत्तर अध्ययन गरिरहनु भएकी सन्ध्या बस्याल। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी युवासँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौं। अब सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाका प्रवीण बास्तोलाको अनुभव सुनौ। उहाँ स्नातक तहको अध्ययन पूरा गरी लोकसेवाको तयारी गरिरहनु भएको छ। नमस्कार अनि स्वागत छ।
2: हस्, धन्यवाद, नमस्कार।
1: काठमाडौँ त पक्कै पनि अब उच्च शिक्षा सँगसँगै उज्जवल भविष्यको खोजीमा आउनुभयो, युवा हुनुहुन्छ, त्यो सोच जस्तो थियो त्यस अनुसारको मेल तालमेल कतिको छ?
2: अलिक सोच चाहिँ छैन। हाम्रो जुन युवा अवस्था र स्नातक तहसम्मको अध्ययन, स्नातकोत्तर तहसम्मको अध्ययन गरिसक्दा पनि श्रम बजारमा प्रवेश गर्दा चाहिँ अलिक अनिश्चितता जस्तो देखिन्छ। मान्छेले चाहिँ अब आफ्नो योग्यता अनुसारको काम पनि नपाउने, काम पाइहाले पनि राम्रो सेवा सुविधा नपाउने, उचित पारिश्रमिक नपाउने स्थिति छ। र एक किसिमले भन्ने हो भने काम त पाइन्छ तर त्यसले चाहिँ जीवनयापन गर्नकै लागि धौधौ पर्ने जस्तो अवस्था छ एकातिर, अर्कोतिर चाहिँ स्किल म्यान पावरहरू बाहिरिएको बाहिरै जस्तो अवस्था पनि देखिन्छ। अलिकति कस्तो तालमेल नमिलेको जस्तो देखिन्छ समग्रमा भन्दाखेरि।
1: तालमेलकै कुरा गर्दाखेरि जस्तै अब युवाहरूको धेरै गुनासो के सुनिन्छ भने हामीले स्नातक गऱ्यौँ, स्नातकोत्तर गऱ्यौँ, तर हामीले गरे अनुसारको, हाम्रो पढाइ अनुसारको पारिश्रमिक भएको होइन, त्यही अनुसारको रोजगार अवसर हामीले पाएनौँ भन्ने युवाहरूको कुरो छ। अब त्यही ठाउँमा रोजगारदाताहरूको चाहिँ हामीले जस्तो खोजेका हौँ त्यस्तो स्किल्ड अथवा अनुभवी व्यक्तिहरू पाउन गाह्रो छ भन्ने उहाँहरूको कुरो छ, र अर्को ठाउँमा चाहिँ अवसर चाहिँ प्रशस्तै छ भन्ने उहाँहरूको त्यो भनाइ आउँछ, कुरा आउँछ। अर्कोतर्फ हेर्दाखेरि तपाईँको जुन भनौँ न यो जालदारीका कामहरू गर्दाखेरि जति पनि अब तराईको उदाहरण दिँदाखेरि भारतबाट श्रमिकहरू बोलाएर गराउनु पर्ने छ होइन, यो तपाईँको यो सलुन क्षेत्रहरूमा पनि बाहिरका साथीहरू आएर काम गरिरहनु भएको छ, तर नेपालीहरूलाई चाहिँ गर्न लाज लाग्छ भन्ने एउटा त्यो भाष्य पनि समाजमा कतै कतै छ। तालमेल तपाईँले कुरा गर्दाखेरि तालमेल चाहिँ के हो, कहाँनिर चाहिँ के समस्या ठ्याक्क?
2: हजुर, यो एकदमै राम्रो सन्दर्भ ल्याउनु भयो। अब हाम्रो शिक्षा प्रणाली चाहिँ अलिकति व्यवहारिक भन्दा प्रयोगत्मक भन्दा सैद्धान्तिकमा अलिक बढी छ। हामीले ब्याचलर पढ्दा मास्टर्स पढ्दा पनि खालि किताबीको दायरामा मात्र सीमित छौँ, त्यसले हाम्रो व्यावहारिक जीवनमा चाहिँ धेरै प्रभाव पारेको पाइँदैन। अनि अर्को कुरा भनेको, जस्तै हामीले सैद्धान्तिक कुरा चाहिँ पढ्छौँ, तर त्यो कुराले हाम्रो जीवनमा व्यावहारिक जीवनमा उपयोग हुने खालको, हाम्रो सिप विकासमा, हाम्रो क्षमता विकासमा प्रभाव पार्ने खालको हाम्रो सिकाइ हुँदैन। त्यो हुँदाखेरि तालमेल नमिल्ने पहिलो कुरा हो। दोस्रो कुरा चाहिँ निजी क्षेत्रमा अथवा यहाँ चाहिँ अलिक लाभ सुविधाहरू राम्रो हुने ठाउँमा चाहिँ अलिक पहुँच प्रभावको पनि कुरा हुन्छ। त्यहाँ चाहिँ अलि भनसुनको आधारमा, चिन्जानको आधारमा चाहिँ प्राथमिकतामा राखिन्छ। त्यहाँ अलिकति मेरिटोक्रेसी शून्य हुन्छ। अनि अर्को कुरा भनेको, अब मान्छेको चेतना कस्तो छ भनेदेखि सामान्य काम नगर्ने, काम गर्दा पनि अब चाहिँ समाजले के भन्ने हो कि भनेर सङ्कोच मान्ने स्थिति छ। यो सबै कुराहरूलाई सुधार गर्नको लागि चाहिँ हाम्रो मानसिकतामा परिवर्तन ल्याउनु पर्यो होइन। अनि शिक्षा प्रणालीमा पनि अलिकति सुधार गर्नुपर्छ। अब विद्यालय तहबाटै विश्वविद्यालय तहसम्मका शिक्षा प्रणालीमा चाहिँ अलिक व्यावहारिक पक्षहरूलाई कसरी जोड्ने, त्यसमा अलिक चासो राख्नु पर्यो। अनि सैद्धान्तिक पाठ्यक्रमहरू भन्दा पनि व्यावहारिक प्रयोगत्मक व्यावसायिक शिक्षासँग जोड्ने खालका र टेक्निकल विषयहरूलाई अलिकति प्राथमिकतामा राख्ने हो। सँगभर अब मान्छेलाई इन्टरप्रेनरसिप कसरी बनाउने अथवा उद्यमशीलतासँग कसरी जोड्ने भन्ने नै राज्यको नीति शिक्षा प्रणाली त्यतातर्फ केन्द्रित हुनुपर्छ। अहिलेको चाहिँ कस्तो छ भनेदेखि, हामी पढ्छौँ, पढिसकेपछि हामीले जागिर पाउनुपर्छ, जागिर खाने हो भन्ने मानसिकताले गुज्रिन्छ, उत्पादनसँग जोडिँदैन, रोजगारी खोज्छ। त्यो अवस्थामा चाहिँ अर्थतन्त्र पनि अब सानो अर्थतन्त्र भएको मुलुकको लागि धेरै अवसरहरू रोजगारीहरू सिर्जना गर्न अलिक चुनौती नै हुन्छ। त्यसको लागि चाहिँ सरकारको नीति एक ढङ्गले भन्यो भने उद्यमशीलता प्रवर्धन गर्ने खालको स्टार्टअप प्रोग्रामहरू पछिल्लो समय सुरुवात पनि भएछन्, त्यसलाई निरन्तरता दिनु पर्यो। शिक्षा प्रणालीलाई समसामयिक बनाउनु पर्यो। स्किल म्यान पावरहरूको चाहिँ प्रमोट गर्नु पर्यो। यहाँ डाटा सेन्टरहरू बनाउने, एआई पार्कहरू बनाउने, अहिले नयाँ कन्सेप्टहरू त आइरहेको छ, त्यसलाई अलिक विस्तार गर्नु पर्यो, कुराहरूमा ध्यान दिनुपर्छ जस्तो लाग्छ।
1: अर्को पाटो हेर्दाखेरि साक्षी अभाव हो अथवा मान्छेहरूमा अथवा युवाहरूमा चाहिँ असन्तुष्टिको तह चाहिँ अलिकति बढेको हो।
2: असन्तुष्टि पनि छ स्वाभाविक रूपमा, यो शासकीय सन्दर्भमा असन्तुष्टि हो। मान्छेले साधारण कुरा पनि सही ढङ्गले पाइराखेको छैन, अनि आक्रोश बढेको छ, निराशा बढेको छ, हुने काम पनि चाहिँ प्रक्रियाले लम्बिएको छ, त्यो पनि जोडिन्छ, रोजगारीको अवस्था पनि जोडिन्छ। अहिले हेर्नुभयो भने मान्छेले आधारभूत शिक्षा त पाउँछ तर प्रभावकारी शिक्षा पाएको छैन, अनि स्वास्थ्य अवस्था पनि अलिक जटिल नै छ, अनि दैनिक उपभोग्य वस्तुहरूमा पहुँच पुग्नको लागि पनि अलिक गाह्रै छ। त्यो अवस्थाले असन्तोष बढेकै हो, असन्तुष्टि बढेकै हो। त्यसलाई एड्रेस गर्न चाहिँ सकिन्छ, फेरि व्यवस्थापन गर्ने हो, सेवा वितरणमा व्यवस्थापन गर्ने हो, राज्यको पोलिसी नै अलिकति सही ढङ्गबाट आउनुपर्छ यसको लागि।
1: हुन त अब धेरैले आश गरेको सरकार छ होइन, अब त्यो चुनाव अगाडि जति वाचा प्रतिबद्धता उहाँहरूले गर्नुभएको थियो, अब 5 वर्षमा 15 लाखलाई चाहिँ रोजगारी दिने भन्ने कुराहरू उहाँहरूले बताइरहँदाखेरि, अहिले चार महिनाको हुन त अब 4 महिनामै ठ्याक्कै मूल्याङ्कन गर्नुपर्ने त होइन, तर भन्छन् मान्छेहरूले हुने बिरुवाको चिल्लो भाग कस्तो हुन्छ भन्ने कुरा त्यसैबाट थाहा हुन्छ भन्ने कुराहरू पनि सुनिन्छ। अहिलेको 4 महिनासम्म हेर्दाखेरि जुन रोजगारी अथवा उद्यमशीलताको क्षेत्रमा जे प्रतिबद्धताहरू गरेको थियो सरकारले, त्यसलाई चाहिँ कसरी मूल्याङ्कन गर्नु?
2: यो राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव अगाडिको वाचापत्रमा हामी 5 वर्षको अवधिमा 12 लाख रोजगारी सिर्जना गर्छौँ, नयाँ रोजगारी सिर्जना गर्छौँ भनेको छ। र त्यो रोजगारीका प्राथमिकताका क्षेत्रहरूमा एआईलाई जोड्ने, अनि त्यसै सूचना प्रविधिलाई, सिपमूलक उद्योग प्रवर्धनलाई जोड्ने भनेको छ। तर अब यो 4 महिनाको अवधि समीक्षा गर्नको लागि उचित अवधि त होइन, तर यो सरकारको गति हेर्दाखेरि त्यति रोजगारी सिर्जना हुन्छ जस्तो मलाई विश्वास छैन, किनभने 5 वर्षको अवधिमा 12 लाख रोजगारी सिर्जना गर्न औसत वार्षिक लगभग तपाईँको 2 लाख रोजगारी, 2.5 लाख रोजगारी सिर्जना गर्नुपर्छ। उद्योग धन्दा सञ्चालन गर्न सकेको छैन, ऋण उद्योगहरूको चाहिँ त्यो प्रक्रिया अगाडि बढ्यो भनिएको छ, तर त्यसको लागि चाहिँ स्रोत सुनिश्चित भएको छैन। सार्वजनिक संस्थानहरू घाटामा गइराखेका छन्, घाटा पूर्ति गर्ने के कसरी हो त्यो सरकारको कार्ययोजना छैन। अनि कच्चा पदार्थ पनि हामी बाहिरबाट आयात गर्नुपर्छ, कामदार पनि बाहिरबाट आयात गर्नुपर्छ, उद्योग व्यवसाय सञ्चालन गरेर पनि फेरि हामी घाटामै जाने उद्योग किन सञ्चालन गर्दैछौँ? प्राइभेट सेक्टरले गरेको काम त यहाँ चाहिँ विश्वसनीय भएको छैन भने सरकारले नै अब उद्योग धन्दामा अगाडि बढ्दाखेरि प्रभावकारी रूपमा हुन्छ जस्तो मलाई लागेन. र अर्को भनेको पूर्वाधार निर्माण गर्नु, सूचना प्रविधिको क्षेत्रमा रोजगारी सिर्जना गर्नको लागि डिजिटल इन्फ्रास्ट्रक्चरहरू ल्याउनु पर्यो, हाम्रो टेक्नोलोजी नयाँ ल्याउनु पर्यो, बहुस्तरीय खालका विश्वस्तरीय खालका प्रविधिहरूलाई भित्राउनु पर्छ. त्यसको लागि त अब पोलिसी बनाउन पनि टाइम लाग्ला, अनि त्यसको लागि अलिकति होमवर्क पनि गर्नु पर्ला. त्यति सहज छ जस्तो मलाई लाग्दैन. सरकारले राम्रो काम गर्दाखेरि केही रोजगारी चाहिँ सिर्जना होला, 2-4 लाख रोजगारी सिर्जना होला 5 वर्षको अवधिमा. त्यो बाचा पत्रमा भए अनुसारले 12 लाख रोजगारी सिर्जना हुन्छ भन्ने विश्वास लाग्दैन.
1: फेरि अब पालिकाहरूले पनि त्यत्रो रोजगारी प्रवर्धन गर्ने, उद्यमशीलता बढाउने भनेर विभिन्न कार्यक्रमहरू तालिमहरू पनि ल्याइरहेका छन्. प्रधानमन्त्री रोजगार कार्यक्रम पनि त्यस अन्तर्गत छ. महानगरपालिकाले अब सायद अर्को हप्तादेखि यो सिप मेला शुरू गर्ने होला, 1,000, 2,000, 3,000 रोजगारी दिन्छौँ भनेर 3 वर्षभर चलाउनलाएको. हेर्दाखेरि त धमाधम सरकारले त ठुलो उपलब्धि हासिल गर्ने तरिकाले गरेको जस्तो तरिकाले देखिन्छ.
2: यो हाम्रो कस्तो छ भने राज्यको पोलिसी कस्तो छ भने पहिलेदेखि परम्परागत पोलिसी, अहिलेको पनि पोलिसी त्यस्तै हो. निरन्तरता पुरानैमा निरन्तरता जस्तो मलाई लाग्छ. हामी डिस्ट्रिब्युटिभमा होइन रिडिस्ट्रिब्युटिभमा जानुपर्ने थियो. हामीले चाहिँ वितरण गर्छौँ तर पुनरुत्थान गर्नतिर लागेनौँ. राज्यको नीतिले चाहिँ सशक्तिकरणतर्फ लागेन क्या. कसैलाई पैसा दिँदैमा त्यसको जीवनस्तर बदलिन सक्छ तर त्यसको चाहिँ समृद्धितर्फको यात्रा नहुन सक्छ. तर मान्छेलाई चाहिँ जीवनस्तर बदल्ने सँगै सि विकासतर्फ अगाडि बढाउनको लागि चाहिँ यो राज्यको स्रोत परिचालन गर्नुपर्छ. प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि आधुनिकरण परियोजना, यिनीहरूमा अब अर्धदक्ष श्रमिकहरू छन्, कामदारहरू छन्, मासिक अथवा त्रैमासिक रूपमा उनीहरूले अलिकति आमदानी त गर्छन् तर उनीहरू सिप सिक्न सकेनन्. फेरि त्यो एउटा चुनौती छ. हाम्रो राज्यको लगानी करोडौं अरबौं रुपियाँ लगानी गर्दाखेरि हामी सिप सिकाउनतिर किन केन्द्रित भएको छैनौ? हाम्रो नीतिको कमजोरी हो, संरचनाको कमजोरी हो. त्यो विषयमा अलिकति चिन्तन गर्नुपर्छ र कार्यक्रमहरू तय गर्दाखेरि चाहिँ त्यो प्रोडक्टिभ होस्. भोलिको दिनमा राज्यले 3 महिनाको पैसा दिइसकेपछि अर्को 3 महिनाको लागि अथवा अर्को 1 वर्षको लागि चाहिँ उसले काम गरेर खाने बाटो बनाउन सकोस्. त्यो 3 महिना काम दिने अनि 3 महिनामा त्यो पैसा सकिएपछि फेरि 4 महिनाबाट बेरोजगार हुनुपर्ने स्थिति चाहिँ नबनोस्. ती कार्यक्रमहरू चाहिँ अहिले त्यतातर्फ छन्, त्यसलाई अलिकति पुनरावलोकन रिजर्भेसन गर्न जरुरी छ जस्तो लाग्छ.
1: अन्तिममा सरकारलाई सुझाव दिनुपर्दाखेरि के भन्नुहुन्छ?
2: सरकारलाई सुझाव दिँदाखेरि अब सरकारले पहिलो कुरा भनेको सुशासन भनेको छ. प्रधानमन्त्री सरकारका मन्त्रीहरूले त्यही कुरालाई प्राथमिकतामा राख्नुभएको छ भनेर सुनिन्छ. तर अब यो चाहिँ कस्तो भने हुकुम प्रमाङ्गी सिस्टमबाट अथवा आफ्नो व्यक्तिको आदेशलाई चाहिँ महत्व दिने, कानूनलाई नै माथ खुवाउने गरी, व्यक्तिको आदेश कानून सर हुने गरी, जसरी जुन प्रकारले विधि नियम पद्धति मिचेर निर्णयहरू गर्न लाग्यो त्यसले चाहिँ हाम्रो शासकीय व्यवस्थामा अलिकति गलत सन्देश दिन्छ जस्तो मलाई लाग्छ. पहिला हामी नीतिगत कमजोरीहरूलाई सुधार गर्नतिर लाग्नु पर्यो. सरकारको धारणा राख्दाखेरि, सरकारले आफ्नो नीति निर्माण गर्दाखेरि सबै पक्षलाई समेट्नु पर्यो, बौद्धिक जगतलाई समेट्नु पर्यो, सरकारवाला आम मान्छेलाई सहभागिता गराउनु पर्यो र अब समय सान्दर्भिक नीति तर्जमा गर्नुपर्छ. अनि सुशासन प्रबन्धन गर्नको लागि चाहिँ आफैबाट सुरु गर्नुपर्यो. पारदर्शी, ट्रान्सपेरेन्ट हुनु पर्यो, कार्यशैली एकाउन्टेबल हुनु पर्यो नागरिकप्रति. अब प्रधानमन्त्री संसद छलेर हिँड्नु भएको छ, त्यति उचित हुँदैन होइन. मन्त्रीहरूले, प्रधानमन्त्रीले संसदप्रति, नागरिकप्रति उत्तरदायित्व वहन गर्नु पर्यो र काम गर्छु भनेर मात्र हुँदैन, काम कुन तरिकाबाट गरियो भन्ने विश्वास पनि दिलाउनु पर्यो. अहिले 4 महिनाको अवधिमा शासकीय सुधारका 100 कामभित्र नियामती ऐनदेखि लिएर अरू आधारभूत कुराहरूमा हामी चाहिँ सुधार गर्छौँ भन्नुभएको थियो. तर 100 दिन कटिसक्दा पनि त्यसको आधारभूत प्रक्रिया पनि अगाडि बढेको छैन. सबभन्दा पहिलो कुरा त हाम्रो संहिता कार्यान्वयनका लागि आवश्यक नीतिहरू बनाउनु पर्यो. संहिता कार्यान्वयन, संविधान कार्यान्वयनको 10 वर्षसम्म पनि आधारभूत ऐनहरू भनेर निजामती प्रहरी शैक्षिक विधेयकहरू जस्ता कानुनी कुराहरू भएको छैनन्, वित्तीय संहिता कार्यान्वयनमा गएको छैन, प्रशासनिक संहिता कार्यान्वयनमा गएको छैन र राज्यको पुनर्संरचना गर्दाखेरि हामीले जुन कल्पना गरेका छौँ त्यसले सार्थकता पाएको छैन. संहितालाई सफल बनाउनतर्फ र संविधानलाई सफल कार्यान्वयन गराउनतर्फ सरकारले कदम चाल्नुपर्छ. त्यतातर्फ अग्रसर हुनको लागि सुझाव दिन चाहन्छु.
1: धेरै धेरै
2: हस्, धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाका प्रवीण बास्तोला. हामी कार्यक्रम देश परदेशमा छौं. आज हामी युवासँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौं. अब इटहरी घर भई हाल काठमाडौँको बाग बजार बस्दै स्नातक अध्ययन गरिरहेकी सानवी देउजाको अनुभव सुनौ। नमस्ते, स्वागत छ। काठमाडौँ आउनु भएको छ कति वर्षमा?
3: काठमाडौँ आएको भयो लगभग 3.5 वर्ष जति।
1: भनेपछि विशेष गरी उच्च शिक्षाको लागि तपाईँ काठमाडौँ आउनुभयो, सँगसँगै अवसरहरू पनि त्यसकै लागि भनेर अलिकति बुझाउन होइन?
3: हजुर, अवसर त हाम्रो ठाउँमा विराटनगरमा भन्दा कम्पेरिटिभली काठमाडौँमा नै धेरै हुन्छ। नयाँ ठाउँमा नयाँ कुराहरू सिकिन्छ, नयाँ ठाउँमा भन्ने एक्सपिरियन्स गेन गर्न आएको।
1: त्यो एउटा विद्यार्थी भइसकेपछि एउटा चरण हुँदो रहेछ, अब 12 सम्म त माध्यमिक तह नै भन्छ अहिले सरकारले होइन, त्यो तह पार गरिसकेपछि विद्यार्थीहरूका आकांक्षाहरू पनि बढ्दै जाँदो रहेछ, जसमा चाहिँ आफूले पढ्दै पनि रोजगारी र सँगसँगै आय आर्जन पनि गरौँ भन्ने सोच हुँदो रहेछ। यसलाई चाहिँ तपाईँले कसरी जोड्नुहुन्छ?
3: त्यो त एकदम राम्रो विषय हो जस्तो लाग्छ। अब पढ्दै गर्दाखेरि आफूले कमाएको पैसाले आफैलाई पुर्याउन सक्यो भने चाहिँ राम्रो हुन्छ भन्ने सोच आउँछ होइन। ठुलो हुँदै गएपछि घरमा माग्नु नपरोस्, आफूले पनि केही सिक्योस्, प्लस प्र्याक्टिकल नलेज पनि गेन होस् भन्ने हुन्छ काम गर्दै गर्दाखेरि। तर त्यो अनुसारको काम चाहिँ आफूले पढे अनुसारको काम चाहिँ अलिक पाइँदैन,
1: तालमेल मिल्दैन रहेछ कि के हुँदो रहेछ?
3: हजुर, तालमेल मिल्दैन। अब आफ्नो कोर्सको पढाइ एकतिर हुन्छ तर आफूले पढेको अनुसारको काम नै पाइँदैन।
1: कतिपयले त तपाईँको यो होइन पढेकै प्रोफेसनमै लाग्नुपर्छ भन्ने पनि होइन, आफूले काम जेमा गरे पनि हुन्छ, पैसै कमाउनु त हो भन्ने कुराहरू पनि गर्छन् नि।
3: आफूले पढेकोमा काम पायो भने चाहिँ त्यो त अझै राम्रो हुन्छ नि त। आफूले पढेको कुराहरू प्र्याक्टिकल लाइफमा युज गर्न सकिन्छ। आफूले पढेको कुराहरू प्र्याक्टिकल लाइफमा युज भयो भने त त्यो त अझै बेटर हुन्छ, राम्रोसँग काम गर्न सकिन्छ भन्ने कुरा हो। अरूमा काम गर्दा पनि खासै फरक पर्दैन, एक्सपिरियन्स त हुन्छ, तर आफूले पढेको फिल्डमै काम गर्न सक्यो भने चाहिँ आफूले अझै बेटर गर्न सकिन्छ जस्तो लाग्छ।
1: सजिलो, आफ्नो इच्छाको कुरा पनि भयो अनि त्यही क्षेत्रमा आफू लाग्दाखेरि अझै बढी सजिलो हुन्छ भन्ने कुराहरू पनि जोडियो। तपाईँले जे पढिरहनु भएको छ अहिले होइन, त्यसमै भोलि गएर म यसमै लाग्छु अथवा भविष्य छ भनेर चाहिँ कतिको भनौँ ग्यारेन्टी टाइपको चाहिँ फिल हुन्छ?
3: अब त्यो ग्यारेन्टी चाहिँ लिन सकिँदैन, त्यो ग्यारेन्टी छैन मसँग। आफूले पढेको फिल्डमा नै जागिर पाउँछु, रोजगारी हुन्छु भन्ने ग्यारेन्टी छैन।
1: किन?
3: किनभने अब देशमा त्यस्तो रोजगारी छैन नि त, रोजगार छैन। अब ब्याचलर्स मास्टर्स एमबीबीएस गर्नुभएकोले पनि कन्सल्टेन्सीमा रिसेप्सनको काम गरिराख्नु भएको हुन्छ 12-13 हजारमा। झन् त्यो के भन्नु, अब अहिलेको देशको अवस्था हेर्दा आफूले पढेको विषयमा त्यही फिल्डमै काम पाउँछु भन्ने चाहिँ ग्यारेन्टी लिन सक्दिनँ।
1: त्यसमा पनि विद्यार्थीहरूले होइन जागिर दिने मान्छेहरूले पनि अब अनुभव चाहिँ हुँदैन, विद्यार्थीहरू ब्याचलर स्नातक अथवा स्नातकोत्तर पास गरेर आइसकेपछि ठुलो ठुलो स्यालेरीको आशा गर्नुहुन्छ, त्यसरी त पुर्याउन सकिँदैन भनेर भन्नुहुन्छ नि, अनि होइन विद्यार्थीहरूले चाहिँ तल्लो लेभलबाटै स्ट्रगल गर्नुपर्छ भन्ने चाहिँ उहाँहरूको भनाइ छ।
3: त्यो त हाम्रो एजुकेसन सिस्टममै फल्ट छ जस्तो लाग्छ, किनभने हाम्रो प्र्याक्टिकल नलेजै हुँदैन। थ्योरिटिकल मात्र पढाइ भइरहेको हुन्छ अनि हाम्रो स्नातक अथवा स्नातकोत्तर सकुन्जेलसम्म हामीसँग थ्योरी नलेज मात्र हुन्छ, टेक्स्ट बुकको नलेज मात्र हुन्छ। अनि प्र्याक्टिकल नलेज नभइसकेपछि ब्याचलर्स अथवा मास्टर्स सक्ने बित्तिकै त्यो आफूले पढेको फिल्डमा चाहिँ काम पाउनै सकिँदैन, र बेसिकबाटै सुरु गर्नुपर्छ। त्यो चाहिँ एजुकेसन सिस्टमकै फल्ट हो जस्तो लाग्छ।
1: त्यसको विकल्प पनि मान्छेले वैदेशिक रोजगारी हेर्छन्, अब आफूले मेहनत गरेर पढेको छ त्यही अनुसारको काम पाइँदैन, अनि होइन अब यस्तो सरकारलाई पनि दोष थियो, इन्भाइरोमेन्टलाई वातावरणलाई पनि दोष थियो, अब केही गर सिप्न लगाइसकेपछि विदेश जान्छु भन्छन्। तपाईँको पनि सोचाइ त्यस्तै हो अथवा वैदेशिक रोजगारीले चाहिँ तपाईँले विकल्पमा हेर्नु भएको छ कि छैन?
3: अब विदेश जान इच्छुक मान्छेहरूलाई त विदेश नजाऊ भनेर सरकारले पनि भन्न सक्दैन, हामीले पनि भन्नु हुँदैन होइन, इच्छा आफ्नो इच्छाको कुरा हो। तर सकेसम्म चाहिँ आफ्नै देशमा केही गरौँ भन्ने कुरा हो। म आफू पर्सनली चाहिँ व्यक्तिगत रूपमा चाहिँ नेपालमै केही गर्छु अथवा केही बिजनेस अथवा स्टार्टअपै भए पनि अथवा लोकसेवा नै पास गरेर भए पनि नेपालमै बस्छु भन्ने सोच छ मेरो आफ्नो चाहिँ।
1: भनेपछि होइन जस्तो सुख दुःख जे भए पनि अवसर आफैले खोज्ने हो, आफूले मेहनत नगरेसम्म आफ्नो भविष्य उज्जवल हुँदैन भन्ने चाहिँ तपाईँको भनाइ।
3: हजुर, आफूले गर्नु पर्यो, केही न केही स्टेप चाहिँ लिनु पर्यो। अब त्यो स्टेप फेल भयो भने सरकारले केही राम्रो नीति ल्याउला भन्ने आशा छ, अब त्यो स्टेप फेल भयो भने बाहिर जाने सोच त्यति बेला होला, अहिलेसम्म चाहिँ छैन।
1: धेरैले आशा गरेको सरकार छ, यो सरकारको जुन अथवा वाचा प्रतिबद्धता छ यसले सार्थकता पाउला पाउँदैन?
3: अब 35 वर्षमा केही गरेनन् भन्ने प्रश्न उठिरहेको छ अहिलेको सिनारियोमा, होइन 35 वर्षमा केही गरेनन् तिमीहरूको सरकारले हाम्रो लागि किन दोष लाउँछौ भन्छन्, तर पहिलाको हेरी चाहिँ पहिलाभन्दा केही न केही एकैचोटि धेरै स्टेप लिन नसके पनि केही न केही नयाँ पाइला चाहिँ खुड्किला राम्रै पाइला चाल्दैछ जस्तो लाग्छ मलाई चाहिँ। सकारात्मकै छु, भर्खर 4 महिना त भयो अब, अनि केही न केही राम्रो गर्दैछ। अब धेरै एकैचोटि ठुलो आशा त राख्नु हुँदैन नि त, निराशा हुन्छ। अब बिस्तारै यत्रो समय बिग्रेको देशलाई अब बनाउन त केही टाइम लागिहाल्छ, 4 महिना 5 महिनामै ठुलो कुरा त एक्सपेक्ट गर्न सकिँदैन नि त। अब बिस्तारो नयाँ खुड्किला लिँदैछ, अभियसली त्यसलाई अब सानो सानो त के अरे स्थानीय त प्रदेशगतहरू पनि त अब त्यो पनि परिवर्तन हुनु पर्यो, त्यहाँको मान्छेहरू पनि परिवर्तन हुनु पर्यो। अब ब्युरोक्रेसीमा नै हेर्नुहुन्छ भने पनि पुरानै मान्छेहरू हुनुहुन्छ, त्यहाँको पनि मान्छेहरू बिस्तारै परिवर्तन हुन्छन्, सोच परिवर्तन हुन्छ होइन। त्यही भएर चेन्ज हुन चाहिँ एकैचोटि चेन्ज एक्कासी आउँदैन क्या, बिस्तारै परिवर्तन हुन्छ। अहिले नयाँ सरकारले बिस्तारै खुड्किला चाल्दैछ, उहाँहरूलाई गाह्रो भइरहेको छ किनभने उहाँहरू त अब प्रतिनिधि तहमा मात्र हुनुहुन्छ नि त, त्यही भएर गाह्रो भइरहेको छ। अब बिस्तारै नयाँ खुड्किला चाल्नुहुँदैछ, राम्रै हुन्छ जस्तो लाग्छ।
1: त्यो जति पनि वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या छ, दर छ, होइन, अब त्यसलाई रोक्नको लागि सरकारलाई चाहिँ के सुझाव दिनुहुन्छ?
3: अब सरकारले अब विद्यार्थीलाई लोन दिन सकिन्छ कि स्टार्टअपको लागि, होइन, एजुकेसन सिस्टममा नै अलिकति प्र्याक्टिकल नलेज बढाउन सकिन्छ कि, थोरै अब थ्योरिटिकल भन्दा पनि अलिकति प्र्याक्टिकल, ताकि विद्यार्थीहरूलाई प्लेसमेन्ट दिन सकिन्छ कि, पढाइ सकिने बित्तिकै प्लेसमेन्ट दिन सकिन्छ, त्यो कुराहरूमा ध्यान दिनुपर्छ जस्तो लाग्छ। अनि अहिले हाम्रो के भन्नु अब सार्वजनिक संस्थानहरू कति बन्द छन् होइन, त्यहाँ पनि अब यहाँनिर विद्यार्थीहरूलाई त्यहाँनिर प्लेसमेन्ट दियो भने पनि अझै बेटर हुन्थ्यो, त्यो सञ्चालनहरू गरेर। अब त्यही हो, सानो सानो कुरादेखि पाइला चाल्नु पर्छ। अब स्टार्टअपहरू भयो, नयाँ आइडियाहरू, अब ट्रेनिङहरू, अब त्यस्तै सानो सानो कुरादेखि नै चेन्ज ल्याइदिए अझै बेटर हुन्थ्यो भन्ने हो।
1: उहाँ हुनुहुन्थ्यो इटहरी घर भई काठमाडौँको बागबजारमा बस्दै स्नातक अध्ययन गरिरहेकी सान्वी देउजा। कार्यक्रम देश परदेशमा हामी आज युवासँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौं। अरू युवाहरूको अनुभव सुन्न बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: एनबीएल अटो लोन,
5: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
4: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
4: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी युवाहरूसँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौं। अब काठमाडौँको बानेश्वर बस्दै स्नातक पढिरहेकी सल्यानकी वन्दना बिकेको अनुभव सुनौ। नमस्ते, स्वागत छ तपाईँलाई।
2: हजुर, धन्यवाद।
1: अनि विद्यार्थी भएर काठमाडौँमा बसेको मान्छे होइन, बाहिरबाट आउनु भएको, बाहिरी जिल्लाबाट, कतिको सहज छ काठमाडौँमा बस्न पढ्न विद्यार्थी भएर?
2: एकदम गाह्रो छ नि म्यानेज गर्न। त अब पहिलो कुरा त काठमाडौँमा केही मिल्दैन नि त, हाम्रो उतादेखि ठाउँदेखिको ल्याङ्ग्वेजदेखि लगेर यताको एकदम गाह्रो नै छ भनौँ। विद्यार्थी लाइफ, रुम रेन्ट खोज्नुदेखि सब कुरा आफैले नै म्यानेज गर्नुपर्छ होइन, अनि त्यही माथि पढाइलाई नै कन्टिन्यू दिने अनि अरू कुराहरू म्यानेज गर्न एकदम प्रेसर नै भनौँ न, प्रेसर नै छ।
1: पढाइ सँगसँगै अरू पेसा व्यवसाय रोजगारी केही जोडिनु भएको छ?
2: छैन, लोकसेवा चाहिँ गर्दैछु भनौँ।
1: सरकारी कर्मचारी हुने भन्ने
2: हजुर, त्यसैको लागि लोकसेवा चाहिँ
1: पर्दैछ। एउटा त उच्च शिक्षा भइहाल्यो काठमाडौँ आइसकेपछि, त्यसलाई निरन्तरता दिनु नै पर्यो, त्यो सँगसँगै रोजगारीलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ?
2: रोजगारी त हुनै पर्छ अब आफ्नो लाइफमा, मेन त अब हाम्रो लाइफ एउटा जीविकोपार्जन गर्नको लागि होइन, हुनै पर्छ भन्छु म चाहिँ। यहाँ महत्वपूर्ण नै छ, झन् स्टुडेन्टहरूको लागि त अब काठमाडौँमा यति धेरै महँगी छ नि त, त्यसको लागि आफ्नो खर्चको लागि यताउताको लागि चाहिँ हुनै पर्छ। यो लेभलसम्म पढ्दाखेरि नै, यो लेभलसम्म आइपुग्दा चाहिँ रोजगारी एकदम आवश्यक छ भन्छु।
1: अलिकति घरभित्रको कुरा गरौँ है, तपाईँ अहिले डिपेन्डेन्ट हुनुहुन्छ परिवारमा?
2: हजुर, परिवारमै डिपेन्डेन्ट छु म, कुनै जब केही गरेर छैन, त्यसैले फुल्ली मेरो जुन खर्चहरू यताउता हुन्छ नि परिवारले नै बिहोर्नु भएको छ।
1: अब कमाइको पाटो चाहिँ कहिलेदेखि सुरु गर्नुहुन्छ अथवा के छ?
2: अब मैले लोकसेवा गर्दैछु नि त, अब त्यही भएर अहिले चाहिँ फुल्ली यहीमा नै फोकस गरेर अलिक पछि चाहिँ जब इक्जामहरू यताउता दिइसकेपछि यो क्लियर नै गर्ने सोच छ। अहिले चाहिँ उसमा जबमा भन्दा पनि पढाइलाई नै फोकस गरौँ भन्ने।
1: हुन त तपाईँलाई लोकसेवाको धेरै धेरै शुभकामना, नाम निस्कियोस् नै होइन, त्यो बाहेक अरू भनौँ अब विकल्पका रूपमा अरू के हेरिरहनु भएको छ पेसा व्यवसाय रोजगारीमा?
2: अहिले चाहिँ इन्टर्न, अब यही जर्नालिजममा नै इन्टर्नसिप गरौँ भनिसकेको छु। मैले पहिला नि एक दुई हप्ताको लागि चाहिँ इन्टर्न गरेको थिएँ, तर मलाई त्यसमा त्यति धेरै ठिक लागेन, त्यो इन्टर्न आफूले सोचेको जस्तो लागेन होइन, अनि त्यही भएर चाहिँ छोडेको इन्टर्न।
1: धेरै युवाहरूको गुनासो सुनिन्छ, नेपालमा अवसर छैन भन्ने कुराहरू सुनिन्छ। कतिपयले त प्राय अब उच्च शिक्षा अध्ययन सँगसँगै राम्रो भविष्यको खोजी गर्दै वैदेशिक रोजगारीमा जाने, त्यहाँ राम्रो कमाइ हुन्छ भन्ने कुराहरू पनि गरेको सुनिन्छ। त्यो रोजगारीको पाटोमा हेर्दाखेरि नेपालमा तपाईँलाई चाहिँ नेपालमा अवसर छ जस्तो लाग्छ कि कस्तो लाग्छ?
2: अवसर छ पनि छैन पनि कस्तो भनेपछि, अब यहाँ पढेको मान्छेहरूले जति आफ्नो योग्यता हुन्छ नि त्यो अनुसार मान्छेहरूले काम पनि पाएको हुँदैन। अब मास्टर्सहरू गरेको यताउता गरेको मान्छेहरू पनि कति धेरै बेरोजगार हुन्छ नि त। अब हाम्रै ठाउँमा पनि एकजना दाईले इन्जिनियरिङ गरेको दाई पनि यत्तिकै बसिरहनु भएको थियो कि घरमा, यत्तिकै केही काम नगरेर नै बसेर, केही काम नै नपाएको भनौँ न, आफूलाई सुहाउँदो टाइपको काम केही नपाएर उहाँ बसिरहनु भएको थियो। त्यसैले अब बिस्तारै मलाई के लाग्छ भने, अब यो कलेज लाइफदेखि नै स्किलहरू सिक्यौँ भने, हामीले यदि स्किलहरू फर्स्ट इयरदेखि नै सिक्दै गयौँ भने चाहिँ, यदि स्किल सिक्यो भने चाहिँ त्यो मान्छेले जब पाउन त्यति धेरै गाह्रो जस्तो लाग्दैन, यदि मान्छेहरू सेल्फ स्किल छ भनेपछि। तर छैन भनेपछि अब फोर्थ इयरसम्म केही नगरेर नै बस्यो यताउता छ भने चाहिँ जब पाइँदैन। र अर्को कुरा, आफ्नो त्यो जुन क्वालिटी छ नि त्यो अनुसार पनि मान्छेले काम पाइरहेको हुँदैन कि। अब मास्टर्स गरेको मान्छेले 10-15 हजारको जबमा काठमाडौँमा सर्भाइभ गर्नु त एकदम गाह्रो हुन्छ नि त होइन, त्यो कसरी मान्छेले आफ्नो डेली खर्च नै गर्न सक्दैन। महँगाई यति छ होइन काठमाडौँमा, अब दुधको नै पैसा हेर्नु न, लिटरको प्रति लिटरको हेऱ्यो भने हामीले 80-90 अझ कति धेरै महँगो हुन्छ। एउटा ठाउँदेखि अर्को ठाउँमा नै जाँदाखेरि नै कति फरक फरक छ कि, अलिक गाडी भाडादेखि लगेर हरेक कुराको पेमेन्ट, रेन्टमा बस्यो भने बत्तीदेखि लगेर पानी, बिजुली, वाइफाई हरेक कुराको छ नि त। अब यो मात्र नहेर, रुरल एरियामा पनि हामीले हेऱ्यौँ भने पनि त्यहाँ त एजुकेसन सिस्टम नै फर्स्ट कुरा त के, अब कस्तो वर्स टाइपको छ। अब यही स्कुलमा पनि हेरौँ न हामी, अब रत्न राज्यमा पनि मलाई के लाग्छ भने, यहाँको स्ट्यान्डर्ड जुन जर्नालिजम गराउनु भएको छ नि, यसमा पनि हामीले प्र्याक्टिकल भन्दा पनि थ्योरिटिकल नलेज मात्रै भयो क्या. प्र्याक्टिकली पनि कमसेकम हामीलाई सिकाइरहेको बेला ल इन्टर्न अलिअलि प्र्याक्टिकली वे पनि गरिदिएको भए इन्टर्नसिप कि फर्स्ट इयरदेखि नै यही कलेजमा पनि थोरै केही सरहरूले होइन यो सिर्जना अलिकति त्यो टाइपको इन्भाइरोमेन्ट क्रिएट गरिदिएको भए सायद मान्छेहरूले पाउँछ जस्तो लाग्छ. अनि अर्को चाहिँ मान्छेहरू अलिक महत्त्वकांक्षी भएर पनि बाहिरको देशमा कि अलिकति अट्र्याक्सन भए. अब फेरि हामी त्यो सबैलाई महत्त्वकांक्षी भन्न पनि सक्दैनौँ. अब हामी उसको कुरा गऱ्यौँ भने खाडी मुलुकमा त अब के महत्त्वकांक्षी भएर जान्छ भनौँ न. बेसिकली आफ्नो जस्तै आफ्नो लाइफ मात्रै सर्भाइभ गर्नुको लागि त जान्छ होइन खाडी मुलुकमा. तर युरोपतिर जानेहरूको चाहिँ अलिकति बढी महत्त्वकांक्षी भएर अलिकति राम्रो लाइफ हामीले बेटर लाइफ स्टाइलको लागि नै जान्छौँ जस्तो लाग्छ मलाई के उसमा युरोपतिर कन्ट्रीमा चाहिँ.
1: भनेपछि जर्नलिजम गर्दाखेरि सरहरूले फोर थ्योरी अफ प्रेस चाहिँ पढाउनु भयो, तर न्युज कसरी लेख्ने, त्यसलाई डिटेलिङ कसरी गर्ने, फिचर स्टोरी कसरी लेख्ने भन्ने कुराहरूको व्यावहारिक ज्ञान चाहिँ फिल्डमा गएर कसरी काम गर्ने त्यो कम आयो भन्नु खोज्नु.
2: मैले के भनेको भने पढ्नु त पढ्यो हामीले यस्तो न्युज लेख्ने यस्तो यस्तो यस्तो गर्ने भनेर पढ्यो होइन. तर टिचरहरूले पनि फिल्ड वर्क चाहिँ हाम्रो केही पनि भएन जस्तो लाग्यो है. मलाई चाहिँ लाग्यो होइन भएन नै भनौँ न हुनुपर्ने. अनि सरहरूले पनि अब हाम्रो फोर्थ इयरमा त तिमीहरूलाई यदि कुनैलाई काम गर्नु इच्छा छ भनेपछि हुन्छ नि त तिमीहरूले मलाई भन अनि यस्तो यस्तो भन्नुहुन्छ. तर त्यही पनि मलाई के लाग्छ भने फर्स्ट इयरदेखि अलिकति प्र्याक्टिकली पनि अलिकति पुस गरिदिएको भए टिचरहरूले होइन यसरी पुस गरिदिएको भए जुन इन्टर्नसिप बाहिर गएर गर्नुपर्छ नि त्यो कलेजमा पनि त्यस्तो टाइपको इन्भाइरोमेन्ट भएको भए अलिकति स्टुडेन्टहरूलाई हुन्छ नि त. अब आफूले त खोज्नु पर्यो त्यो त छँदैछ होइन. आफूले त सेल्फ त खोज्नै पर्यो त्यो अब अरूले नै गरिदियोस् भन्ने त सोच राख्नु हुँदैन. तर त्यही पनि कलेजमा नै फर्स्ट इयरदेखि नै अलिकति सरहरूले पुस फ्याक्टरको वेमा एउटा इन्भाइरोमेन्ट क्रिएट गरिदिएको भए चाहिँ अलिकति हुन्थ्यो कि जस्तो लाग्छ.
1: एउटा स्नातक गरिरहेको विद्यार्थी भनौँ अथवा स्नातक अथवा स्नातकोत्तर ग्रेजुएट भइसकेपछि त्यो विद्यार्थीले चाहिँ कति आवश्यकता राख्छ होइन रोजगारी के अरे रोजगारी बजारमा आफ्नो पारिश्रमिकको कति अनुसारको ज्याला हुनुपर्छ अथवा इन्कम हुनुपर्छ.
2: अब हेर्नु यो अपेक्षाको कुरा राख्यो भने अब हाम्रो यस्तो ब्याचलर मास्टर्स यस्तो गरेको यतिसम्म पढाएपछि होइन हाम्रो फेमिलीलाई पनि एक्सपेक्टेसन हुन्छ कि छोराछोरीले केही गरिदियोस् राम्रै कमाओस् उनीहरूको बेटर लाइफ स्टाइल होस् भन्ने हुन्छ होइन. तर यस्तो ब्याचलर गरेकोलाई त हुनु पर्यो क्या अलिकति आफ्नो जे होस् सेभिङ प्लस उनीहरूले जे कुरामा पनि आफ्नो सेल्फ डिपेन्डेन्ट भन्ने टाइपको चाहिँ हुनु पर्यो. अब काठमाडौँमा हेऱ्यो भने त ब्याचलर गरेको यताउता जे गरेको पनि त्यही 10,000, 8,000, 12,000 यस्तो यस्तै दिइरह हुन्छ क्या. त्यो इयरको 8 घन्टा काम गरे पनि अब लेबर एक्टले चाहिँ भनेको छ नि त ठ्याक्क पुगेको छ नि त यति पैसा हुनु पर्यो.

0: अपर्च्युनिटी नदिसकेपछि त कसरी एक्सपिरियन्स आउँछ भन्ने बाटो पनि हुनसक्छ. अब त्यो सबैतिर चाहिँ अलिकति समस्या हुँदो रहेछ, किनकि कलेजमा चाहिँ प्र्याक्टिकल नलेज छैन होइन. तपाईँको माथि अर्गनाइजेसनमा तपाईँहरू त्यो मिडिया हाउसहरूमा जानुभयो भने स्किलको दोहोरा छ, अनि त्यो कम स्किल भएको मान्छेहरूलाई थोरै थोरै तलब दिँदो रहेछ, बढी स्किल भएको मान्छेहरूलाई अलिक धेरै धेरै तलब दिँदो रहेछ. अब कसरी मिलाउने यो तालमेललाई?
1: फर्स्टमा त सुन्नु न, फर्स्टमा त इन्टर्नसिप गर्दाखेरि अझ कुनै कुनैमा चाहिँ भेट दिन्छ, कुनैमा त दिँदैन होइन. तर त्यही भने नि मैले फर्स्ट इयरदेखि नै अलिकति प्र्याक्टिकल्ली पनि लिनु पर्यो कि, त्यो थियोटिकली भन्दा पनि प्र्याक्टिकली पनि लिनु पर्यो. फर्स्ट इयर होइन, सुरुमा एजुकेसन सिस्टममा नै हेर्दाखेरि हामीले अलिकति यो पढाइ चाहिँ हाम्रो त्यो घोकन्ते मात्रै भएर पनि स्किल बेस्ड चाहिँ हुनु पर्यो कि. अब हामीले साइन्सहरू यताउता पढ्दाखेरि पनि एक्सपेरिमेन्ट गर्दाखेरि जस्तै व्हाइट बोर्ड मात्रै लेखाएर त्यो पिक्चर गराएर भन्दा पनि ल्याबमै गएर टेस्ट गर्नु पर्यो टाइपको हुनु पर्यो कि. अनि त्यसको कारणले गर्दाखेरि अलिकति मान्छेसँग पहिलेदेखि नै एक्सपिरियन्स भयो भने एक्सपिरियन्स खोज्ने मान्छेले पनि लैसँग रहेछ भनेर हुन्छ. त अब काम गर्ने मान्छेले पनि जब तपाईँसँग कुनै स्किल नै हुँदैन भने उसले पनि त राख्दैन, उसलाई पनि अलिक राम्रो मान्छे नै चाहिन्छ होइन. अनि खोज्छ, काम खोज्छ, फेरि 5-6 वर्षको एक्सपिरियन्स खोज्छ. हामी फर्स्टको अब न्यू कमरहरू गएर हुन्छ होइन, उहाँ त हामीलाई थाहा नै हुँदैन, त्यसको केही आइडिया नै हुँदैन भन्दाखेरि फर्स्टमा नै, त्यही भएर फर्स्टमा नै स्किल चाहिँ त्यो हाम्रो जुन लर्निङ फेजमै हुन्छ नि त्यहीदेखि नै डेभलप गराउनु पर्यो जस्तो लाग्छ
0: मलाई.
2: उहाँ हुनुहुन्थ्यो सल्यानकी वन्दना बिके. कार्यक्रम देश परदेशमा आज हामी युवासँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौं. अब सुदूरपश्चिमको बाजुरा घर भएका र अहिले भक्तपुर बस्दै स्नातक पढ़िरहेका उमेश पाण्डेसँगको कुराकानी सुनौ.
0: स्वागत छ यहाँलाई.
3: हस्, धन्यवाद.
0: अनि कति समय भयो काठमाडौँ आउनु भएको छ?
3: म काठमाडौँ आएको लामो समय नै भयो. मैले चाहिँ मेरो स्कूल पनि यतैबाट सकेको हो, अनि त्यसपछि प्लस टू पनि यहीँ काठमाडौँमै सके र अहिले अब यो ब्याचलर पनि यतैबाट गर्दैछु.
0: अनि काठमाडौँमा बसेर पढाइ त सधैँ छ, त्यो सँगसँगै पेसा व्यवसायहरू केही नलाग्ने?
3: पेसा व्यवसाय त्यस्तो केही पनि गरेको छैन. अहिले अब हाम्रोमा एउटा समस्या भनेको नै यही छ, हामीलाई कस्तो भन्दाखेरि त्यो यो व्यावहारिक ज्ञान चाहिँ दिँदै दिएन होइन. पुरै टोटल्ली चाहिँ एकाडेमिकल्ली मात्रै फोकस भयो यसमा चाहिँ. हाम्रो चाहिँ थ्योरी मात्रै पढाउने, अब यसरी कसरी प्र्याक्टिकल हुन्छ, यसलाई चाहिँ यो डेली जीवनमा चाहिँ कसरी प्रयोग गर्न सकिन्छ भन्ने त्यसको बारेमा केही पनि छैन. त्यही भएर अहिले त्यस्तो उसमा चाहिँ लाग्यो होइन, अहिले फुल्ली एकाडेमिक नलेजमै छ मेरो चाहिँ.
0: यो धेरैको अनुभव सुनिन्छ, 12 कक्षा पास गरिसकेपछि यो स्नातकोत्तर ब्याचलर पढ्दाखेरि विद्यार्थीहरू अर्को चरणमा पुग्नुहुन्छ र त्यसमा चाहिँ पढाइ सँगसँगै अलिकति आय आर्जन भइदियो हुन्थ्यो भन्ने चाहिँ उहाँहरूको चाहना हुन्छ भन्नेको धेरैको चाहिँ कुराहरू यस्तो सुनिन्छ. यो बाटोलाई चाहिँ तपाईँको जीवनसँग जोडेर हेर्दाखेरि कसरी हेर्नुहुन्छ यो आय आर्जन सँगसँगै पढाइ?
3: यो बाटोलाई चाहिँ हेर्नुपर्दा हो यही नै एउटा मुख्य समस्या भएर चाहिँ अहिले अब धेरै युवाहरू चाहिँ विदेश पनि पलायन भए है. अनि अब यसमा चाहिँ केही कमजोरी सरकारको पनि छ, केही कमजोरी अब स्वयं हाम्रो यो व्यवस्थाको पनि छ क्या. अब यसमा अनि केही कसो चाहिँ कस्तो भन्दाखेरि धेरैको अब चाहना पनि हुन्छ, कसैको चाहिँ म बाहिरै गएर पढौँ, बाहिरको जीवन पनि यापन गर्न पाऊँ भन्ने पनि हुन्छ. अब यो चिज सबैलाई जोडेर हेर्नु पर्दाखेरि चाहिँ अब अहिलेको केसमा खासमा सबैले पाउनुपर्ने त त्यही नै हो, किनकि एउटा अब ब्याचलर लेभल पढ्ने भइसकेपछि उसले चाहिँ आफ्नो खर्च चाहिँ आफै उठाउन सकोस् भन्ने चिज हो. अब त्यसको लागि चाहिँ के गर्न सकिन्छ भन्दाखेरि चाहिँ पहिलो कुरा त व्यावहारिक ज्ञान नै चाहियो फर्स्टमा चाहिँ. अनि त्यसपछि दोस्रो कुरा भनेको चाहिँ सरकारले पनि केही कदम लिनु पर्यो, जस्तो कि अब विभिन्न सेक्टरमा विभिन्न विषयहरू पढ्ने मान्छेहरू पनि छन्, त्यसको लागि चाहिँ इन्टर्नसिपको व्यवस्था गरिदिनु पर्यो होइन. अनि त्यसपछि गएर कलेजमै गएर प्रोग्रामहरू गरिदिनु पर्यो, कार्यक्रम गरेर यसरी यसरी आयोजन हुन सक्छ, यसरी चाहिँ आत्मनिर्भर हुन सकिन्छ होइन. यो पेसा गर्दाखेरि तपाईँहरूले पढे अनुसार चाहिँ यो अवसरहरू चाहिँ छ, मन्त्रालयमा यस्तो छ, बाहिरी सेक्टरमा यस्तो छ भनेर सबै चाहिँ सरकारले पनि केही कदम गरिदियो भने, अनि केही चाहिँ अनि आफूले पनि इनिसिएटिभ चाहिँ लिनुपर्छ, त्यो सबै गर्यो भने यो समस्याको समाधान चाहिँ हुन्छ जस्तो लाग्छ मलाई. रोजगारी पाउनेले जोसँग चाहिँ स्किल छ उसले चाहिँ आफ्नो सही मूल्याङ्कन पाउँदैन त्यो स्किलको, अनि सही पारिश्रमिक पनि पाउँदैन, त्यही भएर उसले चाहिँ काम गर्न चाहँदैन. किनकि उसले अब दिनको 6-8 घन्टा दिएर जम्मा जम्मी उसलाई चाहिँ आउने जाने भाडा मात्रै हुन्छ भने त्यो मान्छेले काम गर्ने कुरो भएन. उसले अब उसको चाहिँ बेकारमा त्यो टाइम मात्रै खेर जाने भयो, एउटा चाहिँ त्यो भयो. अनि अर्को बाटो भनेको चाहिँ अब रोजगारदाताले चाहिँ होइन रोजगार चाहिँ सबै छ, अब स्किल चाहिँ छैन भन्ने कुरा, त्यो त कस्तो भन्दाखेरि धेरैले चाहिँ के खोज्छन् भन्दाखेरि एक्सपिरियन्स खोज्छन् क्या, अनुभव खोज्छन्. जति कोही मान्छेले चाहिँ कुनै चिज सिक्यो भने उसले काम गर्ने अवसर पाएको अनुभव बटुल्छ, अब सिक्दा सिक्दै अनुभव आउने कुरो त हुँदैन, त्यसमा पनि इफेक्ट गर्छ. अनि अर्को भनेको अब सिपको कुरा त त्यही हो, अब जस्तै हाम्रो यो एजुकेसन सिस्टम छ जति पनि त्यसमा चाहिँ सिपयुक्त एजुकेसन सिस्टम चाहिँ छैन टोटल्ली. के

0: भनेर थ्योरी बेस छ, थ्योरीमा चाहिँ आधारित हुने, थ्योरीमा यसो हुन्छ भनेर थ्योरीमा सबै चिज जानेको छ हामीले, तर व्यवहारिक उसमा चाहिँ गर्नु पर्यो भने त्यो चिज हामीलाई आउँदैन, किनकि हामीले सुनेको भरमा गर्न सकिँदैन. सुन्नु र अनि गर्नुमा धेरै डिफरेन्स हुन्छ. अब त्यही चिजले गर्दाखेरि चाहिँ धेरै डोमिनेटिङ पाटो चाहिँ मलाई लाग्छ अहिलेको उसमा चाहिँ यो सिप भएर पनि उचित मूल्याङ्कन नपाउनु चाहिँ एकदमै ठुलो डोमिनेटिङ पाटो जस्तो लाग्छ. किनकि कसैसँग कुनै सिप छ भने त्यसको सही मूल्याङ्कन पाउनुपर्छ, सही पारिश्रमिक पाउनुपर्छ, अनि त्यो राइट पर्सन अन राइट प्लेस भन्छ नि, हो त्यो चिज चाहिँ हाम्रोमा धेरै डोमिनेटिङ छ जस्तो लाग्छ मलाई.
1: तपाईँ स्नातक गरिरहँदाखेरि तपाईँले जुन विषयमा पढिरहनु भएको छ र आफू ग्रेजुएट भइसकेपछि, उत्तीर्ण भइसकेपछि त्यही क्षेत्रमा आफूले रोजगारी पाउने र तपाईँले सोचे अनुसारको पारिश्रमिक पाउने चाहिँ कतिको सम्भावना देख्नुहुन्छ?
0: अब यसमा सम्भावना अहिले अब सरसर्ती हेर्नु पर्दाखेरि अहिलेको यो जति पनि परिस्थिति छ यसमा त पाउने सम्भावना एकदमै लो छ. अब एउटा मात्रै अलिअलि राज्यले तोके अनुसारको चाहिँ पारिश्रमिक पाउने भनेको सरकारी सेवामा गएर हो. अब त्यसको लागि पनि एकदम हाई कम्पिटिसन छ एउटा कुरा त, अनि अर्को कुरा भनेको प्रोसेस एकदमै लामो छ क्या. अब त्यत्रो बेरसम्म जस्तै कोही मान्छे चाहिँ एकदम दूर दराजबाट आउने मान्छेले अब त्यत्रो समय त खाली यत्तिकै बस्न पनि चाहँदैन होइन, उसलाई पनि आफू पनि बाँच्नु पर्यो, घर परिवार होला होइन, उसको अब दैनिक जीवनमा पनि के भन्छ अरे त्यो एक्सपेन्सेसहरू सबै चाहियो, त्यो सबै चिज धान्न पनि गाह्रो हुन्छ. अनि अर्को कुरा भनेको चाहिँ अब अहिले त्यस्तो अहिलेसम्म चाहिँ त्यस्तो छैन. अब अहिले अब नयाँ सरकार आएको छ होइन, नयाँ सरकारसँग धेरै आशाहरू पनि जोडिएको छ. अब त्यो आशाहरू चाहिँ कतिको पूर्ण हुन्छन्, अब कतिको चाहिँ सफल असफल हुन्छ, अब त्यो समयले देखाउला. अब समय अनुसार जाम के हुन्छ. अहिलेसम्म चाहिँ त्यस्तो उचित पारिश्रमिक नै पाउँछु अनि मैले काम गरेको के अरे यो पढेको सेक्टरमा चाहिँ काम पाउँछु भन्ने त्यस्तो पूर्ण रूपमा विश्वस्त चाहिँ म छैन.
1: सरकारको पाटो पनि जोड्नुको ठ्याक्कै के भइयो भने जति पनि युवाहरू अब हुन त टियुकै तथ्याङ्क हेर्ने हो भने अघिल्लो दीक्षान्त समारोहमा सायद 17,000 विद्यार्थीहरू दीक्षित हुनुभयो हाम्रो त्यो रङ्गशालामा होइन. मैले विज्ञहरूलाई सोधेको थिएँ सबैजनाले रोजगारी पाउनुहुन्छ त नेपालमा भन्न सोधेको थिएँ, पाउनुहुन्न, 50% भन्दा बिलो 50%ले पनि रोजगारी पाउनुहुन्न भन्ने कुराहरू गर्नुभएको थियो उहाँहरूले. अब त्यो अवस्था हुन नदिनुको लागि के हुनुपर्छ होला जस्तो लाग्छ तपाईँलाई चाहिँ?
0: हो त्यो अवस्था नहुन दिनको लागि चाहिँ त्यसमा चाहिँ म मुख्य दुई तिनवटा पोइन्ट चाहिँ भन्छु. यसमा सबभन्दा पहिला के भन्दाखेरि जति पनि सरकारी निकायहरू छन् त्यसमा कति धेरै रिक्त पदहरू छन् क्या, जो चाहिँ सरकारी निकायले नै लुकाएर राख्छ किनकि उसको आफ्नो मान्छे भर्ती गराउनलाई होइन, आफ्नो स्वार्थ पूर्ति गराउनलाई, आफ्नो काम निकाल्नलाई चाहिँ त्यो चिजहरू राखेको हुन्छ. त्यसमा चाहिँ विशेष ध्यान दिनु पर्यो फर्स्ट भनेको. अनि सेकेन्ड भनेको चाहिँ जति पनि प्राइभेट सेक्टरहरू छन् प्राइभेट सेक्टरहरूमा पनि ल यस्तो यस्तो पोस्टको लागि चाहिँ यति यति पारिश्रमिक हुनुपर्छ भनेर रेगुलेट गर्ने एउटा बरु संस्था नै खडा गरिदिएर भयो नि, त्यो रेगुलेट चाहिँ गर्नुपर्छ. अनि अर्को चिज भनेको चाहिँ जस्तै कुनै मान्छेले केही चिज पढ्यो भने चाहिँ यो चिजमा यस्तो यस्तो सम्भावना छ होइन, अनि कुनै व्यवसाय गर्ने भए पनि व्यवसाय गर्नेलाई चाहिँ हामी यति यतिसम्म चाहिँ इन्ट्रेस्ट रेट चाहिँ लो गरिदिन सक्छौँ अथवा इन्ट्रेस्ट रेटै नलिन सक्छौँ. अनि सुरुको जस्तै कुनै मान्छेले कुनै विद्यार्थीले भर्खरै ग्रेजुएट भएको विद्यार्थीले चाहिँ व्यवसाय गर्छ भने त्यो व्यवसायलाई चाहिँ हामी 5 वर्षसम्म ट्याक्स फ्री गरिदिन्छौँ होइन, ट्याक्स चाहिँ हामी लिँदैनौँ भनेर त्यसरी चाहिँ सरकारले चाहिँ कदमहरू चालेर प्रोत्साहन गर्यो भने अब अहिलेको जुन यो जति पनि बाहिर पलायन हुनेछ त्यसमा पनि केही रोक लाग्छ होला. अब रोकिनलाई टाइम त एभ्रिथिङले टाइम लिन्छ, अब समय त सबैले मागि नै हाल्छ, समय त चाहिन्छ नै, तर बिस्तारै यो चिज चाहिँ प्रभावकारी हुँदै गयो भने चाहिँ त्यो सबै चिज चाहिँ रोकिन्छ भन्ने चाहिँ मलाई लाग्छ.
1: थ्याङ्क यू. उहाँ हुनुहुन्थ्यो सुदूरपश्चिमको बाजुरा घर भई अहिले भक्तपुर बस्दै स्नातक पढिरहेका उमेश पाण्डे. कार्यक्रम देश परदेशमा आज हामी युवासँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारेको कुराकानी सुनिरहेका छौं. अब सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका घर भई अहिले काठमाडौँको ठमेलमा बस्दै स्नातक पढिरहेकी सुमिना राईको अनुभव सुनौ. तपाईँलाई पनि नमस्ते अनि स्वागत छ. युवा हुनुहुन्छ होइन, डिपेन्डेन्ट हुनुहुन्छ कि आफै इन्डिपेन्डेन्ट हुनुहुन्छ?
2: डिपेन्डेन्ट नै छु अहिलेलाई.
1: कतिको खर्च हुन्छ महिनाभरि, हिसाब किताब गर्नुहुन्छ, राख्नुहुन्छ?
2: खर्च त हुन्छ, त्यत्रो धेरै होइन, त्यही हो आफूलाई चाहिने ठाउँमा खर्च हुन्छ, त्यत्रो धेरै हुँदैन, त्यत्रो धेरै गर्ने एज के भन्छ त्यो इन्कम पनि हुँदैन, त्यही भएर सीमित.
1: कलेजमा इक्जाम फी भर्दाखेरि 7,000-8,000 रुपियाँ लाग्छ होला होइन, अनि खाजा साजा खानु पर्यो साथीहरूसँग, 150-150 रुपियाँ त दिनकै खर्च हुन्छ होला.
2: हामी रियरली मात्रै जान्छौँ, त्यत्रो धेरै हामी
1: काठमाडौँमा महँगीको कुरा गर्दाखेरि महँगी पनि धेरै नै छ होइन, कतिको सजिलो अप्ठ्यारो छ?
2: के भनौँ अब अलिकति अलिकति इन्कम सोर्स भएको अलिकति राम्रो ब्याकग्राउन्ड भएकोहरूलाई त ठिकै छ होला, तर नभएकोहरूलाई त गाह्रो नै छ नि होइन. अब होइन अहिले नै छ नि ग्यासमा बस्नुपर्ने होइन, अब तरकारी हरेक कुरामा गाह्रो नै छ. अलिकति ब्याकग्राउन्ड अलिकति अलिकति कमजोर भएको मान्छेहरूलाई त गाह्रै छ नि, अलिकति स्ट्रङ भएकोहरूलाई पो सजिलो हुने.
1: अनि युवा हुनुहुन्छ होइन, धेरै युवाहरू त वैदेशिक रोजगारीमा पनि जाने गर्नुभएको छ. तपाईँले अब कि त इङ्ग्लिसतिर कि त जर्नलिज्मतिर पछि हुनसक्छ भन्ने सम्भावना देख्नु भएको छ, त्यो बाहेक विदेश जाने सम्भावना देख्नु भएको छ कि छैन?
2: अब यतिको यो प्र्याक्टिकल सब्जेक्ट होइन, यतिको लिएपछि चाहिँ खासमा त्यही नजाऊँ भनेर नै खासमा यतातिर आएको हो होइन. अब हेर्दै जाउँ, अब गर्दै जाउँ, अब के हुन्छ होइन. अब हाम्रो माथिको नीतिहरू कस्तो बन्छ, अब आफूमा चाहिँ एकदमै महत्त्वकांक्षी हाई लेभलको लिएर मात्रै भएन होइन, माथिबाट नै हुनु पर्यो, अनुकूल हुनु पर्यो. अब गर्दै जाउँ, भएन भने अब
1: अझै जिप जान्छु म. के भयो भने चाहिँ नजाने, के भएन भने चाहिँ जाने.
2: अफकोर्स अब यहीँ राम्रो भयो, अब जस्तै मेरो जर्नालिजमै चाहिँ राम्रो भयो होइन, मेरो क्यापेसिटी अनुसारको मेरो इन्कम भयो भने त म किन जाने हो र होइन. अब यहाँ चाहिँ अब आफ्नो आफूले काम मात्रै बढी गर्नुपर्ने, अब भने जस्तो इन्कम भएन अथवा आफ्नो हुन्छ नि जुन क्यापेसिटी अनुसारको भएन भने त अफकोर्स जानु नै पर्यो नि होइन. त्यो त सबै नेपालीहरूको त्यो उहाँहरू यतिकै जानु भएन नि त. यहाँ उहाँले भने जस्तो यतिकै डिग्रीहरूको होइन पिएचडीहरूको त्यो सर्टिफिकेट राखेर जानु बाध्य त हुनु भएको छैन होइन. आफूले त्यो आफ्नो जुन उहाँले फोर्स गर्नु भएको छ त्यो अनुसारको यता इन्कम नपाउनु भएर त जानु बाध्य हुनुभयो नि. अब राम्रो भयो भने त यहीँ बस्ने हो, अब भएन अब भयो भने त अप्सन रोज्नै पर्ने हुन्छ होला. यसलाई फर्स्टमा त हाम्रो नीति थ्योरी बेस्ड भयो कि, हाम्रो प्र्याक्टिकल बेस्ड भएन. किनभने हामीलाई पढाइयो मात्रै, इभन यो हाम्रो कलेजमा पनि अब हामीलाई फर्स्ट इयरदेखि यहाँ थर्ड इयर आइसक्यौँ हामी होइन, 3 वर्ष लस्ट भइसक्यो हामीलाई. जर्नालिजम पढेपछि यहाँ कुनै प्र्याक्टिकल छैन कि, हामीलाई थ्योरी मात्रै, जस्ट बुक इज नलेज मात्रै, हामीलाई त्यो बुकमा जे छ त्यो मात्रै पढाउनु भयो हामीलाई. इभन त्यो अब कुनै रेडियोमा गएर एउटा सामान्य होइन सामान्य न्युज रिडिङ त्यो अहिले हामी थर्ड इयरमा पुगिसकेलाई आउँदैन कि, किनभने हामीलाई प्र्याक्टिकल गराउनु भएन नि त होइन. त्यसरी ल्यायो हामीलाई, बुक इज नलेज मात्रै ल्यायो. अनि त्यो बुकहरूमा पनि के भन्छ त्यो लाइक अलिकति नराम्रो त्यो किसानहरू चाहिँ यस्तो बुकमा पनि त्यसले स्टकमा पनि त्यस्तो गेटअप बनाएर हामीलाई त्यसरी बिल्डअप गरायो कि हाम्रो माइन्ड नै अब किसान अथवा त्यो अलिकति लेबर भनौँ न लेबरहरूको चाहिँ गेटअप यस्तो हुँदो रहेछ. अनि अलिकति लयर होइन डक्टर इन्जिनियरहरूको चाहिँ एकदमै राम्रो होइन एकदमै एट्र्याक्टिभ त्यो गर्दै ल्यायो. अनि हामीलाई बच्चामै त्यसै गरी जसरी जे दियो त्यही अनुसार त हुर्किनु नि. अनि हामीलाई अब नेपालमा भन्नु पनि तपाईँले भन्नु के अरे भाँडा धुन अथवा त्यो झाडु पोछा लाउन हामीलाई लाज लाग्छ. अब बाहिर आउट कन्ट्री गएपछि त्यहीँ चाहिँ त्यो एकदमै के भनौँ ठुलो होइन हो त्यसरी ल्यायो कि हामीलाई. माथि हाम्रो त्यो शिक्षा प्रणालीमै हामीलाई त्यसो गराइयो कि लेबर अथवा त्यो उहाँहरूलाई एकदमै हजुर नराम्रो गेटअप एकदमै नराम्रो. अब त्यस्तो भएपछि त बच्चाहरूको त हामीले त यो यस्तो रहेछ हामी चाहिँ डक्टर इन्जिनियरै भन्नु पर्दो रहेछ भन्ने त्यसरी ल्यायो कि हजुर.
1: सरकारले त होइन प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छु भन्छ होइन, काठमाडौँ महानगरपालिकाले पनि अब सिप मेला अर्को सायद अर्को विकदेखि सुरु गर्छ होला, 2,000-3,000 रोजगारी दिए भन्छ होइन, अनि यतिका रोजगारी दिएको छु भन्छ, यतिका अवसरहरू दिएको छु भन्छ, अनि खोइ त अनि युवाहरू त अवसरै छैन भन्छन् फेरि.
2: अब त्यो चाहिँ हाम्रो नेपालमा चाहिँ के छ भन्दाखेरि माथि नीतिहरू बन्छ तर इम्प्लिमेन्टेसन छैन कि, त्यहाँ फेयर इम्प्लिमेन्टेसन छैन. हामीले कति धेरै त्यहाँ हाम्रो धाराहरू संविधानहरूमा कति धेरै छ नि त्यो प्रपर इम्प्लिमेन्टेसन भएको छैन नि. त्यही भएर हाम्रो चाहिँ छैन इम्प्लिमेन्टेसनै छैन कि. अब उहाँले त्यो प्रोग्राम ल्याउनुहुन्छ, अब त्यहाँ पनि जानुहोला, सर्टन मान्छेहरू जानुहोला. अब त्यहाँ पनि आफ्नो हुन्छ नि, हाम्रो नेपालमा त नेपोटिजम होइन, आफ्नो नातेदार भाइ बहिनी होइन, आफ्नो साइडको जो हुनुहुन्छ क्यापेबल होस् नहोस् होइन तान्या छ होइन. अब त्यहाँ त्यो हुँदा चाहिँ हामी त्यो क्यापेबल जो चाहिँ सक्षम हुनुहुन्छ त्यो लाइनमा जो चाहिँ सक्षम हुनुहुन्छ उहाँलाई चाहिँ त्यहाँ हायर गरिँदैन कि. जो चाहिँ त्यहाँ आफ्नो दाई भाइ हुनुहुन्छ होइन रिश्तेदार उहाँहरूले चाहिँ लगेर राखिन्छ कि. त्यो छ हाम्रो नेपालमा चाहिँ.
1: अनि अहिलेको सरकारले त धेरैलाई आशा पनि दिलायो त्यो इलेक्सन अगाडि चुनाव अगाडि, र युथहरूको सरकार भनेर पनि चिनिन्छ होइन, कतिको चित्त बुझ्दो तरिकाले काम गरेको छ जस्तो लाग्छ? ब्यालेन्स तरिकाले भन्दाखेरि, बायस नभइकन भन्दाखेरि है त
2: काम त अब नयाँ के भन्छ जेएनजीहरूको प्रतिनिधित्व गर्दै आउनु भएको छ नयाँ सरकार होइन, त्यो वेबाट हामी एकदमै होइन आउनु भएको छ गर्नुहुन्छ, हामी एकदमै आशावादी छौँ, अब गर्दै पनि हुनुहुन्छ होला, अब हेर्दै जाउँ, किनभने उहाँहरू अब प्रपर के भन्छ एकदमै उहाँहरू किनभने एक्सपिरियन्स्ड हुनुहुन्न होइन, सिक्दै गर्दै जानुहुन्छ, जे राम्रो गर्नुहुन्छ होला भन्ने लाग्छ। अब त्यो त गर्नुहुन्छ गर्नुहुन्न, अब त्यो चाहिँ
3: म चार महिनाको कुरा गर्दाखेरि
2: उहाँहरूको अहिले के भनौँ यो फेरि विरोध गरे जस्तो लाग्छ होला, तर उहाँहरूले अब एक अर्को पार्टी एक पाटोबाट हेर्दा उहाँहरू एक्सपिरियन्स हुनुहुन्न होइन, किनभने नयाँ आउनु भएको छ, नयाँ नयाँ जेएनजीहरूको प्रतिनिधित्व गर्दा आउनु भएको छ, अनि अब उहाँहरूको काम हेर्दा चाहिँ खासै के भनौँ त्यो प्र्याक्टिकल हो जस्तो लाग्दैन, किनभने अब जताततै जहाँ पनि होइन, अब कोही चाहिँ सुसाइड गर्न बाध्य भयो त्यो फेरि सरकारले गएर त्यो धक्काले होइन, किनभने त्यो बाध्य हुनु भएर हुनुभयो, अनि अर्को त्यो जस्तो ग्यासहरूकै अहिले भइरहेछ होइन, जताततै अब भनौँ न अहिले भइरहेछ नि, अहिले यो के भन्छ हाम्रो रिलिजनको बारेमा चाहिँ होइन, हिन्दू मात्रै त्यहीलाई विभेद भइरहेछ, त्यसलाई नै व्यवस्थापन सानो सानो कुराहरूलाई नै भइरहेछ होइन, त्यो भएर खासै अहिले यो तपाईँले भन्दा चाहिँ 7 months यो उहाँहरूको रिजल्ट चाहिँ खासै सरी त्यो चाहिँ खासै के भनौँ चित्त बुझ्दो छैन, तर अब गर्नुहुन्छ होला आशावादी छ।
3: अन्तिममा सुझाव चाहिँ के दिनुहुन्छ
2: कसलाई? सुझाव त त्यही हो, अब नीतिमा बनाउने मात्रै होइन कि अथवा बोल्ने मात्रै होइन कि, हामी नेपालीहरूको बोल्ने मान्ने हुन्छ कि, बोल्ने मात्रै होइन अथवा नीति बनाउने मात्रै होइन कि, त्यसलाई इम्प्लिमेन्टेसन पार्टमा ध्यान जाओस् होइन, जे जे बनाएको छ एकदमै आफ्नो देश सुहाउँदो होइन कि, हामी स्विजरल्यान्ड बनाउँछौँ हामी भन्दै आउनुहुन्छ नि, स्विजरल्यान्ड बनाउनु छैन कि हाम्रो नेपाललाई, हामीलाई कतिपय यो पश्चिम भेगमा त त्यो हाम्रो छ नि सरकारी हाम्रो त्यो सिटामल निशुल्क त्यो पनि खान पाउनु भएको छैन कि, सिटामल दिएर त्यो नपाउने जो जसले जुन जुन सिटिजनसिप अथवा जुन जुन एरियामा उहाँहरूले पाउनु भएको छैन उहाँले लगेर दिनुहोस् क्या त्यो, अथवा कुनै सुत्केरी डेलिभरी गर्ने ठुलो हस्पिटल काठमाडौँमा त्यहीँ त्यहीँ छ त्यहाँ लगेर एउटा राखिदिनुहोस् क्या, त्यो नेपाली स्विजरल्यान्ड अथवा ट्रेन रेल केही ल्याउनु छैन कि, बस हाम्रो नेपालीको के भन्छ हाम्रो नेपालको त्यो परिवेश अनुसार लग्नुहोस्, हामीलाई स्विजरल्यान्ड चाहियो होइन होइन, यहाँको सोर्सहरूलाई रिसोर्सहरूलाई राम्रो ठाउँमा युटिलाइज गर्नुहोस्, अनि हाम्रो फाइनेन्सियल के भन्छ फाइनेन्सियल उसको ब्याकग्राउन्डको लागि त हाम्रो रिसोर्सहरू काफी छ नि त, तिनीहरूलाई युज गर्नुहोस् राम्रो ठाउँमा होइन, त्यही हो।
1: उहाँ हुनुहुन्थ्यो सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका घर भई अहिले काठमाडौँ बस्दै स्नातक पढिरहेकी विद्यार्थी सुमिना राई। देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले युवासँग रोजगारी उद्यमशीलता सिप सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुन्यौं। देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz साथै उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।

0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
1: आफ्ना लागि दौरा सुरुवाल कोट अफिसको ड्रेस केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा साडी अनि धोती किन्न जानुपर्ने
2: त्यो सँगै सिरक डसना अनि सिरानी पनि बनाउन छ यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा
3: ल यतिको लागि पनि चिन्ता किन भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ सुट पिस कुर्ता सुरुवाल जरिवाल साडी ब्लाउजको कपडा सँगै तन्ना सिरक डसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर बिन्तीराम राजभन रुक्मिणी वस्त्रालय भुरीगाउँ बजार बर्दिया देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो सम्पर्क मोबाइल नम्बर 9861806393
5: धेरै धेरै धन्यवाद छ है नानी
6: होइन दिदी मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ
5: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ हेर त आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ
6: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्
5: हाम्रो यहाँ झाला बाला मंगलसूत्र छर्की तिलहरी हार मिनी हार औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ
6: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक
5: महेन्द्र लीला अछामी सुनचाँदी पसल ठाकुर बाबा नगरपालिका एक भुरी गाउँ बर्दिया त्रिभुवन सपिङ कम्प्लेक्स सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा
6: सम्पर्क मोबाइल नम्बर 9840046368
7: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना
8: यी भाद्र 5 गते शुक्रबारको दिन
7: पेट छाती सुगर प्रेसर थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ स्थान केपी पोली क्लिनिक भुरी गाउँ बर्दिया
1: यो हो रेडियो टाइगर 90.2 MHz रेडियो टाइगर स्टुडियो टाइम
9: यति बेला बिहानको 9 बजेको छ

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मल नीति सम्बन्धी अध्ययन गर्न कार्यदल गठन। मलको अनुदानमा सन्तुलन सहित विभिन्न सम्भावनाबारे अध्ययन र सुझाव पेश गर्ने जिम्मेवारी। महोत्तरीको औरहीमा चापाकल खरिदमा अनियमितताको आशंका। 11 जना व्यक्ति र 5 कम्पनी विरूद्ध मुद्दा दायर। आज मधेस बाहेक सबै प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। कोशीको तराई र मधेस प्रदेशको केही ठाउँमा हावाहुरी चल्न सक्ने। युक्रेन युद्धको विरोध गरेको भन्दै रूसका नेता सुलोसबर्गलाई 11 वर्ष जेल सजाय। सुलोसबर्गको पार्टीलाई पनि चुनाव लड्न प्रतिबन्ध। र स्पेनका मिडफिल्डर रोड्रिगले बार्सिलोनासँग 4 वर्षको सम्झौता गर्ने। नेपाल खबरमा अब पूरा खबर। सरकारले मल सम्बन्धी देखिएका समस्याको अल्पकालीन र दीर्घकालीन समाधान सहितका विकल्प सिफारिश गर्न कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको नीति विश्लेषण तथा समन्वय शाखाले विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधि सम्मिलित मल नीति सम्बन्धी अध्ययन कार्यदल गठन गरेको

0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा 11 जना व्यक्ति र 5 वटा सप्लायर्स कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2079-80 नगरपालिकाले ह्याण्डपम्प तथा ट्यूबवेल अर्थात चापाकल खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत लागत अनुमान तयार गरी खरिद प्रक्रियालाई विभाजन गरेर प्रतिस्पर्धा सीमित गरेको पाइएको आयोगले जनाएको छ। एउटै वस्तुको खरिदलाई पटक पटक विभाजन गरी आपूर्तिकर्तासँग मिलेमतो गरी भुक्तानी दिएको आयोगको अनुसन्धानबाट खुलेको छ। आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथली, तत्कालीन लेखापाल विजय कुमार यादव, तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव, तत्कालीन सब इन्जिनियर विपिन कुमार मण्डल, तत्कालीन जिन्सी शाखा प्रमुख शिवशंकर यादव, तत्कालीन योजना शाखा प्रमुख गंगाराम यादव लगायत विरूद्ध आरोप पत्र दायर गरेको हो। आयोगले आपूर्तिकर्ता विभिन्न कम्पनीलाई पनि कानून बमोजिम सजायको माग दावी गरिएको जनाएको छ। आज मधेस प्रदेश बाहेक सबै प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। त्यस्तै आज राति कोशी र बागमती प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा मुसलधारी पानी पर्ने सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशको केही ठाउँमा भने हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। गैराती, सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशको धेरैजसो पहाड़ी जिल्लामा हल्कादेखि मध्यमसम्मको वर्षा भएको थियो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै खोटाङको एसिलु खर्कमा 59 मिलिमिटरसम्म वर्षा मापन भएको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ रिहा हुनुभएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले हिजो पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। उहाँ गैराती थुनामुक्त हुनुभएको हो। सर्वोच्चको आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाड़िएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा उजुरी परेको थियो। श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको आरोप समेत लगाउनु भएको छ। प्रकाशित समाचार गलत भए कानूनी प्रक्रिया मार्फत त्यसको खण्डन गर्न सक्ने व्यवस्था रहेको उहाँले उल्लेख गर्नुभयो। जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्वीरको कारण वैयक्तिक

गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले श्रेष्ठलाई गएको साउन 27 गते मध्यराती पक्राउ गरेको थियो। निर्वाचन आयोगले मृत्यु भइसकेका मतदाताको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ। मतदाता नामावलीलाई अत्यावधिक विश्वसनीय र वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अद्यावधिक गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ। कुनै मतदाताको मृत्यु भएको भए परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्र सहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिन आयोगले अनुरोध गरेको हो। विद्यमान मतदाता नामावलीलाई निरन्तर अद्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएकोले यो कार्यमा सबै नागरिकबाट सहयोग प्राप्त हुने विश्वास गरिएको निर्वाचन आयोगले जनाएको छ। अब विदेशको खबर। रूसको राजधानी मस्कोमा रहेको एक अदालतले युक्रेन युद्धको विरोध गर्ने प्रमुख प्रतिपक्षी नेता लेव सोलोस्बर्गलाई दोषी ठहर गर्दै 11 वर्षको जेल सजाय सुनाएको छ। रूसमा आउँदो महिना हुने संसदीय चुनावभन्दा अघि विपक्षी नेताहरू विरूद्ध भइरहेको कार्यवाहीका बीच यो पछिल्लो फैसला सार्वजनिक भएको हो। रूसले युक्रेनमाथि गरेको आक्रमण र युद्धको लेव सोलोस्बर्गले सार्वजनिक रूपमा विरोध गर्दै आएको समाचार संस्था अल जजिराले जनाएको छ। सन् 2022 फेब्रुअरीमा युक्रेनमाथि रूसी आक्रमण भए यता क्रेमलिनले युद्धको आलोचना गर्ने नेता तथा कार्यकर्ता विरूद्ध लगातार कार्यवाही अभियान गर्दै आएको छ। याब्लोको पार्टीका वरिष्ठ नेता सोलोस्बर्गले रूस युक्रेन युद्धको विरोध गर्दै आउनुभएको थियो। सोलोस्बर्ग विरूद्ध पछिल्लो 2 वर्षमा दायर गरिएको यो दोस्रो मुद्दा हो। हिजो अदालतले सोलोस्बर्गलाई दोषी ठहर गर्दै 11 वर्ष 1 महिनाको जेल सजाय सुनाएको हो। साथै सोलोस्बर्गको पार्टीलाई पनि चुनाव लड्न प्रतिबन्ध लागेको छ। रूसको सर्वोच्च अदालतले आफ्नो पुरानो फैसलालाई नै कायम राख्दै पछिल्लो फैसला गरेको हो। रूसमा सेप्टेम्बर 18-20 संसदीय चुनाव हुँदैछ। अब खेल खबर। स्पेनका मिडफिल्डर रोड्री हर्नान्डेज म्यान्चेस्टर सिटी छाडेर बार्सिलोना पुगेका छन्। बार्सिलोनाले रोड्रीलाई अनुबन्ध गर्न सिटीलाई झण्डै 65 मिलियन पाउन्ड अर्थात 13 अर्ब 45 करोड़ रूपियाँ बराबर तिर्ने सहमति गरेको छ। रोड्रीले बार्सिलोनासँग 4 वर्षको सम्झौता गर्नेछन्। रोड्रीले आफ्नो नयाँ टोली बार्सिलोनाका धेरै खेलाड़ीलाई स्पेनको राष्ट्रिय टोलीबाट पहिले चिनेको पनि बताएका बीबीसीले जनाएको छ। यसअघि रोड्री सन् 2019 एथलेटिको म्याड्रिडबाट म्यान्चेस्टर सिटीमा आबद्ध भएका थिए। सिटीमा रहँदा उनले 298 खेल खेल्दै 7 सिजनमा 12 प्रमुख उपाधि जितेका छन्। रोड्रीको सम्झौता सिटीमा अन्तिम वर्षतर्फ अघि बढ़िरहेका बेला बार्सिलोनाले अनुबन्धका लागि प्रयास तीव्र बनाएको थियो। यसअघि रोड्री रियल माड्रिड जाने सम्भावनाबारे चर्चा भएको थियो तर बार्सिलोनाले उनलाई आफ्नो टोलीमा भित्र्याउन सफल भएको छ। चारबन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मल नीति सम्बन्धी अध्ययन गर्न कार्यदल गठन। मलको अनुदानमा सन्तुलन सहित विभिन्न सम्भावनाबारे अध्ययन र सुझाव पेश गर्ने जिम्मेवारी। महोत्तरीको औ र हिमा चापाकल खरिदमा अनियमितताको आशंका। 11 व्यक्ति र 5 कम्पनी विरूद्ध मुद्दा दायर। आज मधेस बाहेक सबै प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। कोशीको तराई र मधेस प्रदेशको केही ठाउँमा हावाहुरी चल्न सक्ने। युक्रेन युद्धको विरोध गरेको भन्दै रूसका नेता सोलोस्बर्गलाई 11 वर्ष जेल। सोलोस्बर्गको पार्टीलाई पनि चुनाव लड्न प्रतिबन्ध। र स्पेनका मिडफिल्डर रोड्रीले बार्सिलोनासँग 4 वर्षको सम्झौता गर्ने।

रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजहरूको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुशीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेज रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, दकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053000450।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाँझै।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 10 बजेको छ।
2: होइन दिदी, किन निराश भएर बस्नु भएको?
3: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेको छु नि बहिनी।
2: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, मुरीगाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न। त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
5: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
6: यो साल त ढुक्क भयो है बुढी।
7: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
6: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
8: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
9: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
10: राजवंशी मेडिकल हल घुरीगाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98204-41-61।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, पुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै पन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजभन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
4: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजोको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुशीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ?
2: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
2: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरी गाउँ बर्दिया। सम्पर्क नम्बर 98-483-858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो। केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
3: यही भाद्र 5 गते शुक्रबारको दिन
2: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रोनियर एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरी गाउँ बर्दिया।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ, भाग छैन।
4: रेडियो टाइगर स्टुडियो टाइम।
0: अहिले दिउँसोको 3 बजेको छ।
5: सीधा कुरा, प्रश्न विचार,
4: उज्यालो रेडियो नेटवर्क। अहिले दिउँसोको 3 बज्यो।
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
5: राष्ट्रको शान किसान।
6: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बजारमा खाना पकाउने ग्यासको अभाव कायमै, अनावश्यक सञ्चय नगर्न निगमको आग्रह, तत्काल आपूर्ति सहज बनाउन सांसदहरूको माग। निजी लगानी संरक्षण रणनीति कार्यान्वयनमा अनलाइन व्यापार अनिवार्य दर्ता गरी सञ्चालन गर्न सरकारको ताकेता। 33 किलोमिटर दमक चिसो पानी सड़क खण्ड 34 वर्षदेखि अधुरै, बर्खामा हिलो र हिउँदमा धुलो हुँदा यात्रुलाई शास्ति। पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री खानलाई जेलबाट अस्पताल सार्न आदेश, अर्को सुनवाई नभएसम्म अस्पतालमै रहने। र इन्फान्टिनोको योजनाको आलोचना गरेपछि फिफाका अधिकारी बर्खास्त। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सांसदहरूले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरूले ग्यास नपाउँदा सर्वसाधारण घण्टौंसम्म लाइनमा बस्न बाध्य भएको र दैनिकी समेत जन प्रभावित भएको बताएका छन्। सांसद मोहनलाल आचार्यले सम्बन्धित मन्त्रीले ग्यासको अभाव नरहेको दावी गरे पनि व्यवहारमा आफ्नै जिल्लासहित विभिन्न क्षेत्रमा अभाव कायमै रहेको बताउनुभयो। उहाँले बजार अनुगमन प्रभावकारी बनाउन ग्यास लुकाएर कृत्रिम अभाव सृजना गरिएको भए तत्काल छानबिन गर्न सरकारसँग माग गर्नुभयो। साथै खाना पकाउने ग्यासको विकल्पका रूपमा विद्युतीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्न, विद्युतमा लगाएको 5% भ्याटबारे पुनर्विचार गर्न र वैकल्पिक ऊर्जाका कार्यक्रमलाई प्राथमिकता दिन समेत उहाँले आग्रह गर्नुभएको छ। यस्तै सांसद यज्ञबहादुर बोगटीले सरकारले पर्याप्त ग्यास रहेको दावी गरिरहे पनि नागरिकहरू रित्तो सिलिण्डर बोकेर घण्टौं लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै सरकारको आलोचना गर्नुभएको छ। आयात भइरहेको भनिएको ग्यास बजारसम्म किन पुग्न सकेको छैन भन्दै उहाँले प्रश्न गर्नुभएको छ। सांसदहरूले खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चूलो प्रवर्धनमा जोड़ दिन सरकारको समेत ध्यान आकर्षण गराएका छन्। यता नेपाल आयल निगमले भने बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको जनाएको छ। निगमले उपत्यकाको औसत माग भन्दा बढ़ी सिलिण्डर आपूर्ति भइरहेको भन्दै अनावश्यक रूपमा ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ। निगमका अनुसार आज उपत्यका 22 ग्यास उद्योगले 47,388 थान सिलिण्डर बिक्री गर्दैछन्। यस्तै हिजो काठमाडौँ उपत्यकामा 52,576 थान सिलिण्डर बिक्री गरिएको थियो, जुन दैनिक औसत भन्दा झण्डै 15,000 थान बढ़ी हो। तर निगमले आपूर्ति बढ़ेको दावी गरे पनि काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लामा ग्यास सहज रूपमा नपाउँदा उपभोक्ताको लाइन र समस्या अझै हटिसकेको छैन। सरकारले आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउँदै बजारमा ग्यासको वास्तविक उपलब्धता सुनिश्चित गर्नुपर्ने देखिएको छ। सरकारले निजी क्षेत्रको लगानी सुरक्षा संरक्षण तथा प्रवर्धन गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति कार्यान्वयनमा ल्याएको छ। तीव्र आर्थिक विकास र रोजगारी सृजनाका लागि निजी क्षेत्रलाई सुरक्षित र लगानी मैत्री वातावरण निर्माण गर्ने लक्ष्यसहित ल्याइएको रणनीतिक औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको भौतिक सुरक्षा, सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, कानूनी तथा नियामकीय सरलीकरण र युवा उद्यमशीलता को विकासलाई प्राथमिकतामा राखिएको छ। सरकारले औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको सुरक्षा सुनिश्चित गर्न क्रमशः औद्योगिक सुरक्षा बल स्थापना गर्ने योजना अघि सारेको छ। साथै औद्योगिक करिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा औद्योगिक ग्रामलाई शान्ति क्षेत्र घोषणा गरी अवांछित गतिविधि रोक्ने व्यवस्था गर्ने समेत सरकारको तयारी छ। यसैबीच सरकारले अनलाइन माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गरिरहेका सबै व्यवसायलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन ताकेता गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ। विद्युतीय व्यापार ऐन 2081 तथा विद्युतीय व्यापार निर्देशिका 2082 अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरे कार्यवाही गर्ने विभागले चेतावनी समेत दिएको छ। झापा जिल्लाको जमक दमकदेखि इलामको माङ सेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक चिसोपानी सड़क निर्माण शुरू भएको 34 वर्ष बितिसक्दा पनि अझै पूर्ण रूपमा कालो पत्र हुन सकेको छैन। 33 किलोमिटर लामो सड़कमा झण्डै 5.5 किलोमिटर मात्रै कालो पत्र भएको छ भने झण्डै 26 किलोमिटर सड़क अझै कच्ची अवस्थामा छ। बर्खामा हिलो र हिउँदमा धुलोका कारण स्थानीय तथा यात्रुले वर्षौंदेखि शास्ति खेप्दै आएका छन्। लगातारको वर्षाका कारण अहिले सड़कका विभिन्न ठाउँमा खाल्डा खुल्डी परेका छन् भने पानी जमेर यात्रा जोखिमपूर्ण बनेको छ। दैनिक सयौं गाड़ीहरू सञ्चालन हुने सड़कमा यात्रु तथा यातायात व्यवसायी दुवै समस्यामा परेका छन्। सड़कको पहिलो खण्ड अन्तर्गत 6.29 किलोमिटर कालोपत्रे गर्न 2075 सालमा ठेक्का सम्झौता भएको थियो, तर 8 वर्ष बितिसक्दा पनि झण्डै 1 किलोमिटर मात्र काम बाँकी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू मकवानपुरमा भएको गाड़ी दुर्घटनामा घाइते एकजनाको ज्यान गएको छ। आज बिहान भीमफेदी गाउँपालिका 6 झुरीखेतमा गाड़ी दुर्घटना भएको थियो। दुर्घटनामा परेर घाइते एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधव काफ्रेले जानकारी दिनुभयो। 49 वर्षीय लक्ष्मी बडुको ज्यान गएको छ। उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो। प्रदेश 301-0026-5183 नम्बरको गाड़ी काठमाडौँबाट बिरगंजतर्फ जाँदै थियो। दुर्घटनामा घाइते 5 जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। कालीकोटमा निर्माण हुने 420 MW क्षमताको तिला विजल विद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थासँग लगानी सम्झौता भएको छ। आयोजनाको कुल लागत 70.07 अर्ब रूपियाँ मध्ये 75% अर्थात 52.55 अर्ब रूपियाँ ऋण लगानी मार्फत जुटाइनेछ भने बाँकी 25% सोबुजीबाट व्यवस्थापन गर्ने भएको छ। तिलागुफा नगरपालिकामा बाँध र खाडाचक्र नगरपालिकामा विद्युत क्रिया रहने यो आयोजना दैनिक 6 घण्टासम्म सञ्चालन गर्न सकिने अर्धजलाशयुक्त आयोजना हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले स्वदेशी उपभोक्ताका लागि विद्युत आपूर्तिको निरन्तरता र गुणस्तर सुनिश्चित गर्न मन्त्रालयले प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले काठमाडौँ उपत्यका तथा प्रमुख शहरहरूमा स्मार्ट मिटरिङ र सब स्टेशन अटोमेशन प्रणाली विस्तार गर्ने कार्य अघि बढ़ेको समेत जानकारी दिनुभयो। अब विदेशको खबर। पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई उपचारका लागि जेलबाट सिफा इन्टरनेशनल अस्पताल सार्न आदेश दिएको छ। सर्वोच्च अदालतको 3 सदस्यीय इजलासले आज पूर्व प्रधानमन्त्री खानको अस्पताल भर्ना सम्बन्धी निवेदनमा सुनवाई गरेको हो। उहाँलाई आउँदो सेप्टेम्बर 16 हुने अर्को सुनवाई नभएसम्मै अस्पतालमै राखिने बीबीसीले जनाएको छ। अदालतले अडियाला जेलका सुपरिन्टेण्डेन्टलाई अदालतको अवहेलना सम्बन्धी सूचना पनि जारी गरेको छ। अदालतले इमरान खानको स्वास्थ्य अवस्था सम्बन्धी सम्पूर्ण मेडिकल रेकर्डहरू पेश गर्न निर्देशन दिएको छ। अदालतले अधिकारीहरूलाई इमरान खानले हरेक हप्ता आफ्ना परिवारका सदस्यसँग भेटघाट गर्ने सुनिश्चित गर्न पनि आदेश दिएको खबरमा उल्लेख छ। साथै सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री खानसँग भएका सबै बैठकको विस्तृत अभिलेख र उहाँ विरूद्ध विचाराधीन सबै मुद्दाबारे पूर्ण जानकारी उपलब्ध गराउन निर्देशन दिएको खबरमा उल्लेख छ। अब खेल खबर। विश्व फुटबलको नियामक निकाय फिफाका प्रमुख संचालन अधिकृत सीईओ केभिन लामोरलाई संस्थाले बर्खास्त गरेको छ। फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्ताहरूलाई हिस्सेदारी बिक्री गर्ने अध्यक्ष जियानी इन्फान्टिनोको योजनाको कड़ा आलोचना गरेको तीन हप्ताभन्दा कम समयमै उनलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ। इन्फान्टिनोको यो योजना पछि रद्द भएको थियो। फिफा र प्रमुख संचालन अधिकृतका रूपमा केभिन लामो समयबीच कार्य सहकार्य गर्दै आएका थिए भने अहिले समाप्त भएको संस्थाका प्रवक्ताले विज्ञप्ति मार्फत जानकारी दिएका छन्। गैराती फिफाका कर्मचारीहरूलाई महासचिव म्याथियास ग्राफस्ट्रोमले इमेल मार्फत यस सम्बन्धी जानकारी गराएका हुन्। उनले फिफा र लामुर अलग हुन सहमत भएको बताएका थिए। गएको महिना केभिन लामुरले विवादास्पद फिफा फरवार्ड इन्टरप्राइजेज योजनाहरूलाई एक व्यक्तिको परियोजना भनेर आलोचना गरेका थिए। उनले अब फुटबलका राजनैतिक नेतृत्वहरूका लागि आफूहरूले सही प्रश्नहरू सोध्ने र सही निर्णयहरू लिने समय आएको बताएका हुन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बजारमा खाना पकाउने ग्यासको अभाव कायमै, अनावश्यक सञ्चय नगर्न निगमको आग्रह, तत्काल आपूर्ति सहज गराउन सांसदहरूको माग। निजी लगानी संरक्षण रणनीति कार्यान्वयनमा अनलाइन व्यापार अनिवार्य दर्ता गरी सञ्चालन गर्न सरकारको ताकेता। 33 किलोमिटर दमक चिसोपानी सड़क खण्ड 34 वर्षदेखि अधुरै, बर्खामा हिलो र हिउँदमा धुलो हुँदा यात्रुलाई शास्ति। पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री खानलाई जेलबाट अस्पताल सार्न आदेश, अर्को सुनवाई नभएसम्म अस्पतालमै रहने। र इन्फान्टिनोको योजनाको आलोचना गरेपछि फिफाका अधिकारी बर्खास्त।

0: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त दा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
2: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
4: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
5: आवाज रेडियो टाइगर 90.2 मेगाहर्ट्ज।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कूल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै पन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0693।
4: अपने सुनती बातें रेडियो टाइगर 99.2 मेगाहर्ट्ज़।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्सा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
3: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
4: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
5: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हातखुट्टामा प्लास्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको ईसीजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसूति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृग सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नसा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
6: धेरै धेरै धन्यवाद छ है नानी।
7: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
6: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
7: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
6: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
7: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
6: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
7: सम्पर्क मोबाइल नम्बर 98-400-46-368।
8: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
9: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
8: अरे अरे सपना, तिमी कता जान लागे कि?
10: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
8: ए रमेश, तर्फ न, कता हिँडेको के?
11: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए ओ मारे, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
8: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
9: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
8: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570209017 र 98570337582।
1: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
3: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
0: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: कान्छी
1: गहना कहाँबाट किने सोच बनाएकी छौ?
2: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुन चाँदी पसलमा नै किन नि?
2: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत भिना र चाइनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
1: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
2: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
1: प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9843658। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छ।
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला साँझको 5 बजेको छ।
2: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
3: त्यो सँगै सिरक, दसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
4: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
5: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0693।
6: धेरै धेरै धन्यवाद छ है नानी।
7: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
6: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
7: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
6: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
7: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला बिक,
6: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
7: सम्पर्क मोबाइल नम्बर 98400-46368।
8: असौ साल र ढुक्क नारे बन्ती
9: हाँ त पोर्सालिक बात सम्झोट आम्मिन्द लक्ती र हटबरा पानी बस्तबेर अस्तिक छिमसाम कहाँ र सिक जाए त सोचो त लट्ठी ठिक्कम घर डान डान पानी बर्से टिकी मन छटपटाइ लाग
8: हाँ त धन्न ब्यालम बड्डी ठिक्कम छ सुरक्षित ठाउँ सरली नारे बड्डी
9: हाँ हो बदा
10: बर्खक ब्यालमा बह्य ढ्यार जोखिम रहत उह मार बह्या से बचकला पहिले हाँ सावधानी अपनाई लड्डा खोलम पानी बढ़ल बा कलसे सावधान रहिए। एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण का सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ध्यान हिलकोर से पानी ढिका के पी स्वच्छता में ख्याल करी।
11: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश।

0: यो तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ।
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: राजवंशी मेडिकल हल घुरी गांव में तपाईहरुक चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इंद्रबहादुर राजवंशी 24 घंटा बस्ने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौं। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98204-41-61।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा दाइटु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ। किसान
2: अ कम्प्लिट पाइपिङ सोल्युसन।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारले खाना पकाउने ग्यासको सहज आपूर्ति भइरहेको दावी गरे पनि बजारमा अभाव कायमै, तत्काल ग्यास आपूर्ति सहज बनाउन सरकारसँग सांसदहरूको माग, आवश्यकता भन्दा बढ़ी सिलिण्डर संचय नगर्न निगमको आग्रह।
0: दिल्लीमा प्रश्नपत्र बाहिरिएको प्रकरणबारे शिक्षक र विद्यार्थी संघ सहित 7 जना विरूद्ध मुद्दा दायर। विद्यालय शिक्षा विधेयक बारेको विवाद फेरि सतहमा, छलफल मार्फत आवश्यक परिमार्जन गरिने सरकारको प्रतिक्रिया।
2: सबै सरकारवालाहरूसँग संवाद गरिसकेपछि कायम कस्तो आउनु पर्ला भन्ने समेत गरेर यसलाई परिमार्जन सहित जान सक्ने अवश्य सम्भावना छ र मन्त्रालयले त्यसलाई अवसरको रूपमा हेर्नेछ।
1: मधेस बाहेकका अन्य क्षेत्रमा वर्षा, राति कोशी र बागमतीका पहाड़ी भूभागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना। वर्षाका कारण देशभरका 12 सड़क खण्ड प्रभावित।
0: एआईको तीव्र विस्तारसँगै दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम देखिएको प्रतिवेदनको निष्कर्ष। पछिल्ला 4 सूचना सेवामा युवाको रोजगारी 31% घट्यो।
1: र भारतका ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिटो 100 प्रहार गर्ने खेलाड़ी बने।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333, 4-93-555।
7: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
8: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
9: विगत 3 भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
8: फारम भर्ने अन्तिम मिति 2083/27 सम्म, प्रवेश परीक्षा 2083/31।
9: बीएससी एजी तर्फ पहिलो 30 विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
9: फोन 0556-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज पनि उपभोक्ताले खाना पकाउने एलपी ग्यास सहज रूपमा पाउन सकेका छैनन्। नेपाल ओइल निगमका अनुसार काठमाडौँ उपत्यकामा ग्यासको बिक्री तथा वितरण मुख्य रूपमा बढ़ेको छ, तर देशका विभिन्न जिल्लामा भने डिपोमा लाइन लाग्ने, ग्यासको पालो पूर्नुपर्ने र पर्याप्त मात्रामा सिलिण्डर नपाउने समस्या अझै पूर्ण रूपमा घटेको छैन। नेपाल ओइल निगमका अनुसार पछिल्लो वितरण विवरणमा काठमाडौँ उपत्यकामा आज मात्रै 22 ग्यास उद्योगले 47,388 थान सिलिण्डर भरेर बिक्री गरेका छन्। निगमका अनुसार काठमाडौँ उपत्यकामा यो अहिलेसम्मकै उच्च दैनिक बिक्री हो। निगमले आपूर्ति वितरणमा सुधार हुँदै गएसँगै बजारमा देखिएको अभाव पनि क्रमशः कम हुँदै जाने बताएको छ। सरकार र नेपाल ओइल निगमले बजारमा ग्यासको आपूर्ति बढ़ेको बताइरहे पनि कतिपय क्षेत्रमा उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। ग्यास अभावबारे सरकारी निकाय र व्यवसायीका भनाई केही फरक देखिएको छ। नेपाल ओइल निगमले पछिल्लो समय पर्याप्त मात्रामा ग्यास आयात तथा बजारमा पठाइएको बताउँदै आएको छ। अर्कोतर्फ व्यवसाय तथा वितरण पक्षले भने विगतमा आधा मात्र भरिएको सिलिण्डर बिक्री हुँदै आएको अवस्थामा पूर्ण क्षमताको 14.2 किलोको सिलिण्डर पूर्ण बिक्री शुरू भएपछि माग एकैपटक बढ़ेको बताएका छन्। यससँगै अभाव हुने डरले उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर सञ्चय गर्न खोज्दा पनि बजारको वितरण प्रणालीमा दबाव परेको निगमको तर्क छ। यसैबीच काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सांसदहरूले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरूले ग्यास नपाउँदा सर्वसाधारण घण्टौंसम्म लाइनमा बस्न बाध्य भएको र दैनिक जनजीवन प्रभावित भएको बताएका हुन्।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध किसानले दूध बिक्री गरेको रकम अधिकतम 25 दिनभित्र पाउने व्यवस्था गर्न लागि बताउनु भएको छ। आज प्रतिनिधि सभामा सांसदका प्रश्नको जवाब दिँदै मन्त्री चौधरीले भदौको अन्तिम हप्तासम्ममा किसानको भुक्तानी चक्र 25 दिनमा झार्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार दुग्ध विकास संस्थान ड्युडीसीले अहिले देशभरका झण्डै 235 दुग्ध सहकारीलाई दूध खरिद बापत झण्डै 35 करोड़ रूपियाँ भुक्तानी गर्न बाँकी छ। विगतमा भुक्तानी अवधि 10 महिनासम्म पुगे पनि पछिल्लो 3 महिनादेखि किसानको भुक्तानीलाई प्राथमिकतामा राखेर काम भइरहेको मन्त्री चौधरीले बताउनुभयो। उहाँले अहिले केही सहकारीहरूको भुक्तानी अवधि 3 महिना र केहीको 2 महिनामा झारिएको बताउँदै भदौको अन्तिम हप्तासम्म अधिकतम 25 दिनको भुक्तानी चक्र कायम गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।
0: सरकारले निजी क्षेत्रको लगानी सुरक्षा संरक्षण तथा प्रवर्धन गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति कार्यान्वयनमा ल्याएको छ। तीव्र आर्थिक विकास र रोजगारी सृजनाका लागि निजी क्षेत्रलाई सुरक्षित र लगानी मैत्री वातावरण निर्माण गर्ने लक्ष्यसहित ल्याएको रणनीतिमा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको भौतिक सुरक्षा, सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, कानूनी तथा नियामकीय सरलीकरण र युवा उद्यमशीलता विकासलाई प्राथमिकता दिइएको छ। सरकारले औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको सुरक्षा सुनिश्चित गर्न क्रमशः औद्योगिक सुरक्षा बल स्थापना गर्ने योजना अघि सारेको छ। साथै औद्योगिक करिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा औद्योगिक ग्रामलाई शान्ति क्षेत्र घोषणा गरी अवांछित गतिविधि रोक्ने व्यवस्था गर्ने भनिएको छ। आन्दोलन, बन्द, हड़ताल तथा सामाजिक राजनीतिक अस्थिरताका कारण उद्योग व्यवसायमा हुने क्षति रोक्न द्रुत सुरक्षा टोली परिचालन, सुरक्षा सम्पर्क व्यक्ति तोक्ने र उद्योग तथा व्यवसायमाथि हुने आक्रमण, तोडफोड़ तथा आगजनीमा शून्य सहनशीलताको नीति अपनाउने रणनीतिमा भनिएको छ।
1: विज्ञहरूले समावेशितालाई प्रतिनिधित्वमा मात्र सीमित नराखी राज्यका नीति निर्णय तथा सार्वजनिक निकायमा अवसर र सहभागितामा समान पहुँच सुनिश्चित हुन गरी कानून निर्माण गर्न सुझाव दिएका छन्। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो सुझाव दिएका हुन्। सरकारद्वारा नियुक्त हुने निकायहरूमा समावेशी तथा समानुपातिक सहभागिताको नाममा तारमारा वर्गको हालिमुहाली रहेको उनीहरूको तर्क छ। देशको संरचनागत कमजोरी पहिचान गरी समानुपातिक समावेशीको विषयलाई थप प्रभावकारी बनाउनु पर्नेमा विज्ञहरूले जोड़ दिएका छन्। विज्ञ डाक्टर पासाङ शेर्पाले समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई एउटै तहमा मात्र हेर्न नहुने बताउनुभयो। उहाँले महिला, आदिवासी क्षेत्र, भूगोल र लैंगिक अवस्था लगायतका आधारमा समावेशिताको थप सूक्ष्म अध्ययन गर्न जरूरी रहेको बताउनुभयो। उहाँले आरक्षणका कारण सरकारी निकायको कार्य सम्पादन कमजोर भएको भनी निर्माण गरिएको भाष्यमा कुनै सत्यता नभएको समेत स्पष्ट पार्नुभयो।
0: नेपाली कांग्रेसले तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिएको छ। केन्द्रीय कार्य समिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आज सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले यसबारे जानकारी दिनुभएको हो। कांग्रेसले 15 महाधिवेशन असोज 16 19 गतेसम्म काठमाडौँमा गर्ने पूर्व निर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिएको हो। यसैबीच कांग्रेसको 15 महाधिवेशनका लागि सभापति गगन थापाको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन भएको छ। समितिमा अन्य सदस्य भनेपछि थपिने प्रवक्ता चालिसले जानकारी दिनुभयो। महाधिवेशनमा प्रस्तुत हुने मूल राजनीतिक प्रस्ताव पनि सभापति थापाद्वारा नै प्रस्तुत हुनेछ र जसको नाम आगामी दशक लोकतन्त्र र कांग्रेसलाई केन्द्रमा राखेर प्रस्ताव पेश गरिने कांग्रेसले जनाएको छ।
1: यस्तै नेकपा एमाले प्रदेशसभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। त्यस्तै संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ। मुख्यमन्त्रीका लागि एमाले नेताहरू बीच विवाद चर्किएको बेला संसदीय दलको बैठक टुंगिएको हो। एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति भएसँगै प्रदेश सरकारको भागभण्डामा बागमती प्रदेशको नेतृत्व एमाले पाएको हो।
0: ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउको अनुमति दिन अस्वीकार गरेको छ। उपसभामुख रूबी कुमारी ठाकुरले श्रेष्ठ विरूद्ध हिजो जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिनुभएको थियो। श्रेष्ठले उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिँदै आफूमाथि धरपकड र उपकरण बरामद नगराउन आदेश माग गर्नुभएको छ। त्यही जाहेरीका आधारमा ललितपुर प्रहरीले अदालतमा पक्राउ अनुमति मागेको थियो। श्रेष्ठ हिजो मात्रै सर्वोच्च अदालतको परमादेशपछि रिहा हुनुभएको थियो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विद्यालय शिक्षा विधेयकको मस्यौदा बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला। एनबीएल अटो लोन,
11: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
10: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
10: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
12: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
10: पैसामा छ शक्ति, पैसामा छ सहारा।
6: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
10: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
6: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
10: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
6: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
10: इतिहास गाथा र कथा गाँठका कुरा,
6: गाँठका कुरा।
10: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारले खाना पकाउने ग्यासको सहज आपूर्ति भइरहेको दावी गरे पनि बजारमा अभाव कायमै तत्काल ग्यास आपूर्ति सहज बनाउन सरकारसँग सांसदहरूको माग, आवश्यकताभन्दा बढ़ी सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह, किसानले दूध बिक्री गरेको रकम अधिकतम 25 दिनभित्र पाउने मन्त्री चौधरीको दावी, निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति कार्यान्वयनमा लगायतका खबर प्रस्तुत
1: गर्यौं। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अगावै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थी सहित 7 जना विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालयले शिक्षा ऐन 2028 अन्तर्गतको कसुरमा उनीहरू विरूद्ध अभियोग पत्र दायर गरेको हो। प्रकरणमा मुख्य अभियुक्तका रूपमा भक्तपुरको मध्यपुर थिमी निवासी 33 वर्षीय सन्दीप सिंहलाई आरोपित गरिएको छ। उनीसँगै विद्यार्थीहरू अतुल कुमार मिश्र, अब्दुल सानी हाकिम, ऋषिकेश प्रसाद यादव, खुशबू गिरी, देवनाथ महतो र रन्जु कुमारी गिरीलाई पनि प्रतिवादी बनाइएको छ। अभियुक्त मध्ये केही अझै फरार रहेको भनिएको छ। गएको साउन 6 गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको म्यानेजमेन्ट 515 र साउन 8 गतेको स्ट्याटिस्टिकल मेथड्स विषयको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
0: सरकारी नयाँ विद्यालय शिक्षा विधेयकको मस्यौदामा आधारित छलफल अगाडि बढ़ाएसँगै सम्बन्धित निकायहरू बीचको विवाद फेरि सतहमा आएको छ। विशेष गरी सरकारले यसअघि समावेश गरेका र अहिले थपघट गर्नुपर्ने विषयमा सरकारवालासँग सुझाव संकलन शुरू गरेसँगै यो विवाद फेरि सतहमा आएको हो। यसमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालय बीच विधेयकका मुख्य विषयबारे फरक फरक धारणा सार्वजनिक भइरहेका छन्। थप जानकारी सहित कृष्ण शर्मा।
8: सरकारले गएको नयाँ विद्यालय शिक्षा विधेयकको मस्यौदामा फेरि छलफल शुरू गरेसँगै यसबारे विवाद र टिप्पणी बढ़न थालेको छ। निजी तथा संस्थागत विद्यालय संचालकहरूले विद्यालयहरूलाई कम्पनी ऐन अनुसार नै संचालन हुन दिनुपर्ने र 10% छात्रवृत्ति धान्न नसकिने भएकाले अधिकतम 5-7% मात्र दिन सकिने पुरानै अडान दोहोर्याएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारी सरकारले विगतको मस्यौदामा जस्तो नल्याउ तर सुविधा देऊ भन्ने कुरा स्वीकार्य नहुने भन्दै छात्रवृत्ति सम्बन्धी तत्कालीन प्रावधान मान्य नहुने बताउनुहुन्छ।
13: तिमीहरूले जुन प्रकारले पैसा लिएको छौ त्यो अनुसार सुविधा दिएको छौ कि छैनौ भनेर चेक गर्ने चाहिँ राम्रो काम हो, तर चाहिँ शुल्क लिँदै नल्याउ सुविधा देऊ भनेर भन्ने काम चाहिँ राम्रो होइन। अब तर हामीले ऐन भन्दाखेरि यो 10% स्कलरसिप यस्तो नलेख्नु, 5-7% भन्दा हामीले दिन सक्दैनौ भन्ने कुरा भएको छ।
8: सरकारले विधेयकको छलफल अगाडि बढाउने बारे महासंघसँग समन्वय नगरेको भन्दै नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आपत्ति जनाउनु भएको छ। उहाँले मन्त्री परिषदका पुराना निर्णय र नौबुदी सहमति अनुसार राहत बाल विकास र विद्यालय कर्मचारीको सेवा सुविधा ग्यारेन्टी हुनुपर्ने आफूहरूको माग यथावत रहेको बताउनुभयो। माग पूरा नभए आन्दोलनमा जाने उहाँको भनाइ छ।
14: खुला छलफल भनेपछि त महासंघलाई पनि जानकारी हुनु पर्यो नि त। हामी खुला छलफलमा जाँदैछौ, हाम्रा सबै ठाउँ युनिट छन्, हाम्रा प्रतिनिधिहरू छन्, त्यहाँ सहभागिताको लागि भन्नु पर्यो नि। अब हामी हाम्रो तयारीमा छौ, सरकार आफ्नै तयारीमा होला, सहकार्य गर्नु, हामीसँग संवाद गर्नु मन्त्रालयको कर्तव्य हुन आउँछ। ऐन कानूनमा भएको प्रबन्धलाई म बुझ्दिन चिन्दिन भन्ने सुविधा उहाँहरूलाई छैन।
8: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी वीरबहादुर धामी भने शिक्षा विधेयकमाथिको छलफल कुनै एक पक्षसँग मात्र नभई सातै प्रदेशका अभिभावक विद्यार्थी पालिका र विज्ञहरूसँगको वृहत नीतिगत संवादबाट तयार हुने दावी गर्नुहुन्छ। सबै पक्षसँग आवश्यक छलफल मार्फत शिक्षा ऐन परिमार्जन गरिने उहाँको भनाइ छ।
2: सरकारले यस अघि स्वीकार गरेको छ, सम्झौता गरेको छ, ती विषयहरू अहिलेको सन्दर्भमा पनि उत्तिकै सामग्रिक नै हुन्छन् र त्यसलाई सबै सरोकारवालाहरूसँग संवाद गरिसकेपछि चाहिँ कस्तो आउनु पर्ला भन्ने समेत गरेर
1: देशभर मनसुनी वायुको प्रभाव कायमै रहेसँगै विभिन्न प्रदेशका पहाड़ी तथा अन्य क्षेत्रमा वर्षा भइरहेको छ। आज दिउँसो सिन्धुपाल्चोकको 52 पाटीमा सबैभन्दा बढ़ी 29.2 मिलिमिटर वर्षा मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही जिल्लामा वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज राति पनि मनसुनी गतिविधि सक्रिय नै रहने अनुमान छ। राति कोशी र बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा मुसलधारे वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। ती क्षेत्रमा छोटो समयमा धेरै पानी पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। रातिको समयमा कोशी प्रदेशको तराई भूभाग तथा मधेस प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको समेत महाशाखाले जनाएको छ। हावाहुरीका बेला अनावश्यक रूपमा बाहिर ननिस्कन, कमजोर संरचनाबाट टाढा रहन तथा विद्युतीय उपकरण तथा तारको प्रयोगमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
0: यसैबीच लगातारको वर्षासँगै आएको बाढ़ी पहिरो लेतो तथा सड़क भाषिँदा देशका विभिन्न सड़क खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार काभ्रे सिन्धुली जोड्ने खुर्कुट नेपालथोक कटुञ्जे बेसी बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई ख्याल गरेर बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म गाड़ी सञ्चालनमा रोक लगाएको छ। यस्तै मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी आवाजात बन्द छ। नुवाकोटको टोखा सहरे सड़क खण्डमा पनि अत्यावश्यक गाड़ी बाहेक अरू सार्वजनिक तथा निजी गाड़ीलाई राति 10 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालनमा रोक लगाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 कोदारी अरणीको राजमार्गमा इको पहिरोका कारण ढुङ्गा माटो तथा लेदो खसेर सड़क अवरूद्ध छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे त्रिशुली मैलुङ स्याप्रोबेसी सड़क खण्ड त्रिशुली नदेली सड़क मुनिबाट कटान गरेपछि पूर्ण रूपमा बन्द छ। लम्जुङको मर्स्याङदी गाउँपालिका 4 रामबगर रामबजारमा रहेको बेसी शहर मनाङ सड़क खण्डमा अविरल वर्षाका कारण माथिबाट पहिरो खसेपछि आवागमन अवरूद्ध छ। मुस्ताङको

0: भारागुङ मुक्ति क्षेत्र गाउँपालिका तीनमा रहेको समर खोला र घ्याकर खोलामा लेदो सहितको बाढ़ी आएपछि जोमसोम कोरोला सड़क खण्ड पनि पूर्ण रूपमा बन्द छ। यस्तै ललितपुरको बागमती गाउँपालिका तीन भट्टीडाँडा भालु खोलामा सुक्खा पहिरो खसेपछि कान्ति लोकपथ पनि पूर्ण रूपमा बन्द छ।
1: नेपाल भाषाका प्रतिष्ठित साहित्यकार एवं जनकवि दुर्गालाल श्रेष्ठको आज अन्तिम संस्कार गरिएको छ। 93 वर्षको उमेरमा निधन भएका श्रेष्ठको काठमाडौँको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको हो। गएको 6 दशकदेखि साहित्य सृजनामा अनवरत रूपमा सक्रिय श्रेष्ठले नेपाल भाषा र नेपाली भाषा दुवैमा कविता, गीत र साहित्यका विभिन्न विधामा कलम चलाउनु भएको थियो। विशेष गरी नेपाल भाषाको साहित्यमा उहाँको अतुलनीय योगदान रहेको छ। उहाँका 1 दर्जनभन्दा बढ़ी कृतिहरू प्रकाशित छन्। साहित्य क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै उहाँलाई 2 दशक अघि नेपाल भाषा परिषदले जनकविको उपाधि प्रदान गरेको थियो। त्यसै गरी उहाँलाई सन् 2010 विक्रम सम्म 2067 प्रतिष्ठित जगदम्बा श्री पुरस्कारबाट समेत सम्मानित गरिएको थियो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-6660, व्हाट्सएप 98-65-44-24-96।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्सन
2: थोरै बचत धेरै कायदा बीमा काटन फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अंकले ओह्रालो लागेको छ। शेयर बजार परिसूचक नेप्से 19.34 अंकले घटेर 2622.48 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकामा उत्पादन तथा प्रशोधन समूह 1.40% ओह्रालो लागेको छ। आज 218 कम्पनीको शेयर घटेकामा 56 बढ़ेको छ। त्यस्तै 5 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज सगरमाथा जलविद्युतको शेयर 10.5% घटेको छ। समग्रमा बजार घटेको दिन सर्वोत्तम पेन्ट्स र बाउन्ड एभरेस्ट पावर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.52 अर्ब कारोबार भएकामा आज 347 कम्पनीका 1.51 करोड़ इत्ता शेयर 5.07 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: नेपाल दूरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकमले गएको आर्थिक वर्ष 2082-83 को अन्तिम त्रैमासमा आफ्नो नाफा उल्लेखनीय रूपमा बढ़ाएको छ। नेपाल टेलिकमको अपरिष्कृत वित्तीय विवरण अनुसार गएको वैशाखदेखि असार मसान्तसम्म मात्र 4.2424,52,000 रूपियाँ नाफा कमाएको छ। तेस्रो त्रैमासमा 3.14,80,18,000 रूपियाँ नाफा कमाएको टेलिकमले चौथो त्रैमासमा मात्रै आफ्नो नाफा 1.05,44,34,000 रूपियाँले बढ़ाएको हो। नेपाल सरकारले नेपाल टेलिकमको पहुँच र गुणस्तर बढ़ाउने कामलाई प्राथमिकतामा राखेर सुधार काम थालेसँगै इन्टरनेट सेवाका प्रयोगकर्ता उल्लेख्य बढ़ेका छन्।
4: सरकारले अनलाइन माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गरिरहेका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन ताकेता गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट मोबाइल एप सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ। विद्युत व्यापार ऐन्द्रजर 81 तथा विद्युतीय व्यापार निर्देशिका 2082 अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरी नगरी अनलाइन व्यापार सञ्चालन गरे कार्यवाही गर्ने विभागले चेतावनी दिएको छ। डिजिटल माध्यमबाट हुने व्यापारलाई पारदर्शी व्यवस्थित र उपभोक्ता मैत्री बनाउन सरकारले अनलाइन व्यवसायको दर्ता तथा सूचीकृत प्रक्रियालाई अनिवार्य गरेको छ। पछिल्लो समय अनलाइन कारोबारका क्रममा उपभोक्ता ठगी तथा गुनासो बढ़दै गएपछि सरकारले डिजिटल व्यापारमा निगरानी र नियमनलाई कड़ा गर्न थालेको विभागले जनाएको छ।
3: सोरहाको खोर स्वरमा गोविन्दे हात्तीको त्रास फैलिएको छ। गोविन्दे मत्ता हात्ती हो। ढोइको खोजीमा खोर स्वर छिरेकाले गोविन्दले त्रास फैलिएको हो। सौराहाको खोरसोर हात्ती प्रजनन केन्द्रमा 2 हप्तादेखि जंगली हात्ती ढोइ डुलिरहेको हात्ती सारका प्रमुख मणि कुमार चौधरीले बताउनुभयो। गोविन्दका कारण हात्ती र छावालाई राम्रोसँग चर्न र हिटुल गर्न समेत अवरोध भएको छ। अहिलेसम्म गोविन्दले 8 मान्छेको ज्यान लिइसकेको छ। निकुञ्जको तथ्याङ्क अनुसार ध्रुवेले 25 रोनाल्डोले 22 ज्यान लिइसकेका छन्। खोरसोरका हात्तीलाई जंगली हात्तीले प्रजनन गरेर छावा जन्मने गरेका छन्।
4: नेपाल दर्पणमा अब विदेशको खबर। पछिल्लो 4 वर्षमा युवाले गुमाएको रोजगारी मध्ये 94% हिस्सा एआईको प्रभाव पार्ने उद्योगमा कृत्रिम बुद्धिमत्ता एआईको तीव्र विस्तारसँगै दक्षिण कोरियामा युवाहरूको रोजगारीमा गम्भीर जोखिम देखिएको छ। बैंक अफ कोरिया बीओकेको प्रतिवेदन अनुसार पछिल्ला 4 वर्षमा युवाहरूले गुमाएका रोजगारी मध्ये 94% हिस्सा एआईको प्रभाव पर्ने उद्योगहरूमा थियो। यस अवधिमा युवाको रोजगारी 2,85,000 घटेकामा 2,68,000 रोजगारी एआईको उच्च जोखिममा भएका क्षेत्रमा गुमेको हो। राष्ट्रिय पेन्सन सेवा एनपीएसको ग्राहक अभिलेख तथा आर्थिक रूपमा सक्रिय जनसंख्या सम्बन्धी सर्वेक्षणका आधारमा तयार भएको बैंक अफ कोरिया बीओकेको प्रतिवेदनले त्यहाँको उच्च जोखिम भएका उद्योगमा युवाको रोजगारी घट्ने क्रम चलिरहेको जनाएको छ। प्रतिवेदन अनुसार पछिल्ला 4 वर्षमा सूचना सेवामा युवाको रोजगारी 31.4% घटेको छ। त्यसै गरी प्रकाशन क्षेत्रमा 27.4%, कम्प्युटर प्रोग्रामिङमा 16.6% र व्यावसायिक सेवामा 11.6% युवा रोजगारी घटेको पाइएको छ। युवाका लागि रोजगारीका अवसर खुम्जिँदै गए पनि त्यही उद्योगमा 50 वर्ष उमेरसम्मका कामदारको रोजगारी भने बढ़ेको प्रतिवेदनले जनाएको छ। यसले एआईको विस्तारसँगै श्रम बजारमा पुस्तागत अन्तर समेत बढ़दै गएको संकेत गरेको छ। बीओकेको प्रतिवेदनले भने एआई प्रविधिको विस्तारलाई मात्र रोजगारी घट्नुको कारण मान्न नहुने स्पष्ट पारेको छ। एआईलाई कसरी प्रयोग गरिन्छ भन्ने कुराले रोजगारीमा पर्ने प्रभाव निर्धारण गर्ने प्रतिवेदनको निष्कर्ष छ।
3: नेपाल दर्पणमा अब खेल खबर। भारतका विकेटकिपर ब्याटर ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिटो 100 छक्का प्रहार गर्ने खेलाड़ी बनेका छन्। 28 वर्षका ब्याटर पन्तले घरेलु टोली श्रीलंकासँगको पहिलो टेस्टमा यो उपलब्धि हासिल गरेका हुन्। उनी टेस्ट क्रिकेटमा 100 छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाड़ी पनि बनेका छन्। पन्तले टेस्ट क्रिकेटमा 99 पारीमा 4,918 बलको सामना गर्दै 100 छक्का प्रहार गर्दै इतिहास रचेका हुन्। यसअघि यो कीर्तिमान इंग्ल्याण्डका बेन स्टोक्सको नाममा थियो। उनले 151 पारीमा 9,042 बलको सामना गर्दै टेस्ट क्रिकेटमा 100 छक्का प्रहार गरेका थिए। टेस्ट क्रिकेटमा 100 छक्का पूरा गर्ने अरू दुईजना खेलाड़ी अस्ट्रेलियाका एडम गिलक्रिस्ट र न्यूजील्याण्डका ब्रेन्डन म्याकलम रहेका छन्। टेस्ट क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान भने बेन स्टोक्सकै नाममा छ। स्टोक्सले 220 पारीमा 138 छक्का प्रहार गरेका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: सरकारले खाना पकाउने ग्यासको सहज आपूर्ति भइरहेको दावी गरे पनि बजारमा अभाव कायम नै। तत्काल ग्यास आपूर्ति सहज बनाउन सरकारसँग सांसदहरूको माग। आवश्यकता भन्दा बढ़ी सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह।
3: फेरिमा प्रश्नपत्र बाहिरिएको प्रकरणबारे शिक्षक र विद्यार्थी सहित 7 विरूद्ध मुद्दा दायर। विद्यालय शिक्षा विधेयकबारे विवाद फेरि सतहमा। छलफल मार्फत आवश्यक परिमार्जन गरिने सरकारको प्रतिक्रिया।
4: मधेश बाहेक अन्य क्षेत्रमा वर्षा। राति कोशी र बागमतीका पहाड़ी भूभागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना। देशभरका 12 सड़क खण्ड प्रभावित।
3: एआईको तीव्र विस्तारसँगै दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम देखिएको प्रतिवेदनको निष्कर्ष। पछिल्ला 4 वर्षमा सूचना सेवामा युवाको रोजगारी 31% घट्यो।
4: र भारतका ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिटो 100 छक्का प्रहार गर्ने खेलाड़ी बने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछ नि त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया।
3: प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482974।
4: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
1: यति बेला साँझको 7 बजेको छ।
2: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
3: आफ्ना लागि दौरा सुरुवालको

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक जमादार सरिना सापकोटा। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सेनाले देशका विभिन्न स्थानमा गरेको उद्धार सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुङ्गानाबाट सुन्नुहोस्। मित्र राष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल श्री धीरज सेठ चार दिने भ्रमणको सिलसिलामा साउन 31 गते काठमाडौँ आइपुग्नु भएको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा 5 सदस्यीय टोलीसहित उहाँ नेपाल आउनु भएको हो। भ्रमण दलमा उहाँकी धर्मपत्नी तथा भारतीय सेनाको आर्मी वाइफ्स वेलफेयर एसोसिएशनकी अध्यक्ष श्रीमती कोमल सेठ पनि सहभागी हुनुहुन्छ। उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री प्रदीप जन केसी र सैनिक श्रीमती संघकी उपाध्यक्ष श्रीमती लक्ष्मी केसी पूजाले स्वागत गर्नुभएको थियो। भ्रमणको क्रममा भारतीय स्थल सेनाध्यक्ष जनरल श्री धीरज सेठलाई भदौ 1 गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहका बीच सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्री रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। मित्र राष्ट्रका उच्च पदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मदत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ। नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले लगनखेलमा फिजियोथेरापी सेन्टर स्थापना गरेको छ। खेलाड़ीहरूको स्पोर्ट इन्जुरीलाई मध्यनजर गरी खेल खेल्ने क्षमतामा पुनर्ताजगीपन ल्याउने उद्देश्यले स्थापना गरिएको उक्त सेन्टरको सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले साउन 22 गते उद्घाटन गर्नुभयो। मित्र राष्ट्र इण्डोनेशियाको टीएनआई पीसकिपिङ सेन्टर सेन्टुलमा साउन 4 गतेदेखि 17 गतेसम्म सञ्चालन भएको तेस्रो संस्करणको गरूडा कान्ति धर्म बहुराष्ट्रिय शान्ति स्थापना अभ्यास 2026 नेपाली सेना सहभागी भएको छ। सिनियर मिलिटरी लिडरशिप डिस्कसनमा नेपाली सेनाको तर्फबाट वीरेन्द्र शान्ति कार्य तालिमका केन्द्रपति सहायक रथी श्री दिपेन्द्र गुरूङ सहभागी हुनुभएको थियो। सोही दौरान स्टाफ ट्रेनिङ इभेन्ट, क्रिटिकल इनेबलर कपेबिलिटी इन्हान्समेन्ट र फिल्ड ट्रेनिङ इभेन्ट अभ्यासमा नेपाली सेनाका 48 जना सकल दर्जा सहभागी भएका थिए। अभ्यासमा मिशन म्यान्डेट, फोर्स सुरक्षा, नागरिकहरूको सुरक्षा र यूएनको आचार संहितालाई विशेष प्राथमिकतामा राखिएको थियो। पश्चिम एयरबेसले जटिल प्रसूति समस्यामा परेकी मुगु जिल्ला खत्याड गाउँपालिका 11 26 वर्षीय दीपा भण्डारीलाई साउन 29 गते उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको छ। यसै गरी मध्य एयरबेसले सोलुखुम्बु जिल्ला थुलुङ दुधकोशी गाउँपालिका 7 38 वर्षीय शारदा बस्नेत र उहाँको नवजात शिशुलाई साउन 27 गते उद्धार गरी काठमाडौँ पुर्याएको छ। त्यस्तै बेसले सोही दिन स्वास्थ्य अवस्था गम्भीर भई जिल्ला अस्पतालमा उपचाररत सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका 2 27 वर्षीय सबिन राईलाई उद्धार गरी काठमाडौँ पुर्याएको थियो। यसअघि बेसले उच्च रक्तस्राव भएकी एक सुत्केरी महिला सहित नवजात शिशुको साउन 25 गते हवाई उद्धार गरेको थियो। बेसले सोलुखुम्बु जिल्ला खुम्बु पासाङ लामो गाउँपालिका 2 लुक्ला स्थित पासाङ लामो निकोल निकी अस्पतालमा उपचाररत थुलुङ दुधकोशी गाउँपालिका 7 रन्जु राई र फोक्सोमा समस्या भएका उहाँको नवजात शिशुलाई उद्धार गरी काठमाडौँ पुर्याएको हो। गरूड़ दल गण अन्तर्गत सुरक्षा बेस गोंगर र भवानी बक्स गण अन्तर्गतको सुरक्षा बेस सिस्नेरीबाट खटिएको टोलीले तामाकोशी नदीमा माछा मार्ने क्रममा फँसेका दोलखा जिल्ला कालिम्चोक गाउँपालिका 4 चुरी खर्कका 22 वर्षीय अभियान थामीलाई साउन 29 गते सकुशल उद्धार गरेको छ। चन्दननाथ गढ़ अन्तर्गतको सुरक्षा पोस्ट गुर्जे भन्जाङबाट साउन 30 गते खटिएको टोलीले शिवपुरी गाउँपालिका 7 टोखा छहरे सड़क खण्ड अन्तर्गत थाना भन्जाङमा सवारी दुर्घटनामा परेका 5 जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौँ पुर्याउन सहयोग गरेको छ। यसै गरी सूर्यदल गढ़बाट खटिएको टोलीले रोल्पा जिल्ला थवाङ गाउँपालिका 5 उवामा पहिरोमा परि घाइते भएका 22 वर्षीय हिमाल पुन र 25 वर्षीय सञ्जय घरतीलाई साउन 28 गते उद्धार गरी सुलीचौर अस्पताल पठाएको छ। सोही दौरान टोलीले पहिरोमा परि मृत्यु भएका 5 जनाको शव संकलन गरेको थियो। संग्राम शार्दुल गुल्मको सुरक्षा पोस्ट सन्धुवाबाट साउन 26 गते खटिएको टोलीले डोल्पा जिल्ला सेफोक्सुण्डो गाउँपालिका 9 पुगमोकी 61 वर्षीय मान्चा साङमो लामालाई स्ट्रेचरमा बोकी आधारभूत स्वास्थ्य चौकी ताप्रिचा पुर्याएको छ। भगवती प्रसाद गुल्म र अन्तर्गतको सुरक्षा पोस्ट मन्जोबाट खटिएको टोलीले थुलुङ दुधकोशी गाउँपालिका 7 का मंगल बहादुर तामाङलाई साउन 24 गते उद्धार गरी बोकेर लुक्ला स्थित पासाङ लामो निकोल निकी अस्पताल पुर्याएको छ। खप्तड राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात समर्जित गुल्म अन्तर्गत सुरक्षा पोस्ट लोखडाबाट खटिएको टोलीले ढुङ्गा बोक्ने क्रममा चिप्लिएर घाइते भएका एक पुरूषको साउन 24 गते उद्धार गरेको छ। टोलीले बझाङ जिल्ला खप्तड छान्ना गाउँपालिका 3 मेलतडीका 32 वर्षीय खकेन्द्र रावललाई प्राथमिक उपचार पश्चात थप उपचारका लागि स्ट्रेचरमा बोकी दारूगाउँ स्थित स्वास्थ्य चौकी पुर्याएको हो। नेपाली सेना र भारतीय सेना बीच मंगसिर 9 देखि 22 गतेसम्म सञ्चालन हुने अभ्यास सूर्य किरण 20 संस्करणको पूर्व तयारी स्वरूप साउन 27 गते नेपाली सैनिक ब्याटल स्कूलमा कन्फरेन्स सञ्चालन गरिएको छ। मध्यपश्चिम प्रेतना हेडक्वार्टरका सहायक रथी श्री मनोज वैदवार नेपाली सेनाका अधिकृत र भारतीय सेनाका अधिकृत प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न उक्त कन्फरेन्समा अभ्यास सञ्चालन सम्बन्धी पूर्व तयारीबारे छलफल गरिएको थियो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: दरखास्त आह्वान।
4: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको अधिकृत क्याडेट पद सहायक सेनानी उपसेनानीका लागि खुल्ला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
3: भर्ना छनौट केन्द्रहरू।
4: केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्बू काठमाडौँ।
3: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी।
4: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी।
3: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर।
4: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की।
3: मध्य पश्चिम प्रितना हेडक्वार्टर बुटवल रूपन्देही।
4: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत
3: र सुदूर पश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली रहेका छन्।
4: दरखास्त पेश गर्ने मिति
3: साउन 29 देखि भदौ 18 गतेसम्म सामान्य दस्तुर तिरेर वा भदौ 19 गतेदेखि 25 गतेसम्म दोब्बर दस्तुर तिरेर vacancy.nepalarmy.mil.np बाट अनलाइन फारम भरी आफूलाई चाहिँ पर्ने भर्ना छनौट केन्द्रहरूमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: उमेरको हद
3: प्रमाण पत्र तह वा SLC कक्षा 12 वा सो सरहको हकमा 18 वर्ष पूरा भई 21 वर्ष ननागेको
4: स्नातक तह वा सो सरहको शैक्षिक योग्यताको हकमा 18 वर्ष पूरा भई 24 वर्ष ननागेको हुनुपर्नेछ। त्यस्तै बहालवाला सैनिकको हकमा 26 वर्ष ननागेको हुनुपर्नेछ।
3: विस्तृत जानकारीका लागि नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा गई जोइन नेपाली आर्मीमा वा साउन 29 गतेको गोर्खा पत्र हेर्नु हुन अनुरोध गरिन्छ। नेपाली सेना कृषि विज्ञान संस्थानमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: नेपाली सेना कृषि विज्ञान संस्थान लमजुङमा शैक्षिक वर्ष 2083-84 लागि स्नातक तहको BSc AG शैक्षिक कार्यक्रमका लागि स्वीकृत 48 कोटामा विद्यार्थी भर्नाको लागि दरखास्त आह्वान गरिएको छ। अध्ययन गर्न इच्छुक तथा योग्यता पुगेका सैनिक र गैर सैनिकका सन्ततिलाई साउन 25 देखि भदौ 18 गतेसम्म इन्ट्रान्स IAAS.TU.EDU.NP मा अनलाइन आवेदन दिन अनुरोध गरिन्छ। साथै भदौ 19 गतेदेखि भदौ 24 गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ।
3: शैक्षिक योग्यता 10/2 कृषि वा विज्ञान वा ISC कृषि पशु वन विज्ञान वा सुश्रहको हुनुपर्नेछ। उल्लेखित तहमा अङ्ग्रेजी भौतिक शास्त्र रसायन शास्त्र जीव विज्ञान र गणित विषय अध्ययन गरी कुल प्राप्ताङ्कको 40% अङ्क वा लेटर ग्रेडिङ सिस्टम अन्तर्गत भए औसतमा सी वा 2.0 GPA प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्नेछ। अतिरिक्त विषयमा ग्रेड सी वा सुसरह प्राप्त गरेको लब्धाङ्क पत्र समेत अपलोड गर्नुपर्नेछ।
5: थप जानकारीका लागि त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डिन कार्यालय टेलिफोन नम्बर 01 43 33 9 2 इमेल info@iaas.tu.edu.np वेबसाइट iaas.tu.edu.np।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनुभएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनाले देशका विभिन्न स्थानमा गरेको उद्धार सम्बन्धी रेडियो सामग्री। प्रस्तुतिमा हुनुहुन्छ प्राविधिक सुबेदार मन्दिरा बुढाथोकी र प्राविधिक हुद्दा दिपेन्द्र डाँगी।
6: जब प्रकृतिले आफ्नो रौद्र रूप देखाउँछ, जब बाढीले बस्ती डुबाउँछ, पहिरोले बाटो छेक्छ अनि भूकम्पले घर भत्काउँछ, यस्ता विपत्तिको बीचमा जीवन र मृत्यु बीचको दूरी केही सेकेन्डमा सीमित हुन्छ। त्यति बेला नागरिकको आँखाले खोजिरहेको हुन्छ एउटा भरोसा, एउटा आशा र एउटा हात, जसले जीवनलाई मृत्युको मुखबाट फर्काउन सकोस्। त्यही कठिन घडीमा जोखिमको प्रवाह नगरी अगाडि बढ्छ नेपाली सेना। देशको अन्तिम शक्तिको रूपमा रहेको नेपाली सेना राष्ट्रिय संकटका बेला नागरिकको जीवन रक्षा गर्ने अग्रपंक्तिको उद्धारक पनि हो। प्राकृतिक होस् वा मानव सृजित विपद, जुनसुकै अवस्थामा नेपाली सेनाको एउटै ध्येय हुन्छ, पहिले जीवन बचाउनु।
7: हरेक विपत्तिको घडीमा नागरिकसँग हुने एउटा भरोसा र विश्वास हो नेपाली सेना। विपत आउनु अघि गरिएको पूर्व तयारी, निरन्तर अभ्यास, दक्ष जनशक्ति, उद्धारका लागि आवश्यक साधन स्रोत र जोखिम मोलेरै अघि बढ्ने अदम्य साहसका कारण नागरिकले नेपाली सेना छ, त्यसैले हामी सुरक्षित छौ भन्ने अनुभूति गर्न पाएका छन्।
8: मेरो नाम चेलीमाया राई, देवमै नगरपालिका 3 इलाम जिल्ला, म 82 भएको छु। म ओडामा वृद्ध भत्ताको नवीकरणमा आउँदै गर्दा माइखोला माथि पहिरोबाट नेपाली सेनाहरूले भेट्नु भयो र मलाई स्ट्रेचरमा हालेर 8 पालो गर्दै बोक्नु भयो। खोला पारी तारेर गाडी चढाइदिनु भयो। गाह्रो पनि थियो मलाई हिँड्न नसक्ने माथि, अनि त्यही भएर उद्धार गर्नुभयो। नभए म अलपत्र पर्ने थिएँ। 82 उमेरमा सेनाहरूलाई बोकी मागे, सहयोग मागे। धन्यवाद, आशीर्वाद, नेपाली सेनाको जय होस्।
6: चेली माया राईको यो अनुभव नेपाली सेनाप्रतिको विश्वास मात्र होइन, यो त संकटको अध्ययारो बीच जीवनको आशा जगाउने एउटा बलियो अनुभूति हो। आकस्मिक उद्धारका अनगिन्ती घटनामा नेपाली सेनाले पुर्याएको योगदानले यही विश्वासलाई अझ गहिरो बनाउँदै आएको छ। नागरिकको जीवधनको सुरक्षाका लागि विपत्तिको घडीमा सेनाले उद्धार पहिला भन्ने अवधारणा अनुरूप कार्य गर्दै आएको छ भने भौगोलिक अवस्थिति र घटनाको परिस्थिति हेरेर साधन स्रोत र जनशक्ति खटाउँदै आएको छ। यस क्रममा विकट स्थानहरूमा सड़क यातायात र अन्य विकल्प नहुँदा घण्टौंसम्म काँधमै बोकेर पनि बिरामीहरूलाई उद्धार गर्ने गरेको छ।
9: मेरो नाम चाहिँ दिवस कोइराई हो, खोटाङ सुन्देल के प्लस गरिसाद हो। म चाहिँ लौदु गुम्बा भन्ने निर्माण हुँदै थियो अनि त्यहाँ चाहिँ काम गरिरहेको थिएँ अनि बिराम भएको छ। 12:00 मलाई पेन सुरु भएको, बिहान नभए 5-6 म एकदमै गाह्रो भइरहेको थियो अनि पेन धेरै भइरहेको थियो। अनि त्यहाँदेखि साथीहरू चाहिँ हुनुहुन्थ्यो तर अर्को ग्रुपको हुनुहुन्थ्यो, हामी चाहिँ 3 सानो 2 भाइहरू हुनुहुन्थ्यो। अर्को ग्रुप साथीहरूले थाहै पाउनु भएन अनि त्यो सानो भाइ 2 चाहिँ बोकेर जानु तल थमो मेडिकलसम्म, त्यहाँदेखि मेडिकलको टिचरले चाहिँ त्यहाँ थमो पुलिस चौकीमा फोन गर्नुभयो अनि पुलिस चौकीहरूले चाहिँ खबर गर्नुभयो नेपाल सैनिक टिमले, अनि उहाँहरूले उद्धार गर्नुभयो अनि नाम्ची हस्पिटल स्ट्रेचरमै लानुभयो। त्यो नेपाली सेनालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु, उहाँहरूले मेरो जीवनमा उद्धार गरिदिनु भयो, बचाइदिनु भयो, धेरै धेरै धन्यवाद। नेपाली सैनिकको शिर जहिले पनि सगरमाथा जस्तो उच्च होस्।
7: विपत्तिमा सेनाले खोज तथा उद्धार, तत्काल राहत तथा प्राथमिक उपचार र पूर्वाधार निर्माण आदिमा योगदान दिने गरेको छ। यस क्रममा नागरिकको जीवन रक्षालाई सेनाले पहिलो प्राथमिकतामा राख्दै विकट हिमाली तथा पहाड़ी भेगका गम्भीर घाइते, सुत्केरी महिला र शिशुको सैनिक हेलिकप्टरबाट गरिने उद्धारले धेरैको ज्यान जोगाएको छ।
10: मेरो नाम लालबहादुर ढोकाया, जुम्ला जिल्ला सन्दर नगरपालिका वार्ड नम्बर 8 बिरामी काँसीकालो ढोकाया मेरी माइज पढ्नुहुन्छ नाकाले। उहाँ गर्भवती हुनुहुन्थ्यो, अलिकति पेट दुखेर हस्पिटल लिँदाखेरि एक्कासी बेहोस हुनुभयो। बेहोस भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लिएर अपरेसन गऱ्यौँ। अपरेसन गरिसकेपछि उहाँ बेहोस हुनुभयो। बेहोस हुँदाखेरि हामीले उद्धार गर्ने कुनै पनि साधन नपाएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उपचार गर्नका लागि प्रदेश अस्पताल सुर्खेतमा ल्यायौँ। अहिले उहाँको अवस्था ठिकै छ। त्यो दिन सायद नेपाली सेनाको हेलिकप्टरले उद्धार नगरिदिएको भए मेरी माइजीको ज्यान जान्थ्यो होला, बस्थेन होला। माइजीको ज्यान बचाइदिनु भयो, त्यसको लागि नेपाली सेनालाई धेरै धेरै धन्यवाद।
6: भर्खरै प्रस्तुत भएका दृष्टान्तहरूले प्राकृतिक विपद होस् वा अन्य आपतकालीन अवस्था, ती सबै संकट टार्न नेपाली सेना सबैभन्दा अगाडि पुग्ने गरेको देखाउँदछ। आकस्मिक घटनामा परेका नागरिकको उद्धारका लागि विकट हिमाली भूभाग, दुर्गम पहाड़ वा सुगम बस्ती, जुनसुकै क्षेत्र र भूगोलमा पुगेर नेपाली सेनाले घाइते तथा पीड़ितलाई नयाँ जीवन दिइरहेको छ।
7: यिनै मध्येको एक हुनुहुन्छ काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 10 कपनका प्रशान्त पाण्डे। धादिङको रुबी भ्याली 3 स्थित सवालुङ भीरमा साइकल यात्राका क्रममा लड्नु भएका उहाँलाई नेपाली सेनाले जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको थियो। सोही उद्धारको क्षणबारे स्मरण गर्दै प्रशान्त पाण्डे,
11: तिनजना साथी रुबी भ्याली घुम्न भनेर गएका थियौँ साइकलमा। त्यहाँबाट चाहिँ नि रुबी भ्यालीबाट फर्किने क्रममा चाहिँ नि हामी छेथुम भन्ने ठाउँमा आइपुग्यौँ। त्यसमा चाहिँ नि मेरो साइकलको टायर चाहिँ पङ्चर भएर टर्निङ गर्ने क्रममा चाहिँ नि भिरमा चाहिँ म खस्न पुगेँ। त्यहाँबाट चाहिँ मलाई नेपाली सेनाले नै माथिसम्म ल्याउनु भयो, अनि नेपाली सेनाले माथि लगेर फेरि मलाई अनि सलाइन पानी दिने अरू प्राथमिक उपचारको अन्य चिजहरू पनि गर्नुभयो। उहाँहरूले गर्नुभएको एकदम सराहनीय कार्य। म रेडियो कार्यक्रम मार्फत त्यहाँका स्थानीय वासीहरू, त्यहाँको प्रहरी अनि हाम्रो नेपाली सेना जसले चाहिँ मलाई उद्धार कार्यमा एकदम लागि परेर चाहिँ मेरो उद्धार गरिदिनु भयो, भित्री मनदेखि उहाँहरूप्रति कृतज्ञता ज्ञापन गर्दछु। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
6: श्रोता, नेपालको हिमाली भूभाग विश्वभरका पर्यटकका लागि आकर्षणको केन्द्र हो। हिमालको प्राकृतिक सौन्दर्य अवलोकन गर्न र आरोहणका लागि वर्षेनी धेरै पर्यटकहरू पुग्ने गर्दछन्। तर मनोरम हिमाली क्षेत्र जति सुन्दर देखिन्छन् त्यति नै जोखिमपूर्ण पनि हुन्छ। उच्च हिमाली भूभाग, प्रतिकूल मौसम र अक्सिजनको कमीका कारण त्यहाँ जाने धेरै पर्यटकलाई आकस्मिक स्वास्थ्य समस्या पर्ने गरेको छ। यस्ता समस्यामा परेका नागरिकको पनि नेपाली सेनाले उद्धार गर्दै नेपालको पर्यटनलाई सुरक्षित बनाइरहेको छ।
7: यसैको ज्वलन्त उदाहरण हो सगरमाथा बेस क्याम्प तर्फ जाने क्रममा खुम्बु पासाङलामु गाउँपालिका 4 सनासा क्षेत्रमा लेक लागेर बिरामी पर्नुभएका फ्रान्सेली नागरिक र दोस्रो लाङटाङ ट्रेल 2083 म्याराथनका लागि गोसाईकुण्ड गाउँपालिका 4 क्यान्जिङ जानुभएका सुन लामाको उद्धारका क्रममा सैनिक टोलीले बोकेर अस्पतालसम्म पुर्याएको छेन सम्झदै भगवती प्रसाद गुल्मका हुद्दा प्रदीप थापा,
12: स्थानीय जनताले खबर परेपछि हामी रामचेपबाट सनासा भन्ने ठाउँ 4 किलोमिटर दूरीमा गयौँ। उहाँ जाँदाखेरि बिरामीको अवस्था चाहिँ अत्यन्त नाजुक थियो, उहाँ बोल्न नसक्ने र केही पनि खान नसक्ने अवस्थामा हुनुहुन्थ्यो र अलिअलि पानी चाहिँ पिउन सक्ने अवस्थामा हुनुहुन्थ्यो। उहाँलाई अनि स्टेजरमा राखेर हामीले बोकेर लिएर आयौँ। आउँदाखेरि पानी परिरहेको हुनाले चिप्लो बाटो भएको कारणले गर्दाखेरि धेरै कठिनाइ परेको थियो र हामीले बिरामीलाई ठाउँ ठाउँमा पानी पिलाउँदै नाम्चे स्थित उम होमगेल भन्ने अस्पतालमा लिएर आएको।
6: दुर्गम हिमाली भूगोलमा बिरामी पर्नु भनेको रोगसँगै समय र कठिन भूगोलसँगको संघर्ष पनि हो। जहाँ सड़क र सवारीको पहुँच छैन त्यहाँ अस्पतालसम्म पुग्न छिचोल्नु पर्ने भीर, उकालो ओह्रालो र जोखिमपूर्ण गोरेटोमा नेपाली सेनाले बिरामीलाई स्ट्रेचरमा बोकी अस्पतालसम्म पुर्याउँदै आएको छ। नेपाली सेनाको यस्तै साथ सहयोगको साक्षी हुनुहुन्छ रामेछापका 18 वर्षीय प्रयास गोरागाई। पाँच पोखरी भ्रमणका क्रममा सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका 3 सोकर डाँडामा उहाँलाई लेक लागेपछि स्वास्थ्य अवस्था गम्भीर बन्दै गयो र हिँड्ने शक्ति समेत हरायो। उक्त अप्ठ्यारो समयमा नेपाली सेनाको सहयोग सम्झदै प्रयास गुरा गाई,
13: हामी घुम्ने क्रममा त्यहाँ पुगेको थियौँ पाँच पोखरी। पुगिसक्दा सम्म पनि मलाई केही भएको थिएन। भोलिपल्ट बिहान फर्किने बेलामा मलाई हल्का टाउको दुखेको जस्तो भएको थियो। त्यस पछाडि मलाई त्यहाँको लोकल मान्छेहरूले चाहिँ तल तल जाऊ ठिक हुन्छ भन्नुभएको थियो। हामी जति तल झरिरहेको थियौँ त्यति नै गाह्रो भइरहेको थियो, हिँड्नै नसक्ने भइरहेको थियो, सास फेर्न नि गाह्रो भइरहेको थियो। चोकडाँडा भन्ने ठाउँमा आइपुगे पछाडि त्यहाँको त्यहाँको लोकल मान्छेहरूद्वारा नेपाल आर्मीलाई फोन गरेर अनि उहाँहरू आएर अनि मलाई तल ल्याइदिनु भयो। झन्डै उहाँहरू उकालो चाहिँ 3 घन्टा जति माथि जानु भएको थियो मलाई लिनको लागि, अनि त्यस पछाडि ओह्रालो आउँदाखेरि मलाई स्ट्रेचरमा बोकेर ल्याउनु भएको थियो। उहाँहरूलाई चाहिँ एकदमै धेरै धन्यवाद।
7: नेपालमा हुने सड़क दुर्घटनाको उद्धारमा पनि नेपाली सेनाको भूमिका अग्रणी हुने गरेको छ। घटनाको प्रकृति हेरेर गोताखोर र विभिन्न तालिम प्राप्त जनशक्ति एवं स्रोत साधनहरू नेपाली सेनाले प्रयोग गर्दै आएको छ भने आवश्यकता अनुसार हप्तौसम्म उद्धार, उपचार र खोज जस्ता कार्यमा खटिँदै आएको छ। यसैको पछिल्लो दृष्टान्त हो केही हप्ता अघि सुर्खेतबाट कालीकोट तर्फ जाँदै गरेको गाडी दैलेखको चामुण्डा बिन्द्रसैनी नगरपालिका साथ स्थित कर्णाली नदीमा खसेर भएको दुर्घटनामा गरिएको उद्धार।
14: उपसेनानी टेक बहादुर महतर कालीदत्त गुल्मा दैलेख खबर आउने बित्तिकै तत्काल चाहिँ हामी कालीदत्त गुल्मा दैलेखबाट खट्यौँ र 18 गते बेलुका 7-8 बजेसम्म खोजी कार्य भयो। 19 गते पनि हाम्रो गुल्मा कोही फौज मात्र खट्यो र 20 गते पछि चाहिँ कालीबहादुर सुर्खेतबाट एउटा टिम आयो। कालीबहादुरको टिमसँग गोताखोर सहितको विपद व्यवस्थापन गणको तालिम प्राप्त गोताखोर टोली आइसकेपछि 3 फौजले चाहिँ 2 ठाउँमा बेस स्थापना गरेर 2 ठाउँबाट निरन्तर खोजी कार्य कन्टिन्यू गर्यौँ। त्यसपछि लगभग 11 दिन हामीले खोजी कार्य जारी राख्यौँ। सो अवधिमा सुरुमा हामीले घटनास्थल नजिक लक्षित गरेर हामीले खोजी गर्यौँ। वारी पारी कडा नदीको तिरमा पैदल ओपनआइजले हेर्यौँ भने आँखाले सम्भव नहुने इलाकामा ड्रोन क्यामेराबाट भिडियोहरू खिचेर रबर बोटको माध्यमबाट सम्भावित स्थानहरूमा खोज्यौँ। त्यो सो क्रममा घटनास्थल भन्दा 500 मिटर तलतिर गाडीको सिटहरू भेटियो। घटनास्थलमा सुरुकै दिनमा एकजनाको लास भेटिसकेको थियो भने बिस्तारै 5 दिन 6 दिनको अवधिमा 4 जनाको चाहिँ सब भेटिएको छ र गाडी र 1 जना व्यक्ति चाहिँ अझै बेपत्ता रहेको अवस्था छ।
6: श्रोता, दुर्घटना पश्चात घाइतेहरूको जीवन रक्षाका लागि प्रत्येक सेकेन्डको महत्व हुन्छ। समयमै उचित उपचार नपाएमा सामान्य चोटपटकले पनि ज्यानै लिन सक्छ। यस्ता संवेदनशील घडीमा नेपाली सेनाको हेलिकप्टरबाट गरिने उद्धार दुर्गम क्षेत्रका नागरिकका लागि वरदान साबित भएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी।
15: बझाङ जिल्लाका हिमाली जिल्ला हो। यसमा एउटा साइकाल गाउँपालिका अहिले पनि सडक सञ्जाल नपुगेको अवस्था हो। जटिल भूगोलले गर्दाखेरि कुनै किसिमको दुर्घटना भइहाल्यो भने घर मुकाम पनि टाढा हुँदाखेरि हामीले हवाई सेवामा भर पर्ने अवस्था चाहिँ छ। म आएदेखि नै साइकाल गाउँपालिकामा 2 जति घटना भयो। त्यो घटनामा पनि हामीले नेपाली सेनाको हेलिकप्टरबाटै पनि उद्धार गरेका थियौँ। उद्धार गरे बापत हामीले उहाँहरूको ज्यान चाहिँ जोगाउन सफल भयौँ। यहाँ जुन जीव दुर्घटना भएको थियो त्यो दुर्घटनामा चाहिँ एकदमै चिकित्सक घाइतेहरू थिए। त्यो चिकित्सक घाइतेहरूलाई एउटा घाइते त कति थियो भने 24 घण्टाभित्र हामीले उहाँलाई अपरेसन गर्न सकेन भने बाँच्नै नसक्ने अवस्था पनि थियो। त्यस्तो सिचुएसनमा नेपाली सेनाबाट चाहिँ हामीले जुन हवाई उद्धार गर्यौँ उहाँहरूलाई नेपालगञ्ज काठमाडौँ पुर्यायौँ र उद्धारको बापत चाहिँ कोही पनि व्यक्तिको अहिलेसम्म पनि दुःखद समाचार सुन्नु परेन। नेपाली सेनाले पनि यो दुर्गम क्षेत्रमा जुन हवाई उद्धार कार्यक्रम गरेर चाहिँ एकदमै धेरै प्रभावकारी छ। धन्यवाद पनि दिन चाहन्छु।
7: त्यसो त नेपाली सेनाले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुहरूको समेत उद्धार गर्दै आएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा आर्थिक वर्ष 2075-76 नेपाली सेनाले उद्धार गर्दै आएको छ।
6: आर्थिक वर्ष 2082-83 वैशाखदेखि असार मसान्तसम्म नेपाली सेनाले 14 जिल्लाका जोखिममा परेका 33 गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरेको छ। यस किसिमका उद्धारले ज्यान जोखिममा परेका दुर्गम क्षेत्रका धेरै आमा र शिशुको ज्यान बचाउन मदत पुगेको सुर्खेत स्थित कर्णाली प्रदेश अस्पतालकी सूचना अधिकारी अनिता गेवालीको भनाइ छ।
16: वैशाख 21 गतेबाट अस्पतालको हेलिप्याडमै ल्यान हुने गरी त्यसरी उद्धार शुरू भएको थियो। त्यो दिनबाट शामको 2 गतेसम्मको डेटा हेर्दै गर्दा 27 उद्धार गरिएको रहेछ। संख्यात्मक हिसाबमा हेर्दाखेरि यति देखिन्छ। दुर्गम भूगोलको कारणले गर्दाखेरि र स्वास्थ्य सेवा र सुविधाको कारणले गर्दा जटिलतामा रहेछन् भन्ने यो तथ्याङ्कले पनि जनाउँछ। एउटा कुरा शुरू भएको थियो त्यो दिनबाट शामको 2 गतेसम्मको डेटा हेर्दै गर्दा 27 उद्धार गरिएको रहेछ। संख्यात्मक हिसाबमा हेर्दाखेरि यति देखिन्छ। दुर्गम भूगोलको कारणले गर्दाखेरि र स्वास्थ्य सेवा र सुविधाको कारणले गर्दा जटिलतामा रहेछन् भन्ने यो तथ्याङ्कले पनि जनाउँछ एउटा कुरा। दोस्रो भनेको यहाँ आउँदै गर्दाखेरि असाध्यै जटिल अवस्थामा थोरै समय चुके पनि उहाँहरूको ज्यान नै तलमाथि हुन सक्ने सम्मको अवस्थाको बिरामीहरूलाई बचाएर पठाएको कन्डिसनले हामीलाई पनि एकदमै गर्व महसुस हुन्छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको भूगोललाई केन्द्रबिन्दु गरेर जुन नेपाली पुनाको सुर्खेतमा एड्रेस क्याम्प छ। यहाँ मार्फत इन्फर्मेसन आउँदै गर्दा अति दुर्गम क्षेत्रको समय पनि छोटो हुन जान्छ। यही स्ट्यान्ड बाई हेली र अनुष उहाँहरूको डेडिकेटेड टिमको कारणले गर्दाखेरि उहाँहरू समुद्री स्थानमा पुग्ने र बिरामीको समयमै उद्धार गर्न सक्ने कारणले गर्दाखेरि उपचारमा सहजता पाएको देखिन्छ।
7: मनसुन शुरू भएसँगै देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका जोखिमहरू बढेका छन्। विपदको यस्तो चुनौतीपूर्ण समयमा प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा घाइतेको उपचारमा नेपाली सेना अहोरात र खटिरहेको छ। पहिरोका कारण अवरुद्ध भएका राजमार्गहरू खुलाउने तथा बाढी पीड़ित क्षेत्रमा तटबन्ध निर्माण लगायतका कार्यहरू गरी नेपाली सेनाले नागरिकको जीवन रक्षामा सहयोग पुर्याएको छ।
17: मेरो नाम श्री चम्पाङ राई, रिम नगरपालिका पास्टर। मेरो बुवा चाहिँ प्रेसरको रोगी हुनुहुन्थ्यो। एक्कासी प्रेसरले हानेर हात खुट्टा नचल्ने अवस्थामा पुर्याएपछि चाहिँ पास्टरदेखि हामी इलामतर्फ हस्पिटल जाने क्रममा चाहिँ माइफल्ला भन्ने ठाउँमा चाहिँ बाटो बिग्रेर गाडीहरू जानु नसक्ने अवस्था थियो। बिरामी बोकेर हामीले हिँड्न सक्ने अवस्था नै थिएन त्यहाँनिर। त्यो अवस्थामा चाहिँ हाम्रो नेपाली सेनाको टोलीले सकुशल बुवालाई चाहिँ उद्धार गरिदिनु भयो र फर्किने क्रममा पनि फेरि नेपाली सेनाकै टोलीले हामीलाई उद्धार गर्नुभयो। यदि नेपाली सेना नभएको भए त्यहाँनिर उद्धार नगरेको भए यतिखेर अब बुवा पनि यस्तो अवस्थामा जाति हुनुहुन्थेन होला। समयमै पुर्याउन सफल भइयो। त्यसको विषम परिस्थितिमा पनि बिरामीलाई उद्धार गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद नेपाली सेनालाई।
6: नेपाल विभिन्न किसिमका विपद

0: को उच्च जोखिममा रहेको तथ्यलाई दृष्टिगत गरी नेपाली सेनाले पूर्व तयारीलाई समेत प्राथमिकता दिएको छ। आकस्मिक विपदको प्रकृति फरक फरक हुने भएकाले सैनिकलाई पनि सोही अनुरूप प्रशिक्षण दिने गरिएको छ। यसै क्रममा नेपाली सेनाले विपद व्यवस्थापन निर्देशनालय अन्तर्गत दुईवटा विपद व्यवस्थापन गण तैनात गरी दक्ष जनशक्ति उत्पादन तथा आवश्यकता अनुसार परिचालन गर्दै आएको छ। नम्बर एक विपद व्यवस्थापन गणका सहसेनानी श्री विदु राणा,
1: विपद पछि कार्यको लागि पूर्व तयारीको रूपमा सबैभन्दा पहिला ट्याक्टिकल लेबर सर्च एन्ड रेस्क्यू भनेको सबै प्रकृतिका विपदहरू, जस्तै भूकम्पबाट हुन सक्ने विपददेखि लिएर बाढीहरूदेखि लिएर पहिरोदेखि लिएर फायर फाइटिङदेखि लिएर सबै किसिमका कसरी गर्ने भन्ने सम्बन्धमा चाहिँ ट्याक्टिकल लेबर सर्च एन्ड रेस्क्यूमा चाहिँ सिकाइन्छ भने सिएसएसआर तालिम कुनै पनि भवनहरू भत्कियो भने त्यस्तोमा फसेको व्यक्तिलाई के कसरी उद्धार गर्न सकिन्छ भन्ने तालिम भन्ने चाहिँ हामी सञ्चालन गर्ने गरेका छौँ। त्यसै गरी फायर फाइटिङ भन्ने तालिम चाहिँ हामीले आगलाईको दौरान चाहिँ के कसरी प्रतिकार्य गर्ने भन्ने सम्बन्धमा चाहिँ फायर फाइटिङ र पानीमा उद्धार गर्नको लागि स्विफ्ट वाटर सर्च एन्ड रेस्क्यू भन्ने तालिम सञ्चालन गर्दै आइरहेका छौँ। त्यसै गरी बेसिक स्कुबा डाइभिङ पनि हामीले नदीदेखि लिएर पोखरीहरूमा देखि लिएर अन्य पानी झरेको छ त्यस ठाउँमा चाहिँ कोही व्यक्तिहरू फसेको छ भने बेसिक स्कुबा डाइभिङ गरेका जनशक्तिले चाहिँ हामीले उद्धार कार्यमा चाहिँ खटिने गरेका छौँ। त्यसै गरी सामुदायिक विपद प्रतिकार तालिम मासिक रूपमा चाहिँ विपद व्यवस्थापन अभिमुखीकरण कक्षाहरू वैज्ञानिक व्यक्तिहरूलाई पनि सञ्चालन गर्दै आइरहेका छौँ, जस अन्तर्गत लिएर आर्थिक वर्ष 2032-33 सालमा चाहिँ 4,444 जनालाई चाहिँ यस सामुदायिक विपद प्रतिकारको तालिम चाहिँ सञ्चालन गरेका छौँ।
2: विपदमा परेका नागरिकको जीवनको रक्षा गर्नु सबै सरोकारवाला पक्षको साझा दायित्व हो। यही दायित्वलाई शिरोधार्य गर्दै नेपाली सेनाले विभिन्न निकायको सहकार्यमा आर्थिक वर्ष 2082-83 को वैशाखदेखि असार मसान्तसम्म सवारी दुर्घटना तथा अन्य घटनामा परेका 83, घाइते तथा बिरामी 27, नदी तालमा डुबेका र फसेका 166, हिमपातमा फसेका 2 र बेपत्ता भएका 9 जनाको उद्धार गरेको छ।
0: यसैबीच नेपाली सेनाले 47 वटा शव संकलन गर्नुका साथै 33 जना सुत्केरी र 32 जना अन्य घाइते तथा बिरामीको हवाई उद्धार गरेको छ। यो तथ्याङ्कले विपत्तिको घड़ीमा नेपाली सेनाको साथलाई प्रस्ट्याएको बताउनु हुँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उपसचिव एवं प्रवक्ता शान्ति महत,
3: अरू गर्न नसकेको ठाउँमा पनि गएर अलिकति अप्ठ्यारा ठाउँहरूमा जटिल अवस्थामा पनि लास्टमा केही भएन भने चाहिँ कसको चाहिँ सहयोग माग्ने त कोसँग गुहार गर्ने भन्दा नेपाली सेना नै रहेको छ अहिलेसम्मको अवस्थामा। जस्तो अलिक दुर्गम ठाउँमा जहाँ चाहिँ गाडी जान सक्दैन होइन, हामी तुरुन्तै सबैजना गएर उद्धार गर्न सक्ने अवस्था हुँदैन, त्यस्तो ठाउँमा खोजहरूमा पनि लुगा नपरेका बाढीमा परेको पहिरोमा परेकाहरूलाई त्यति गरी अब हिमालतिरको कुरा गर्दाखेरि हामी पहिरोमा परेकाहरूदेखि लिएर अलि जति विपन्न पर्नुहुन्छ त्यो सबैको व्यक्ति गर्ने काम खोजी गर्ने काम नै नेपाली सेनाको महत्वपूर्ण भूमिका छ। उहाँको कामलाई चाहिँ हामीले एकदमै सराहनीय रूपमा लिन्छौँ।
2: नागरिकको यही भरोसालाई आत्मसात गर्दै नेपाली सेनाले आफ्नो आवश्यकता र कठिनाईको प्रवाह नगरी जहाँ सहायताको खाँचो छ त्यहाँ पुगेर तत्काल उद्धार गर्दै आएको छ। यस किसिमको तत्परता र समर्पण धेरैका लागि जीवन रक्षाको बलियो आधार पनि बनेको छ।
4: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक जमादार सरिना सापकोटा पनि बिदा हुन्छु। नमस्ते।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक आश्वासन प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: विभागीय समाचार। आशा र सुधार केन्द्रकी अध्यक्ष श्रीमती नवीना खत्री कार्कीको उपस्थितिमा आशा र सुधार केन्द्र रानीबारीको 28 वार्षिक साधारण सभा सोही केन्द्रमा साउन 29 गते आयोजित कार्यक्रम बीच सम्पन्न भएको छ। सो अवसरमा केन्द्रकी अध्यक्ष कार्कीले केन्द्रले स्थापना कालदेखि नै लागू औषधको कुलतमा फँसेका लागू औषध प्रयोगकर्तालाई आवश्यक उपचार परामर्श ज्ञानशिपको विकास जस्ता सेवाहरू प्रदान गर्नुका साथसाथै विविध आपराधिक गतिविधिलाई समेत न्यूनीकरण गर्ने कार्यमा सहजीकरणको भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो। सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र संस्थागत उत्तरदायित्व केन्द्रको प्रमुख आधारभूत मूल्य र मान्यता भएको उल्लेख गर्दै केन्द्रलाई अझ प्रभावकारी, विश्वासिलो, पारदर्शी र नमूना केन्द्रका रूपमा स्थापित गर्न सबै सरकारवाला निकायको निरन्तर साथ, सहयोग, सुझाव आवश्यक रहेको उहाँले बताउनुभयो। केन्द्रकी सचिव रोजी तुलाधर अधिकारीले आर्थिक वर्ष 2082-83 वार्षिक कार्य प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष ममता दाहालले आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
0: अपहरण तथा शरीर बन्धक कसुरमा संलग्न रहेको अभियोगमा 7 जनालाई साउन 28 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका 3 बस्ने 32 वर्षीय मनोज बुढाथोकी, मकवानपुर जिल्ला बागमती गाउँपालिका 5 बस्ने 20 वर्षीय निशान रूम्बा तामाङ, सर्लाही जिल्ला लालबन्दी नगरपालिका 4 बस्ने 22 वर्षीय जेनिस चौधरी, ओखलढुङ्गा जिल्ला लिखु गाउँपालिका 5 बस्ने 24 वर्षीय निमेश कार्की, चितवन जिल्ला राप्ती नगरपालिका 2 बस्ने 24 वर्षीय अमित ओली, अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका 3 बस्ने 22 वर्षीय प्रदीप पोखरेल र काभ्रे जिल्ला भुम्लु गाउँपालिका 8 बस्ने 23 वर्षीय देव कुमार श्रेष्ठ रहेका छन्। काठमाडौँ महानगरपालिका 26 मित्र नगर बस्ने झापाका पीड़ितलाई अपरिचित 5-6 जनाको समूहले अपहरण गरी बन्धक बनाई कुटपिट समेत गरी पीड़ितको परिवारसँग 18 लाख रूपियाँ फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। साथै प्रहरीले पीड़ितको उद्धार समेत गरेको छ।
1: जाजरकोट जिल्ला भेरी नगरपालिका 11 स्थित औषधि पसल गरी बस्ने दैलेख जिल्ला नारायण नगरपालिका 2 का 32 वर्षीय दीपक कुमार थापाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा 5 जनालाई साउन 29 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भेरी नगरपालिका 8 बस्ने 33 वर्षीय वीरेन्द्र खत्री, सोही नगरपालिका 9 बस्ने 21 वर्षीय निरज रोकाय, 21 वर्षीय शिशिर योगी गोसाई, 24 वर्षीय लक्ष्मण रोकाय र 28 वर्षीय विनोद गोसाई रहेका छन्। भेरी नगरपालिका 10 नुवा गाउँमा वीरेन्द्र समेतका व्यक्तिहरूले साउन 25 गते कुटपिट गर्दा गम्भीर घाइते भएका दीपकको नेपालगंज केयर सिटी अस्पतालमा उपचारको क्रममा साउन 28 गते मृत्यु भएको थियो। यस्तै आफ्नै बुवा 49 वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा बर्दिया जिल्ला गेरुवा गाउँपालिका 5 बस्ने 19 वर्षीय सरगम आचार्यलाई साउन 31 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी भक्तपुर जिल्ला सूर्य विनायक नगरपालिका 8 बस्ने 28 वर्षीय मनिष सिखवालको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका 3 बस्ने 27 वर्षीय किशोर चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ।
0: नियन्त्रित लागू औषध ट्रामाडोल 812 ट्याब्लेट सहित काठमाडौँ महानगरपालिका 10 बस्ने 32 वर्षीय अजय डंगोललाई भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका 2 बाट साउन 28 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 300 ट्याब्लेट र प्रोमेथाजाइन 325 ट्याब्लेट सहित तनहुँ जिल्ला आबुखैरनी गाउँपालिका 3 बस्ने 32 वर्षीय साजन श्रेष्ठलाई साउन 28 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी अवैध लागू औषध गाँजा करिब 5 किलोग्राम टापेन्टाडोल 366 ट्याब्लेट र ट्रामाडोल 790 ट्याब्लेट सहित कास्की जिल्ला पोखरा महानगरपालिका 8 बस्ने स्याङ्जाका 21 वर्षीय मोहम्मद इसाक शरीकलाई साउन 27 गते प्रहरीले पक्राउ गरेको छ। थप अनुसन्धानको क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका 4 बस्ने 26 वर्षीय आविष्कार सारु मगर समेत संलग्न रहेको खुल्ना आए पश्चात उनको घर तलाशी गर्दा नियन्त्रित लागु औषध ट्रापेन्टाडोल 9000 ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ। त्यस्तै नियन्त्रित लागु औषध ट्रापेन्टाडोल 220 ट्याब्लेट सहित कास्की जिल्ला पोखरा महानगरपालिका 19 बस्ने 25 वर्षीय सन्दीप गुरूङ समेत 5 जनालाई सोही महानगरपालिका 1 साउन 29 गते प्रहरीले पक्राउ गरेको छ। थप अनुसन्धानको क्रममा पोखरा महानगरपालिका 1 बस्ने 21 वर्षीय लुकास तामाङले सोही महानगरपालिका 25 हेम्जा स्थित डेरा कोठामा लागु औषध राखेको भन्ने खुल्ना आए पश्चात उनको कोठा तलाशी गर्दा नियन्त्रित लागु औषध ट्रापेन्टाडोल 800 ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध ट्रापेन्टाडोल 710 ट्याब्लेट र प्रेगाब्लिन 24 ट्याब्लेट सहित बाजुराका 19 वर्षीय खगेन्द्र बहादुर राउतलाई ललितपुर महालक्ष्मी नगरपालिका 3 साउन 29 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागु औषध ट्रामाडोल 220 ट्याब्लेट, डाइक्लोमाइन 200 ट्याब्लेट र स्पासपेन 19 ट्याब्लेट सहित 2 धनकुटा जिल्ला धनकुटा नगरपालिका 9 साउन 31 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका 5 बस्ने 24 वर्षीय मन कुमार राई र 20 वर्षीय विजय राई रहेका छन्।
1: वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 3 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिराहाका 43 वर्षीय हर्षनारायण चौधरी, म्याग्दीका 41 वर्षीय पदम बहादुर खड्का छेत्री र सप्तरीका 48 वर्षीय शिवनारायण चौधरी रहेका छन्। पक्राउ मध्ये हर्षले इजरायल पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 5 लाख रूपियाँ, पदमले अमेरिका पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 3,10,000 रूपियाँ र वाले अजरबैजान पठाइदिन्छु भन्दै 6 पीड़ितहरूबाट 22,46,000 रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले हर्षलाई काठमाडौँ महानगरपालिका 16 र पदमलाई काठमाडौँ महानगरपालिका 32 साउन 28 गते तथा शिवलाई काठमाडौँ कागेश्वरी मनोहर नगरपालिका 4 साउन 29 गते पक्राउ गरेको हो।
0: कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिराहा जिल्ला लक्ष्मीपुर पतारी गाउँपालिका 5 बस्ने 80 वर्षीय ठकाई यादवलाई साउन 28 गते प्रहरीले पक्राउ गरेको छ। यादव उच्च अदालतको 2046 पुष 25 गतेको फैसलाले उक्त मुद्दामा 1 कैद सजाय ठहर भई फरार रहेका थिए। यसै गरी ज्यान मार्ने उद्योग तथा डाका उद्योग मुद्दाका फरार प्रतिवादी गोर्खा जिल्ला बारपाक सुलीकोट गाउँपालिका 4 बस्ने 27 वर्षीय राजन दर्जीलाई साउन 28 गते प्रहरीले पक्राउ गरेको छ। सुलीकोट गाउँपालिका 6 मैलुङ स्थित राजन समेतले गरगहना लुट्ने मनसायले पीड़ितलाई 2080 जेठ 8 गते धारिलो हतियार प्रहार गरी घाइते बनाई फरार भएको घटनामा संलग्न उनलाई प्रहरीले पक्राउ गरेको हो। यस्तै 10 बैंकिङ कसुर मुद्दा तथा 2 चेक अनादर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका 6 33 वर्षीय गणेश भण्डारीलाई साउन 28 गते प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँको फैसलाले उक्त मुद्दाहरूमा 1,58,54,630 रूपियाँ जरिवाना र 16 कैद सजाय ठहर भई फरार रहेका उनलाई ललितपुर महानगरपालिका 10 प्रहरीले पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो। तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा अब प्रस्तुत गर्छौ नाटक आश्वासन।

0: नमस्कार इन्सपेक्टर र नाली।
1: नमस्कार बुवा,
2: भन्नुहोस् त हजुरलाई के सेवा गरौँ?
1: बस्नुहोस् त्यहाँ
0: नाली। मेरो छोरा जेल परेको छ, म त आश्वासनमा पर्दा फसे नि नाली।
1: होइन, के भन्न खोज्नु भएको बुवा, अनि कसरी फस्नु भयो राम्रोसँग भन्नुहोस् त।
0: कुरा हप्ता दिन अघिको हो नानी। मेरो छोराकै साथीले छोरालाई जेल मुक्त गराइदिन्छु भनेर एकजना मान्छेसँग भेट आएको थियो नानी।

0: बुवा नमस्कार।
1: नमस्कार ए सबिन, आज बिहानै कपाल आयो पनि बाबु।
0: मैले मेरो भिनाजुको साथी हुनुहुन्छ भनेको थिएँ नि बुवा, उहाँ नै हो।
2: नमस्कार है बुवा।
1: नमस्कार ए तपाईँ भयो बाबु, लौ भित्रै आउनुहोस् न, भित्रै आउनुहोस्।
2: हजुर बुवा, म नै हो। भाइ जेल गएको खबरले साह्रै दुःख लाग्यो बुवा।
1: त्यही पनि बाबु, के गर्नु पनि अब उसैको

0: अब हुने रल्फक गरे
1: लाग्छ नि बुवा खर्च त काम गर्न पनि त सजिलो छैन नि त्यत्रो वर्ष जेल सजाय तोकिएको मान्छेलाई निकाल्नु छ यसरी जेलबाट छुटाइदिन्छु भन्ने मान्छे पाए मान्छेले उहाँ जति पनि तिर्छन् बुवा
0: त्यो त होल बाबु चिन्ता नलिनुहोस् के बुवा त्यति त अब पैसा त रमेश निस्केपछि कमाइहाल्छ नि साथी निस्किन्छ भने सकेको सहयोग म पनि गरौला नि बुवा बरु
2: लौ बाबु अब मेरो छोरो नै निस्किन्छ भनेदेखि म ऋण धन गरौला कसरी हुन्छ छोरो निस्किने चाहिँ पर बाबु त्यति हो कुरो
1: कस्ता कस्ता अपराध गरेकालाई त छुटाइयो बुवा उसलाई कसरी निकाल्ने यो चिन्ता अब मेरो भयो तपाईँ ढुक्क हुनुहोस् बुवा
2: त्यसपछि खोजखाज गरेर सुरुमा त एक्ला हर्किन दिएन अनि त्यसलाई
3: ए अनि त्यसपछि
2: काम हुनै लाग्यो बुवा भन्छ 50,000 पुगेन भन्छ कहिले कहिले कति पुगेन भन्छ होला पनि भनेर 3,00,000 भनेकोमा 3,50,000 बुझाइसकेपछि त त्यो त कहाँ भागो कहाँ नानी अत्तो पत्तो छैन हेर्नुहोस् न
3: हो ठगले गर्ने नै यही हो बुवा हेर्नुहोस् त्यसरी कानूनले सजाय तोकिसकेपछि कसैले पनि पैसा खाएर पैसा खुवाएर जेल मुक्त गर्न सकिँदैन त्यो त ठगले तपाईँबाट पैसा ठग्ने जुक्ति मात्रै लागेको बुवा छोरा जेलबाट छुटाइदिने आश्वासन देखाएर तपाईँलाई चाहिँ नराम्रोसँग ठगेछ नि अनि त्यो मान्छे को तपाईँको आफन्त चिनजान अथवा के हो त्यो मान्छे चाहिँ केही थाहा छ तपाईँलाई
2: के को आफन्त हुनु नानी छोराको साथीले हो नि छुटाइदिन्छु भन्ने मान्छे लिएर आउने पनि त्यही साथी हो अब ती ठगलाई कहाँ खोप्न जाऊ नानी म बुढो मान्छे म त यसै पीडित थिएँ छोरालाई छुटाउने आशा झन अर्को पीडा थपियो नानी
3: हेर्नुहोस् बुवा अहिले विभिन्न सरकारी कार्यालयमा पहुँच छ मैले ठूलो मान्छेलाई चिनेको छु भनेर कसैलाई मुद्दा मिलाइदिन्छु जेल मुक्त गरिदिन्छु अथवा जागिर लगाइदिन्छु भन्ने जस्ता विभिन्न प्रलोभन देखाएर ठगी गरेका घटना धेरै छन् त्यसैले कुनै पनि सरकारी काम कानूनी प्रक्रिया अनुसार मात्रै हुन्छ भन्ने कुरा चाहिँ हामी सबैजनाले बुझ्नु जरुरी छ अनि त्यसरी कसैले यस्ता प्रलोभनहरू देखाउँछ भने पैसा दिने होइन क्या बुवा बरु शंका लाग्छ भने तुरुन्तै प्रहरीलाई खबर गर्नुपर्छ
2: ठुलो दश लागेको रहेछ नानी मलाई उता छोरो जेलमा छ यता ठगले पैसा खाओ म त बर्बाद भए नानी
3: तपाईँ अब नआतिनुहोस् बुवा जे नहुनु थियो त भइहाल्यो अब सबै प्रमाणहरू राखेर उसको हुलिया सहितको एउटा निवेदन लेखेर दिनुहोस् हामी तुरन्त अनुसन्धान थाल्छौँ र केही कुरा पत्ता लाग्ने बित्तिकै तपाईँलाई खबर गरौँला हुन्न बुवा
2: हुन्छ नानी त्यो ठगलाई जसरी पनि पक्राउ गर्नु होला

0: अनि भाइ यसरी पैसा खुवाएर आजसम्म कतिजनालाई जेल मुक्त गराइयो त?
1: कतिलाई जेल मुक्त गराउनु हजुर? मेरो कसैसँग पनि चिन्जान छैन र मैले जेल मुक्त गराउन पनि सक्दैन हजुर। त्यो बुवाको छोरा जेल गएकोले त्यति नाटक गरेर बुवाबाट पैसा फुत्काउनको लागि यो सब जुक्ति निकाल्यौ म्याम। हामी त्यो सबै पैसा बुवालाई फिर्ता गर्छौँ। हामीलाई केही नगर्नुहोस्, हामीलाई छोडिदिनुहोस् म्याम। मैले विदेश जाने तयारी गरेको छु म्याम। सब बर्बाद हुन्छ, मलाई केही नगर्नुहोस्, छोडिदिनुहोस् म्याम हामीलाई।
0: हो, त्यही भएर हतारको निर्णय फुर्सदको पछुतो भनेको यही हो भाइ। पाप गरेपछि धुरीबाट अवश्य कराउँछ। हेर्नुहोस्, अपराध गरेपछि माफी मागेर कहाँ छुट पाइन्छ र? त्यो बेला पो सोच्नु पर्थ्यो त, म विदेश जाँदैछु, मेरो भविष्य बिग्रिन्छ भनेर पैसा खाएर फुत्किउला भन्ने थियो। तर कानूनले चाहिँ कसैलाई पनि छुट दिँदैन, त्यसैले तपाईँले अब कानून अनुसारको सजाय चाहिँ भोग्नुपर्छ भाइ। यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक आश्वासन। यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू दीपक राज विश्वकर्मा र अम्बिका केसी।
2: हवस् त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र मिनर्वा वज्राचार्य, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
3: तपाईको ठाउँमा तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाउ।
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
3: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, भोरीगाउँ बजार, बर्दिया।
4: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ड्रीम सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
5: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु। विजय सुनचाँदी पसलमा नै किन नि? त्यहाँ त आकर्षक डिजाइनका घर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रचाइनका घर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ, बर्दिया। सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: होइन दिदी, किन निराश भएर बस्नु भएको?
7: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
6: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनचाँदी पसलमा जानुहोस् न।

0: त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
1: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुन्चादीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
2: नरेश सुन्चादी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुन्चादी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
3: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अङ्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
0: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।
2: सुनो, दिमाग ना हिला हुआ है तुम्हारा,

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ्छै।
1: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ्छै।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
4: विनिता दाहालबाट समाचार सुन्नुहोस्। सिरियाको एउटा अदालतले अपदस्थ राष्ट्रपति बशर अल असदका नातेदारलाई युद्ध अपराध र मानवता विरूद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। वसिम अल असद शासनका बेला बल प्रयोग गर्ने शासकका रूपमा चिनिएका थिए। उनलाई गत वर्ष जूनमा पक्राउ गरिएको थियो। उनी असद शासनसँग सम्बन्धित अरबौं डलरको लागू औषध तस्करी सञ्चालनमा पनि निकट रूपमा संलग्न रहेको ठानिएको थियो। तर पर्याप्त प्रमाण नभएको भन्दै अदालतले ती आरोपमा उनलाई दोषी ठहर गरेन। यो फैसला बशर अल असदलाई उनको अनुपस्थितिमै मृत्यु

0: निजी प्राथमिक विद्यालयमा विस्फोट भएको थियो, जहाँ ऐतिहासिक रूपमा सताइएको सिया हजारा समुदाय रहेको छ। तालिबान प्रहरी अधिकारीले विद्यालयमा हाते ग्रेनेड विस्फोटन भएको र यसको अनुसन्धान भइरहेको बताएका छन्। बीबीसीका अनवर्सन एथिराजनको भनाई, उक्त हमलाको जिम्मेवारी कुनै समूहले अहिलेसम्म लिएको छैन। अमेरिकाको क्यालिफोर्नियामा आज एउटा महत्वपूर्ण मुद्दाको सुनवाई शुरू हुँदैछ, जसले फेसबुक र इन्स्टाग्रामको संचालनमा परिवर्तन ल्याउन सक्ने सम्भावना छ। अमेरिकाका 29 राज्यले मेटा कम्पनीमाथि बालबालिकाको डेटा गैरकानूनी रूपमा संकलन गरेको आरोप लगाएका छन्। तीमध्ये 4 राज्यले मेटाले युवा प्रयोगकर्तालाई लक्षित गर्दै जानाजानी लत लाग्ने किसिमका सुविधाहरू डिजाइन गरेको र सुरक्षा सम्बन्धी विषयमा जनतालाई भ्रमित गरेको आरोप पनि लगाएका छन्। मेटाका प्रमुख मार्क जकरबर्गले अदालतमा बयान दिने ठानिएको छ। मेटाले आफूमाथि लागेका आरोपहरूलाई कड़ा रूपमा अस्वीकार गरेको छ र वैज्ञानिकहरूले टेलर स्विफ्ट र ह्यारी स्टाइल्स जस्ता कलाकारका लोकप्रिय संगीत एल्बम सार्वजनिक हुने दिनमा सड़क दुर्घटनाबाट हुने मृत्यु बढ़न सक्ने बताएका छन्। हार्वर्ड विश्वविद्यालयको एउटा अनुसन्धान टोलीले गरेको अध्ययन अनुसार लोकप्रिय एल्बम सार्वजनिक भएका दिन अमेरिकामा सड़क दुर्घटनामा औसतमा 18 बढ़ी मानिसको मृत्यु भएको पाइएको छ। अनुसन्धानकर्ताहरूले संगीत प्लेटफर्महरूलाई यस्ता सम्भावित जोखिमबारे प्रयोगकर्तालाई अझ बढ़ी जानकारी गराउन आग्रह गरेका छन्। साथै चालकहरूलाई गाड़ी चलाउन शुरू गर्नु अघि नै आफूले सुन्ने संगीत तय गर्न सुझाव दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। राहदानी बनाउने प्रक्रिया सहज बनाउन खोज्दै गर्दा पासपोर्टको दुरूपयोग रोक्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने सांसदहरूले सुझाएका छन्। राहदानी संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले कूटनीतिक राहदानीको सम्भावित दुरूपयोगको सन्दर्भमा अझ बढ़ी सजग हुनुपर्ने सुझाव दिए। परराष्ट्र मन्त्रीले सांसदहरूले दिने सुझावलाई समेत ध्यानमा राखी सरकार अगाडि बढ़ने बताए। सुनौ एक रिपोर्ट। विद्यमान राहदानी ऐनमा आवश्यक सुधार गरी राहदानी प्राप्तिलाई अझ सहज र सरलीकृत गर्ने हिसाबले राहदानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक 2083 ल्याइएको सरकारले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा भएको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले राहदानीको दुरूपयोग रोक्ने विषयमा विशेष जोड़ दिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निष्कल राईले राहदानी व्यक्तिगत दस्तावेज भए पनि मानव बेचबिखन, संगठित अपराध लगायतमा दुरूपयोग हुन सक्ने उल्लेख गरे। झूठो विवरण दिएर राहदानी बनाउनेको हकमा विधेयकले गरेको व्यवस्थाबारे प्रश्न उठाउँदै उनले भने,
2: प्रस्तुत विधेयकमा झूठो विवरण दिएर राहदानी बनाउनेलाई जेल सजायको सट्टा जरिवाना मात्र गर्ने प्रस्ताव भएको पनि देखिन्छ। यस्ता केही विषय छन् जसले विधेयकको नियतमा शंका उब्जाएको छ। सत्ता र प्रचण्ड शक्तिको आडमा कतै आफ्ना विगतलाई छोप्ने कानून ल्याउन खोजिएको हो कि भन्ने प्रश्न उब्जाउने ठाउँ सरकारले प्रदान गरेको छ।
1: नेकपा एमालेकी सांसद फर्मा अर्यालले खास गरी कूटनीतिक राहदानीको दुरूपयोग हुनबाट रोक्ने विषयमा राज्य चनाखो हुनुपर्नेमा जोड़ दिइन्। उनले निजी भ्रमणमा कूटनीतिक राहदानीको प्रयोग रोक्नुपर्ने बताइन्। अर्यालले अगाडि थपिन्,
3: पदलाई हेरेर होइन प्रयोजनलाई हेरेर कूटनीतिक राहदानी प्रदान गर्नुपर्छ भन्ने म ठान्दछु। त्यसै गरी निजी भ्रमणमा कूटनीतिक राहदानी प्रयोग गर्न नपाउने कुराको स्पष्ट व्यवस्था गरौं, यसबाट मिसयुज भएको देखिन्छ।
1: नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुलले महिलाको हकमा सैद्धान्तिक रूपमा विधेयकमा विभेदकारी व्यवस्था रहेको बताए। उनले प्रक्रिया सरल बनाउँदै गर्दा सुरक्षाको विषयलाई पनि हेर्नुपर्ने उल्लेख गरे।
4: हामीले यसलाई आधुनिक गर्ने, सरलीकृत गर्ने, हाम्रा नागरिकहरूले सरल ढंगले पाउने व्यवस्था गर्नु छ एकातिर, अर्कोतिर यसको सुरक्षाका कुराहरू छ।
1: राहदानी बनाउने प्रक्रियामा हुने गरेको ढिला सुस्ती अन्त्य हुनुपर्ने सुझाव दिई श्रम संस्कृति पार्टीका सांसद हर्क साम्बाङले खास गरी राहदानीसँग सम्बन्धित दण्ड जरिवानाको विषयमा विधेयकमा गरिएको व्यवस्थाबारे प्रश्न गरे। सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले विधेयकले राहदानी जारी गर्ने, रद्द गर्ने, व्यवस्थापन गर्ने समग्र प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाएको बताए। खास गरी दण्ड जरिवाना बारे शंका नगर्न आग्रह गर्दै उनले भने,
5: व्यावहारिक कारणले नेपालको विशेष परिस्थितिका कारणले उब्जिन सक्ने समस्याले नै नेपाली नागरिकले धेरै दुःख भोग्न नपरोस् भन्ने दृष्टिकोण यसमा राखिएको छ।
1: प्रस्तावित विधेयकलाई संशोधन मार्फत अझ परिष्कृत बनाउन सकिने भन्दै मन्त्री खनालले आम नागरिकले सहज ढंगले राहदानी पाउने वातावरण सिर्जना गरिने बताए। अर्को विषय, अधिकारीहरूले खाना पकाउने एलपी ग्यास नियमित रूपमा आपूर्ति भइरहेको दावी गर्दै आए पनि उपभोक्ताले अझै सहज रूपमा पाउन नसकिएको गुनासो गरिरहेका छन्। पसलहरूमा रित्तो सिलिण्डर लिएका मानिसहरूको लाम कायमै रहदा

0: साउन महिनामा मात्रै 57,335 मेट्रिक टन ग्यास नेपाल आयात भएको भन्सार विभागले जनाएको छ। निगमका अनुसार साउन महिनामा भित्रिएको ग्यास नेपालको इतिहासकै सबैभन्दा धेरै मासिक परिमाण हो। यसै सन्दर्भमा हामीले नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहलाई अहिले देखिएको संकटबाट तपाईँहरूले के शिक्षा पाउनुभयो भनेर सोधेका छौं।
1: तत्काललाई केही असहज हामीले जुन एलपी ग्यासमा भयो त्यसलाई जतिखेर पनि केही न केही हामी भण्डारण चाहिँ एनओसी आफ्नै बनाउनु पर्छ। आजको मितिसम्म 58 ब्रान्डको जुन ग्यास व्यवसायीहरू छ सबै निजी व्यवसायहरूले उहाँहरूले गरिराख्नु भएको छ। कहिले काहीँ उहाँहरूको आफ्नो पोलिसी आफ्नो कस्टिङले गर्दा भण्डारण नराखिदिँदा हामीलाई अहिले धेरै समस्या हो। निगमसँग आज 10 दिन 5 दिनकै पनि भण्डारण भएको भए हामी 5-10 दिनको भण्डारण दिप्याएर भए पनि यो तुरन्तै मार्केटमा इन्टरभेन्सन गर्न सक्थ्यो। त्यसले गर्दा निगमसँग या भनौँ न सरकारी निकायसँग एलपी ग्यासको भण्डारण हुनुपर्ने हामीलाई साह्रै अहिले महसुस भएको छ। जसरी भए पनि हामी भण्डारण 15 दिनको भए पनि हामी बनाएर राख्ने, सरकार भनेको खाली अवस्थामा बस्नु भएन, हामी त्यो रिप्रेजेन्ट गर्छौँ। दोस्रो कुरा पारादीप, बरौनी, हल्दिया, मथुरा यो लामो डिस्टान्सबाट यो एलपी ग्यास ढुवानी गर्नु परिरहेछ। सानो तिनो चेन बिग्रिने बित्तिकै बाटो डिस्टर्ब हुने बित्तिकै हामीलाई साह्रो गाह्रो हुन्छ। जस्तै पेट्रोलियम पदार्थको पाइपलाइन आएपछि पछिल्लो 7-8 वर्षमा हामी कहिले पनि पेट्रोलियम पदार्थको केही डिस्टर्बेन्स फेस गर्नु परेन भनेपछि हामी एलपी ग्यासको पाइपलाइन यहाँ मोतिहारीको दुर्गापुर नजिक आइसकेका छ, त्यहाँबाट सर्लाहीमा हामी जोड्ने कोसिस हाई लेभलमा गरेर त्यसलाई चाहिँ हामी गर्छौँ। यो दुईटा कुरा रिलायबल भएपछि मलाई लाग्दैन कि आयल निगममा अब यस्तो क्राइसिसहरू आउँदा 10 दिन 15 दिन हामी मजाले चाहिँ फेक्न सक्छौ।
2: अहिले जनतालाई आश्वस्त तुल्याउने हिसाबले चाहिँ यहाँहरूले कति दिन कति हप्ता पछाडि यो एकदम सहज होला भन्न सकिने स्थिति छ?
1: म जनतालाई त अहिले नि यो डाटा यहाँहरूलाई लाग्छ यहाँ एनओसीले अलिकति ऊ गरेछ भने भन्सार बिन्दुमा नेपाल छिरेको बुलेट हेरिदिनु, नम्बर अफ सिलिन्डर हिसाब गरिदिनु। मेरो विचारमा यो नर्मल भइसक्नु पर्थ्यो। केही आधी सिलिन्डरको कारणले ढिलो भए पनि 32 लाखको सटा त 8 लाख सिलिन्डर त बढी भरियो त एक महिनामा औसत खपत। आयल निगमको जब 32 लाख छ भने त हामी 40 लाख दियो त पब्लिकलाई, जनतालाई, उपभोक्तालाई। भनेपछि 40 लाख सिलिन्डर गइसकेपछि यो सहज हुनु पर्ने हो। अझ केही साथीहरू जसको एउटै थियो त्यसले दुःख पाइरहेछ, किन अरूले अलिक बढी भरिदिएर हो। अब यो स्पिडमा हामी क्रमशः बढाउँदैछौ, यो महिना पनि हामी 40 कै हरारीमा ल्याउँछौ। डाटाले भन्ने अनुसार यो भइसक्नु पर्ने हो। म जनतालाई के भन्छु नि, यो धेरै घरमा नराख्नु, यो सेफ्टी अनुसार पनि यो राम्रो कुरा होइन। यहाँहरूले कहिले काहीँ आकल चुकल केही घटना पनि सुनिराख्नु भएको हुन्छ, त्यसले गर्दा यहाँहरूले पनि हामीलाई आपूर्तिमा केही समस्या छैन। यहाँहरूको डाटाबाटै मैले भनिरहेको छु कि 32 लाख आउनु पर्नेमा मैले 40 लाख सिलिन्डर यहाँहरूलाई दिइसके, बिक्री गरिसके, डाटाले बताउँछ। अझ यो आउने क्रम बढाएरै ल्याउने कोसिस गर्दैछु।
2: दिन चाहिँ तोकेर हामीले भन्न सकिँदैन,
1: मैले भने हजुर डाटाले मलाई पुग्यो। अब यो त कस्तो छ भने मार्केटमा केही सिलिन्डर खाली भयो भने त उहाँले जतिखेर मलाई देखाइदिन पाए त मैले सकिनँ भनेर, तर त्यो पुरै कम्प्लिट हुन मेरो डाटाले 32 चाहिनेमा म 40 लाख पठाएपछि सर मैले त सके जस्तो लाग्छ। तर जो अब त्यसमा के हो भने कोही बढी राखिदिएछ र कोही कम छ भने त्यो ब्यालेन्समा इमिडिएटली अब मिल्छ। यो कोही आकल झुकल छुटेछ भने क्विक रेस्पोन्सबाट मिलाउँदै गराएको छ। मेरो विचारमा त्यो समस्या छैन जस्तो मलाई व्यक्तिगत भन्नुहुन्छ भने छैन, किन जसले टिममा फोन गराएछ त्यसलाई रिजल्भ गरिदिएछु। सिलिन्डर छँदैछ प्लान्टहरूलाई रोगीहरूलाई भने पनि भनेछु, कोही साह्रै गाह्रो साह्रो परेछ भने तपाईँ जताबाट सक्नुहुन्छ म्यानेज गरिदिनु भने त त्यसो भने त म गाह्रो देख्दिनँ।
0: नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाह साथी अशोक दाहालसँग कुरा गर्दै एउटा विषय संक्षेपमा, संवैधानिक इजलासको गठन वरिष्ठताका आधारमा नभए गोला प्रथाबाटै हुनुपर्ने भन्दै कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएशनले प्रधान न्यायाधीशलाई ध्यानाकर्षण पत्र लेखेको छ। सर्वोच्च अदालतको पूर्ण बैठकमा गम्भीरतापूर्वक छलफल गरी संवैधानिक इजलासलाई वरिष्ठताका आधारमा अविलम्ब गठन गर्न वा त्यसमा कुनै कठिनाई भएमा अन्य इजलास र रोस्टरमा रहेका न्यायाधीशहरूको बीचमा गोला प्रथाको अवलम्बन गर्न, यसअघि नै बार एसोसिएशनले आफ्नो धारणा सार्वजनिक गरिसकेको पत्रमा उल्लेख छ। उक्त विषय बार एसोसिएशनले विगतको 109 दिनको आन्दोलनले उठाएको मुख्य विषय भई उसका विभिन्न फोरमहरूमा पारित प्रस्तावका रूपमा रहेको उसले स्मरण समेत गराएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई अस्पतालमा सार्न आदेश दिएको छ। यद्यपि सर्वोच्च अदालतले इमरान खानको परिवारले सिफा अस्पताल परिसरमा कुनै पनि सार्वजनिक जमघट नहुने कुरा सुनिश्चित गर्नुपर्ने स्पष्ट पारेको छ। सरकारले सर्वोच्च अदालतको यो निर्णय पूर्ण रूपमा लागू हुने आश्वासन दिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनाऊ विनिता दाहालबाट।
3: अदालतको तीन सदस्यीय इजलासले खानको अस्पताल भर्नाको निवेदनको सुनवाई गरेपछि यो निर्णय सुनाएको हो। न्यायाधीश शाहिद वाहिदको अध्यक्षतामा सुनवाई भएको थियो भने न्यायाधीशहरू नईम अख्तर अफगान र इस्तियाक इब्राहिम यसका सदस्य थिए। अदालतले इमरान खानसँग भएका सबै भेटघाटहरूको विस्तृत रेकर्ड र उनी विरूद्ध विचाराधीन सबै मुद्दाहरूको पूर्ण जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ। यद्यपि अदालतले मेडिकल रिपोर्ट वा स्वास्थ्यमा राजनीति गरेमा यो सुविधा फिर्ता लिन सकिने चेतावनी दिएको छ। अदालतले सरकारलाई सिफा अस्पताल वरिपरि पर्याप्त सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए अदालतले फैसलामा यदि यो सुविधाको दुरूपयोग भएमा सरकारले अदालत जान सक्ने र खान र उनको परिवारले पनि निर्णय कार्यान्वयन सम्बन्धी